यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसंचार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व हटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाई छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उचाड बन्दी गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ, मकै, धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबालीको अवस्था दया लाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घर दूरी रहेको यो गाउँका अधिकांश परिवार बसाई सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
3: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
3: अब शेयर बजार आर्थिक वर्ष 2083-84 बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
2: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत दार्चुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: ड्रामा दिस ओम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्रामा फर एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: देशो खुशीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढ़ाइने धारणा व्यक्त गरेको बताइएको छ।
5: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
4: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट तिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढ़ाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, कड़ाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढ़ी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने पिप्रेसरले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
5: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानीमा करको दर 15-20% कायम गरिएको छ। त्यस्तै बीमा अभिकर्ता सेवालाई मूल्य अभिवृद्धि कर नलाग्ने सूचीमा समावेश गर्नुका साथै यसअघिको आमदानीमा लाग्ने आयकर, मूल्य अभिवृद्धि कर, ब्याज, शुल्क, जरिमाना तथा विवरण समेत बुझाउन नपर्ने गरी छूट प्रदान गर्ने गरी बीमा अभिकर्ता तथा जीवन बीमा कम्पनीलाई राहत प्रदान गरिएको छ।
4: हस्त काठमाण्डुमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Televisión.
1: अहिले बिहानको 6 बजे
2: आइक सूचना नेटवर्क CIM
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 17 गते आइतबार, मे 31 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतको कुशीनगरबाट 453 नेपालीको उद्धार, कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिवाना शुल्क मिना, निजामती सेवामा महिला सहभागिता 30%।
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाएपछि सरकारवाला तरंगित, दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू।
0: बझाङका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त, इन्धनमा अबदेखि एकीकृत हरित कर, चैते धान लगाएका किसानलाई गबारो किराको चिन्ता।
1: इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनिर्णित, तीव्र आक्रमणका बीचमा लेबनानमा उद्धार कार्य प्रभावित, 7 दिनमा 15 बालबालिकाको मृत्यु, जापानमा जनसंख्या निरन्तर घट्दो क्रममा।
0: र साप महिला फुटबल च्याम्पियनशीपमा आज नेपाल अनि श्रीलंका खेल्दै, 20 एसियन क्रिकेट छनौटमा चीनलाई हराएसँगै नेपाली महिला टोली एसियाली खेलकुदमा छनौट, आईपीएल फाइनलमा आरसीबी र गुजरात भेट्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा भारतको कुशीनगरबाट 400 भन्दा बढ़ी नेपालीको उद्धार गरिएको प्रसंग।
1: शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उद्धार प्रदेश उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 जनाको उद्धार गरेको जनाएको छ। उद्धारका भएका 115 महिला, 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरूष गरी 434 जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरूष गरी 19 जना प्रहरीको नियन्त्रणमा छन्। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 देखि 55 वर्षका छन्। यसबारे रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ। कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाएको र घर परिवारमा फोन गरेर फिरौती रकम समेत माग्ने गरेको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा 4 दिनको अपरेशनपछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। चीन जानकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताउनु भएको छ। 25,000 भारूसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना बस्न अलग्गै शुल्क समेत लिए, त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी क्रममा नेपालीहरू परेको उहाँले बताउनुभयो। त्यसरी बोलाइएका नेपालीलाई भने जस्तो काम र खाने बस्ने सुविधा समेत नदिने गरेको खुलेको छ।
0: यसैबीच विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोबास गरिरहेका 602 जना नेपाली नागरिकको भिसा शुल्क मिनाहा भएको छ। नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिसा मिनाहा भएको हो। नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक हप्ताभित्रै अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ। भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिन्हा गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। हालसम्म संकलित विवरण अनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुपत्ति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भन्नुभयो, कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनिसकेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो या होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ।
1: कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ। तर चालू वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालू आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षा पहुँच बढ़ाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमूनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गरिसकेको छैन। कोशी प्रदेशको झापा मोरङ सुनसरी जिल्लामा विपन्न दलित समुदाय का दलित मुसहर समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँका मुसहर समुदायको आर्थिकमा मात्र होइन शैक्षिक अवस्था पनि अत्यन्तै कमजोर देखिएको छ। त्यसैले प्रदेश सरकारले मुसहर समुदायका बालबालिकालाई शिक्षामा अग्रसर बल गराउन नमूना कार्यक्रमका रूपमा सक्षम छोरी कार्यक्रम घोषणा गरेको थियो।
0: कोशीका छोरीहरूको प्रसंगपछि सुदूरपश्चिमका किसानको कुरा। बझाङको बेथट चिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्न थालेको छ। विशेष गरी ओडा नम्बर 1 मा यति बेला खेतबारी भरि लटरम्मा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएपछि किसानहरूले आलु खेतीबाट राम्रो आमदानी लिन थालेका छन्।
3: बझाङको बिथरतिर गाउँपालिका वडा नम्बर 1 का स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो।
4: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
3: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
5: 3 वर्षदेखि हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
3: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
6: बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
3: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह,
7: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा। सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि वर्षातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
3: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्य आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास।
8: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू। हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढ़ाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एगे बन्जारेले लेख्नु भएको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हारारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार 1 साउनदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ्दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड़ पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पूँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपील गर्नु भएको छ। सकियो सधैँको बाढ़ी र पहिरोको शास्ति कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50%सम्म पुर्याउन जोड गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। 2 महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा शीर्षकमा अर्को खबर छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाडौँ आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरी घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो तर झिनो कर वृद्धिले यसको बिक्री वितरण र सेवन नगर घट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सुर्तीजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
1: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022-20 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै त सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यसै त लगातार 3 वटा जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 औं ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ। 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
0: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले साफ महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गुवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एकको विजेता बन्न सक्नेछ। र मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने 20 औं एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट 3 टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो।
1: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब एमाले भित्रको विवाद पार्टीको नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने अधिकांश शीर्ष नेताले भनेपछि एमाले कार्यदल बनाएर समीक्षा र अध्ययन गरिरहेको छ कार्यदलको अध्ययन र पार्टीमा अबको नेतृत्वका बारेमा हामीले एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं
4: घोषणा गर्न त नमिल्ला
5: के
4: देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीएलले छोड्नु नै हुन्छ आज नछोड्नु होला अहिले छोड्नुपर्छ भनेर हामीले भनेका पनि छैनौं तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौं फर्स्टम्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ
5: फलाना फलाना व्यक्ति मध्येबाट नै
4: होइन थुप्रै हुनुहुन्छ अहिलेको बादलै हुनुहुन्छ पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ विष्णु पौडेलहरू हुनुहुन्छ उपाध्यक्षहरूमा महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ त्यसपछि त नै उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न त्यसकारण अरू थुप्रै हामीसँग नेताहरूको राम्रो पंक्ति छ अब अहिले
5: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
4: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौं तर त्यो अहिले अलि बेला भएको छैन
5: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू
4: नैतिकवान भनेको
5: अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने
4: उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ कसैले पनि कुनै विषय प्रश्न उठाउन नसकेको होस् पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस् वा सोसाइटीले यो मान्छेले यहाँनिर फटाइ गरेका छ भनेर प्रश्न उठाउन नसकोस् त्यस्तो वेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ हिजोको जस्तो कुरा गरेर भएन हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ धेरै कुराको उहाँसँग क्षमता छ
5: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्छ
4: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ त्यस्तो पनि होइन
5: नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ
4: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ
5: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
4: त्यो नेतृत्व देखि दिए

0: लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
1: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: टोली एसियन खेलकुदमा छनौट हुने आईपीएल फाइनलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: नमस्कार, सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: अहिले एमाले नेता कार्यकर्ताहरूलाई एमाले बाहिरको भन्दा पनि भित्रैको अलि बढी चिन्ता र चासो हो कि जस्तो देखिराख्या हामी पाउँछौं। खास के हो कुरो, एमाले भित्रभित्र के भइरहेको?
1: फागुन 21 को निर्वाचनमा हामीले अनपेक्षित रूपमा नकारात्मक परिणाम प्राप्त गर्यौं। लामो समयदेखि सरकारमा वा बाहिर बसिरहँदा आम जनताले नेकपा एमालेलाई र पुराना पार्टीहरूलाई चाहिँ जति पनि विसंगतिहरू देशमा भित्रिएका छन् त्यसको एउटा हिस्सेदारको रूपमा अनुभूति गर्नुभएको रहेछ।
0: भनेको विसंगतिको बीजारोपण गर्ने मध्येमा एमाले पनि हो कि भन्ने
1: भन्ने आम जनतामा त्यो बुझाइ रहेछ। एक किसिमले भन्दाखेरि, ठाडै भाषामा भन्दाखेरि, आम जनता हामीसँग रिसाएको पाइयो। रिसाउनुका कारणहरू धेरैवटा, 1, 2, 3, 4 खोज्दै जाने भने 10-20 वटा हुन सक्ला। तर त्यसमध्येको एउटा महत्वपूर्ण कारण चाहिँ के हो त भन्दाखेरि, हामीले जहिले पनि गठबन्धनमा ध्यान दियौं, सरकारमा पुग्नै पर्ने, भोलि नै पुग्नुपर्ने, पर्सि नै पुग्नुपर्ने, प्रधानमन्त्री मन्त्री हामीलाई चाहिने, मरिहत्ते गर्ने र मन्त्री भएपछि के गर्ने भन्ने कुराको चाहिँ पूर्व तयारी राम्रो नहुने, खालि मन्त्री हुने, पदमा पुग्ने, पोजिसन लिने भन्ने कुराले चाहिँ वास्तवमा आम जनतामा नकारात्मक एउटा सन्देश गएको रहेछ।
0: त्यो तपाईँहरूले थाहा पाउनको लागि चाहिँ निर्वाचनै आउनु पर्यो, हैन? निर्वाचनको नतिजा नै
1: हामीले चाहिँ वास्तवमा त्यो कुरा बुझ्न आम रूपमा मान्छेहरूले अलिअलि त हामीलाई खबरदारी त गरेकै थिए, तर निर्वाचन परिणामले मात्रै हामीलाई एकदमै जे हो त्यो रूपमा चाहिँ धरतीमा ठ्याक्कै खुट्टा टेकायो। अलिअलि हाम्रा खुट्टाहरू माथि नै थिए कि जस्तो पनि लाग्यो।
0: तर नेता कार्यकर्तालाई त त्योभन्दा अगाडि नै कहीँ न कहीँ छेउटुप्पोमा यस्तो हुन्छ कि हो कि भन्ने चाहिँ भइराखेको। तर अध्यक्ष केपी शर्मा ओली लगायत केही नेता जसले निर्वाचन भन्दा अगाडिसम्म पनि जुन खालको अभिव्यक्ति र जुन खालको बुझाइ रह्यो त्यसले पनि चुनावमा एमालेलाई क्षति भयो भन्छन्, तपाईँहरूले समीक्षा गर्दाखेरि यो हो रहेछ भन्ने लाग्यो कि अथवा अझै पनि यसमा हो या होइन भन्ने म अझै तपाईँहरू अन्यल पाउनुहुन्छ?
1: हामीसँग आम रूपमा जनता रिसाउनुको एउटा मूलभूत कुरा चाहिँ के भने, काममा अपेक्षाकृत प्रगति हुन नसक्नु त छँदै थियो। सँगसँगै अर्को एउटा पाटो के हो भने, लामो समयदेखि अमेरिकन युथ काउन्सिलका नाममा अरबौं लगानी गरेर सोसियल मीडियाका राम्रा इन्फ्लुएन्सरहरू निर्माण गर्ने र उनीहरूको माध्यमबाट चाहिँ आम जनतामा सिंगै देश बिग्रियो, सखाब भयो, देश काम लाग्दैन अब, त्यो अवस्थामा पुर्याउने चाहिँ पार्टीहरू हुन् भन्ने प्रकारको एउटा नकारात्मक सन्देश चाहिँ एकदमै सर्वव्यापी बनाइएको रहेछ।
0: भनेको त्यो जनाजान त्यसरी बनाइयो भन्नेमा तपाईँहरू
1: जस्तो देश
0: त्यो खालको सूचना र त्यो खालको विचार आफै बनाउन सक्ने, सही गलत छुट्याउन सक्ने त्यो क्षमता बढेको पनि त हुन सक्छ,
1: होइन? एउटा कुरो कस्तो रहेछ भने, यो अल्गोरिदम भनेकै यही नै हो। जस्तो मान्छेको अहिले बनिरहेको धारणालाई सर्लकै बदलेर उसलाई चाहिँ जे सन्देश प्रवाहित गर्न सकिन्छ त्यसमा मोटिभेशन गर्न सक्नु र त्यसप्रति चाहिँ उसको दृढ विश्वास कायम हुनु। खुरु मान्छेलाई यस्तो सन्देश प्रवाह गरियो, लाखौं चाहिँ फलोअर्स भएका सोसियल मीडियाका इन्फ्लुएन्सरहरू निर्माण गरियो पहिल्यैदेखि नै,
0: त्यो खालको विचार आफै बनाउन सक्ने, सही गलत छुट्याउन सक्ने त्यो क्षमता बढेको पनि त हुन सक्छ,
1: होइन? एउटा कुरो कस्तो रहेछ भने, यो अल्गोरिदम भनेकै यही नै हो। जस्तो मान्छेको अहिले बनिरहेको धारा

0: अलिकति बोल्न जान्नेहरू, अलिकति आदिवासी जनजाति महिला दलित यो विभिन्न समुदायको मान्छेहरूलाई चाहिँ टपक टपक टपक टपक तपाईँको कुखुराले चारो टिप्दाखेरि छानी छानी टपक टपक टपक टिप्छ नि, त्यस्तै गरी टिपेर चाहिँ तपाईँको त्यो एकदमै सशक्त इन्फ्लुएन्सर बनाइसकिएको रहेछ। तिनले के जारी गरे भने एकजनाले लेख्ने बित्तिकै करोडौं मान्छेको बीचमा स्वाट्टै पुग्ने, र के धारणा बन्यो भने देश सखाप भएको रहेछ, त्यो सखाप बनाइने कारण कारकहरू चाहिँ यिनीहरू हुन् भन्ने बनाइयो। यद्यपि देश बनेको हो, पूर्ण रूपमा राम्रो बनेको हो भन्ने कुरा मेरो दाबी छैन, तर बन्दै बनेन भन्ने कुरा पनि सच्चाइ होइन। यो दुई
1: त्यो सँगसँगै चुनावको अगाडि एमालेको महाधिवेशन भयो, महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिनु भयो र आफूले चाहे जस्तो समूह बनाउनु भयो होइन, अनि पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन हुन्छ कि हुन्न भन्ने बहस फरक खालको हो, र उहाँले सदस्यता दिने कि नदिने भन्ने विषयमा पनि अध्यक्षले जुन खालको एउटा पोजिसन लिनुभयो, र त्यो सँगसँगै पार्टीभित्रका जसले विरोध गर्छन् त्यस्ता नेता कार्यकर्तालाई खोजी खोजी अनि कसरी हुन्छ ठिक पार्ने त्यसरी जाँदाखेरि पनि एमाले भित्रैका नेता कार्यकर्ता पनि त्यो दुखी भएका हुन सक्छन् नि त।
0: अलिकति हाम्रो आन्तरिक कारण त्यति प्रधान होइन यसपल्टको चुनाव हार्नुको कारण भनेको, आम रूपमा जनता रिसाकै र हामीलाई भोट दिन नचाहेको देखियो। यद्यपि 28 लाख भोट थियो हाम्रो 79 को चुनावमा, यसपल्ट हामीले 14,50,000 हारिमा भोट ल्यायौं,
1: आधा कम
0: भयो। त्यो कम हुनुको कारण भनेको चाहिँ मान्छेले अलिकति नयाँ खोजेको, नयाँ अब हेरौं न त एकपल्ट, पुरानाले गर्छौं चाहिँ ठिकै छ, गरे अलिअलि गरे होला तर अझै राम्रो गर्छु भनेका छन्, हेरौं न त भन्ने हिसाबले पनि अलिकति नयाँलाई रोजेको देखिन्छ। र हामीले कोसिस त गर्यौं, हामीले गरेका छौं देशका लागि, राम्रै गरेको हो भनेर भन्यौं, तर राम्रो गरेको भन्ने कुरा मान्छेले चाहिँ नि सरलक्कै पत्याइदिने स्थिति बनेन।
1: यो चुनावपछि अध्यक्ष ओली त्यो युटर्न भन्छन् नि अङ्ग्रेजीमा चाहिँ, आफ्ना पहिलेका आफ्ना विचार अडानहरूबाट त्यसरी त्यो सर्लक्कै घुम्ने अवस्था कसरी भयो? हिजो जसले चाहिँ सदस्यता पूर्व राष्ट्रपतिलाई दिनुहुन्न भन्ने विचार राख्नुहुन्थ्यो, अब दिने बेला भयो, अब दिउँ भन्ने ढंगबाट भन्नुभयो, र पार्टीभित्रका अरू नेता उहाँ र रामबहादुर थापा बाहेक अरू नेता त अर्को किताबमा गए हेर्नुहोस्, अनि त्यो कारणले पनि उहाँ गल्नुभयो कि अथवा एमाले अब त्यो महसुस गर्न थाल्यो?
0: कुरो के हो भने निर्वाचन परिणाम चाहिँ असाध्यै नकारात्मक, अनपेक्षित, अकल्पनीय भइसकेपछि अब हामीले अलि धेरै मान्छेहरू समेट्नुपर्छ आफूभित्रका, र चाहिँ रिसाका मान्छेहरूलाई पनि अब पार्टीभित्र समेट्नुपर्छ, र हामीले पुरानो तरिकाले मात्रै नचल्ने रहेछ भन्ने कुराको अनुभूति त आम रूपमा हामीले गरेकै छौं। पार्टी अध्यक्षलाई पनि त्यो कुरो भएकै छ, त्यही भएर एउटा हामीले कार्यदल गठन गर्यौं। त्यो कार्यदलको टिआर के हो त भने निर्वाचनको पनि समीक्षा गर्ने, निर्वाचन परिणाम अनपेक्षित रूपमा हाम्रो विरूद्धमा आएपछि त्यसको पनि कारणहरू खोज्ने, र पार्टीलाई चाहिँ कसरी अब रिभाइभ गर्ने, कसरी हामी पुनर्गठन कसरी गर्ने, रिभाइभ कसरी गर्ने भन्ने कुरामा चाहिँ त्यो आयोग केन्द्रित हुन्छ। त्यसले एक महिनाभित्र रिपोर्ट दिन्छ, त्यसमा 15 जना नेताहरू हुनुहुन्छ। त्यो रिपोर्ट आइसकेपछि हामी सम्भवत त्यसको बारेमा व्यापक छलफल गर्छौ, केन्द्रीय कमिटी बोलाएर
1: नेतृत्व परिवर्तनको कुरामा पनि यसले अध्ययन
0: अब त्यो पनि एउटा छलफलको विषय छ होइन। त्यो बाहेक अरू पनि धेरै कुरा छन्, अघि मैले भने जस्तो मान्छे धेरै कारणले हामीसँग रिसाएका छन् भने जनता हामीसँग किन रिसाए त, अथवा किन रिसाउने बनाइयो, कसरी अरूले त्यो अल्गोरिदमलाई व्यापक रूपमा चाहिँ हाम्रा विरूद्ध प्रयोग गरे हो, त्यो सम्पूर्ण कुराहरू हामीले खोजेर, हुन त अब संसारभरि नै अहिले एक किसिमकै नयाँ मुभमेन्ट चलेको छ होइन, जेनजीका नाममा चलेको छ, कहीँ कहीँ चाहिँ युथहरूको नाममा चलेको छ, कहीँ नौजवान मान्छेहरू सोसियल मिडियाबाट उत्रेका छन्, ती भारत छिमेकमा पनि एउटा प्रधान न्यायाधीशले बोलेको एउटा शब्दले अहिले चाहिँ कक्रोच जनता पार्टी चाहिँ स्थापना गरेर करोड़ौं मान्छेहरू त्यसमा जोड़िरहेका छन्। त्यस कारणले गर्दा एक किसिमको यो विश्वव्यापी लहर पनि छ, त्यस बेला आफूलाई चाहिँ हामीले एकदमै बिल्कुलै हामी विचलित नभइकन सही बाटो हामीले पक्रिन सक्यौं भने हाम्रो सान्दर्भिकता फेरि पनि जीवितै रहन्छ भन्ने।
1: यदि कार्यदलले चाहिँ नेतृत्व अध्यक्ष ओलीले छोड्नुपर्ने भयो भन्ने त्यस्तो सुझाव दियो भने उहाँले म छोड्छु नै भन्नुभएको छ कि कस्तो?
0: सुझाव चाहिँ यदि त्यस्तो दियो भने त त्यो सुझाव त एउटा चाहिँ केन्द्रीय कमिटीमा गएर छलफलको विषय बन्छ र
1: अहिले अहिलेको स्थिति हेर्दाखेरि त त्यो बहुसंख्यक नेताहरू यो

0: पर्छ भन्नेमा हुँदाखेरि भोलि कार्यदलले त्यो लेख्न सक्ला, त्यो हिम्मत गर्छ?
1: अब सचिवालयको बैठकमा म आफू उपस्थित त थिइनँ, तर मैले केही नेताहरूबाट के सुनेको छु भने जाहिर बाहिर जसरी आयो नि बहुसंख्यक नेताहरूले छोड्नुपर्छ भन्नुभयो, एक दुईजना बाहेक भन्ने
0: बादल बाहेकहरूले त
1: आयो, तर त्यो होइन सत्य चाहिँ, किनभने के कुरामा चाहिँ मैले भने जस्तै कुरामा छलफल चाहिँ भएको रहेछ। यथास्थितिमा पार्टीलाई फेरि रिभाइभ गर्न कठिन छ, कुनै न कुनै रूपमा हामीले राम्रो सन्देश दिनुपर्छ, जनतामा जागरणको सन्देश दिनुपर्छ, एमाले अलिकति केही अब नयाँ ढंगले जाँदैछ है भन्ने कुनै न कुनै म्यासेज चाहिँ दिनुपर्छ भन्ने कुराको आम बुझाइ चाहिँ हो। तर त्यो केपीओली सहितको कि केपीओली बाहेकको भन्ने कुरामा चाहिँ अब केन्द्रीय कमिटिमा मात्रै त्यो कुरा छलफलको विषय।
0: तर केन्द्रीय कमिटी भन्दा अगाडि सचिवालय बैठकमा म कहाँ छोड्छु, तपाईँले सुझाव दिएर हुन्छ म छोड्दिन भनेर जसरी भन्नुभयो, र जसको नेतृत्वमा कार्यदल बनाइयो त्यो नेतृत्व गर्ने व्यक्ति अहिले तत्काल विकल्प खोज्नुहुन्न भन्ने कुरा राखिराख्दाखेरि भोलि कार्यदलले दिने त्यो सन्देश अथवा प्रतिवेदन अथवा निष्कर्ष कस्तो खालको आउला भन्नेमा एक प्रकारको त्यो आकलन भइरहेका छ?
1: होइन, अब प्रतिवेदन त्यो बहस छलफलै सुरु भएको छैन, बहर गठन भएको छ। म अलिकति त्योभन्दा तल्लो लेभलको मान्छे हुँ, त्यसकारण
0: तर पनि तपाईँ त्यो समूह एउटा कोर टिम भित्रै भएको एउटा नेता।
1: मैले अहिले चाहिँ के भने यो कार्यदलले यस्तै गर्ला भनेर अहिले पूर्व अनुमान गरेर भने त्यो उचित नहोला, किनभने छलफलै भएको छैन, उहाँहरूको सुरुवातै भएको छैन, उहाँहरूले स्टार्ट नै गर्नु भएको छैन कामको। अहिले नै मैले त्यसरी बोल्नु त्यति उचित नहोला, तर यति चाहिँ म के भन्छु भने नेकपा एमाले एउटा ठूलो कार्यकर्ता पंक्ति भएको र सामुदायिक क्षेत्रमा प्रत्येक ठाउँमा चाहिँ आफूलाई जनतासँग नङ मासु जस्तो सम्बन्ध जोडेर बसेको कार्यकर्ताहरूको ठूलो पंक्ति भएको पार्टी हो, र यसको एजेण्डाका हिसाबले पनि नेकपा एमाले नेपालको जस्तो देशको लागि चाहिँ असाध्यै सान्दर्भिक पार्टी हो। त्यसकारणले हामीले आफूलाई यो अहिलेको समुदायसँगको सम्बन्ध जसरी टुट्यो बीचमा, या आधी उधी हाम्रा कारणले टुट्यो, आधी उधी चाहिँ अरूले टुट्ने बनाइदिए हो, त्यो भाष्यलाई नेगेटिभ जुन भाष्य छ त्यसलाई हामीले खण्डित पनि गर्नै पर्नेछ र सच्चाइ हामीले जनतामा पुर्याउनै पर्नेछ। सँगसँगै हाम्रो अहिलेसम्मको उद्देश्यमा हामीले गरेका कामहरूको बारेमा हामीले जनतालाई जसरी बुझाउन सक्नु पर्थ्यो बुझाउन सकिएन। हामी कसरी जनतासँग टाढ्यौं भने जितेर आयो अमुक भन्ने कोही मान्छे जिल्लाबाट जितेर आयो, आएपछि उसले यस्तो सम्झ्यो कि शहर पस्ने एउटा भर्याङ जस्तो सम्झ्यो त्यो मतलाई, हामीले गाउँ बिर्स्यौं, हामीले जनता बिर्स्यौं, अनि अर्को चुनावमा मात्रै भोट माग्न गयौं भनेपछि जनताले के बुझे भने म जस्ताको तस्तै छु, तर मैले भोट दिएको मान्छे चाहिँ अलिकति बदल्यो कि क्या हो, घर उतै बनायो, उतै चाहिँ तपाईँको सानसँग बसिरहेछ, तर म त भोट हाल्ने मान्छे त जस्ताको तस्तै छु भन्ने अनुभूति जनताले गरे कि जस्तो लाग्यो मलाई।
0: नेता र संसदमाथि
1: अब म अरू पार्टीलाई अब दोष त नलाउँ, तर पुराना पार्टीहरूलाई सबैलाई भनियो म केन्द्रित एमालेमै हुन्छु, एमालेकै हकमा चाहिँ त्यो मान्छेहरूको बुझाइ चाहिँ रह्यो।
0: अब अहिले पछिल्लो पटक एमाले गरेको एउटा निर्णय पार्टीको त्यो घर बनाउनको लागि जुन खालको दान गरिएको जग्गा लिने भन्ने थियो त्यो चाहिँ अब नलिने फिर्ता गर्ने भन्ने भयो होइन?
1: यसमा के भयो भने मिनबहादुर गुरुङले हामीलाई जग्गा पनि दिने घर पनि बनाइदिने भन्नुभयो। यस्तो बेलामा भयो कि पार्टी सरकारमा थियो, सरकारमा भएको बेला प्रधानमन्त्री आफै उपस्थित भएर प्रधानमन्त्रीको पार्टीलाई दियो भनेपछि एउटा व्यापारी सम्झेपछि चाहिँ मान्छेले के सोचे भने त्यसभित्र केही होला भन्ने आम रूपमा बुझाइ भयो। अघि भने जस्तो त्यो चाहिँ सोसियल मिडियामा व्यापक त्यसको बदनामी गरियो, हुनलाई लुकाएर अरूले पनि लिएका छन् तर हामीले देखाएरै गर्यौं। अनि बीचमा चाहिँ जुन जेएनजी आन्दोलन भयो त्यस क्रममा भाटभटेनीको सबभन्दा ठूलो क्षति भयो, एउटा कारण चाहिँ त्यो पनि हो, एमालेलाई घर बनाइदिने अथवा पार्टीहरूलाई चन्दा दिँदा रहेछौ भन्ने हिसाबले पनि आक्रमणको निशाना बनाइदियो।
0: एमाले त्यो दान गरेको जग्गा नलिने किन के सोचेर गर्यो?
1: अब हामीले के सोच्यौं भने नलिने मात्रै नभएर अब त्यो मिनबहादुरको मार्कालाई हामीले चाहिँ महसुस गर्यौं। अब उहाँ चाहिँ
0: हो कि त्यतिखेरको निर्णय गलत थियो?
1: त्यो निर्णय त बेठिक होइन, संसारभरि नै व्यापारी व्यवसायीहरू जसले फियर कारोबार गर्छन् उनीहरूले चाहिँ तपाईँको राजनीतिक पार्टीहरूलाई सामाजिक संघ संस्थाहरूलाई दान दिने कुरा कुनै अनौठो होइन। हालसालै मात्रै सुन्नुभयो होला कियोच बाल हस्पिटलको लागि उहाँले चाहिँ 75 करोड़ भन्दा ज्यादा पैसा दिनुभयो होइन, मिनबहादुर गुरुङले जस्तै उद्घाटन भयो।
0: तर जस्तो दान दक्षिणा दिँदै गर्दाखेरि नेतृत्व अथवा भोलि निर्णय प्रक्रियामा कहीँ न कहीँ प्रभाव त रहन्छ भन्ने जनतालाई परिरहेको छ।
1: उहाँ चाहिँ कस्तो मान्छे हो भने संयोगवश मेरै जिल्लाको पनि हो उहाँ खोटाङकै, उहाँको अहिले पनि खोटाङमा घर छ, सानोतिनो उहाँले त्यहाँ चाहिँ आफ्नो मान्छेहरूलाई कामहरू पनि लाउनु भएको छ बारी खेतमा होइन। मिनबहादुर गुरुङ विशुद्ध एउटा चाहिँ चोखो कारोबार गर्ने व्यापारी हो, किनभने मलाई के थाहा छ भन्दाखेरि धेरै वर्ष उहाँले चाहिँ सबभन्दा ठूलो ट्याक्स पेयर भनेको चाहिँ नेपालको सबभन्दा ठूलो करदाताको रूपमा पुरस्कार र सम्मान पाउनु भएको छ।
0: अब उहाँको कस्तो भूमिका हो के हो भन्ने कुरा छलफलको विषय अर्को बन्ला, तर अहिले एमाले जग्गा हामी दान फिर्ता दिन्छौ भनेर निर्णय गर्नुमा त्यतिखेर गलत निर्णय अथवा बुझाइ थियो, अब सच्याउ भनेर होइन, सम्बन्धित व्यक्तिलाई चाहिँ अलि मर्का पर्यो, त्यसरी तिमी आफै लैजाऊ भन्ने।
1: धेरै ठूलो क्षति भयो वास्तवमा, उहाँका 21 भाटबटेनीको चाहिँ त्यो डिपार्टमेन्टल स्टोरहरूमा चाहिँ क्षति भयो, त्यो भनेको त असाधारण प्रकारको क्षति हो। त्यो मात्रै नभएर उहाँको त्यो बालुवाटार नजिक भएको स्टोर जहाँ उहाँले विदेशबाट सामान ल्याएर राख्नुहुन्छ पहिला त्यहाँ, त्यसपछि उहाँले वितरण गर्नुहुन्छ, त्यो ठाउँ नै पुरै डढाइयो। भनेपछि यति ठूलो क्षति भयो कि उहाँले त्यो रिकभर चान्चुने मान्छे भए गर्न सक्ने स्थिति नै हुन्थेन, त्यसकारणले पनि अब उहाँसँग त्यो अपेक्षा गर्नु पनि हुन्न, बरु हामी दुःख गरौं भन्ने प्रकारको पार्टीको एउटा बुझाइ रह्यो।
0: तर कतिपय नेताहरूले के भन्नुहुन्छ भने त्यो अरूबाट दान लिएर पार्टी कार्यालय बनाउनु हुनु भन्नेमा केही नेताहरूले सार्वजनिक रूपमै टिकाटिपनी गर्नुभयो र एमाले कारवाही पनि गर्यो, पछि कारवाही चाहिँ फिर्ता गर्यो, तर अहिले चाहिँ माफी माग्ने कि नमाग्ने ती कार्यकर्ता नेताहरूसँग भन्ने पनि छ।
1: त्यो त जरुरी हुँदैन, किनभने त्यति बेला पार्टी निर्णयको उहाँहरूले आपत्ति गर्न पाउनुहुन्थ्यो, नपाउने भने मैले बिल्कुलै होइन, तर किन उहाँहरू पार्टीको महत्वपूर्ण निकायमा बसेर पनि त्यहाँ भन्नुहुन्न र फेसबुकमा लेख्नुहुन्छ? भन्नु भएन। एउटा कुरो के हो भने भन्ने ठाउँ नपाएको मान्छेले बाहिर लेख्नु ठिक छ, भन्ने ठाउँ फोरम भएको मान्छेले चाहिँ त्यहीँ भन्नुपर्छ। जस्तो बाहिर भन्नुको तात्पर्य के हो त भने, जस्तो अहिले तपाईँसँग म कुरा गरिरहेको छु, यहाँ मैले भने म व्यक्तिगत रूपमा राम्रो त हुन्छौ, किनभने राम्रो किन देखाउँला भने हाम्रो समाजै कस्तो नेगेटिभ भएको छ भन्दाखेरि, जसले नमिठो कुरा गर्छ, आलोचना गर्छ, विरोध गर्छ, बहालवाला संस्थापनको विरोध गर्ने मान्छे हिरो हुने हाम्रो सोसाइटी त्यस्तो छ। त्यसकारणले गर्दा आफूलाई स्थापित गर्न चाहिँ सामाजिक सञ्जालमा जानु पर्यो, मिडियामा जानु पर्यो, पार्टीलाई स्थापित गर्ने भने पार्टीलाई आफ्ना कुरा भन्नु पर्यो, मेरो मान्यता चाहिँ त्यो हो। अर्थात आजको जमानामा सोसियल मिडिया प्रभावकारी छ, मिडिया प्रभावशाली छ भनेर चाहिँ हामी हाम्रो कुरो आफ्नो पार्टीभित्र फोरममा नभनिकन बाहिर भन्न गयौं भने आफूलाई इस्टाब्लिस अरूभन्दा म राम्रो हौ भन्ने इस्टाब्लिस गर्न खोजेको अर्थ लाग्छ।
0: भनेको त्यतिखेरको नेताहरूले जो लेख्नुभयो त्यो आफूलाई चाहिँ अलि चर्चामा ल्याउनको लागि
1: मात्रै हो, त्यो गलत प्रवृत्ति
0: तपाईँलाई त्यस्तो लाग्छ?
1: होइन, त्यस्तो मान्छेहरू धेरै इस्टाब्लिस छन् नेपालको राजनीतिमा, खास पार्टीको काम गर्दैनन्, खास नेताहरूको विरोध गरेपछि चाहिँ आफै इस्टाब्लिस
0: आफै,
1: त्यसमा एमालेको पनि केही न केही छ नै, स्वाभाविक हो। यो समाज यो
0: गलत भयो भनेर नेतृत्वको आलोचना गर्दैमा आफ्नो चर्चा बटुल्नको लागि गर्यो भनेर कसरी भन्छ?
1: त्यो चाहिँ मैले भनिहाले, दुई खाले मान्छे, एउटा चाहिँ फोरम पार्टीमा छैन, पार्टीको शुभेच्छुक छ, या हिजो थियो नेता भने बाहिर बोल्ने कुरा, मैले बोल्ने ठाउँ छैन, बोल्ने भन्न पायो होइन, तर पार्टीभित्रै बसेको छ, कार्यकारी ठाउँमै छ, महत्वपूर्ण निकायमा बसिरहेको छ, र ऊ बसेको कमिटिको बैठक निरन्तर चलिरहेछ भने त्यो ठाउँमा चाहिँ भन्नुपर्छ। अन्त पार्टी नेतृत्वलाई गएर बकाइदो मेरो आपत्ति छ यसमा भन्न त पाइहालिन्छ नि, तर त्यो नभनेर सोसियल मिडियामा वा मिडियामा जाने भनेको चाहिँ आफूलाई स्थापित गर्नु नै हो। धेरै मान्छेहरू म तपाईँलाई त्यस्तो भन्न सक्छु, यसमा रेकर्डमा नभनौला व्यक्तिको कुरा हुन्छ, खास पार्टीमा योगदान गर्दैनन्, दिएको जिम्मेवारी बिल्कुलै पूरा गर्दैनन्, एकातिर जिम्मेवारी दिएको हुन्छ, अर्कातिर गरिन्छन्, आफूलाई परिभाषित काममा कहिल्यै केन्द्रित गर्दैनन्, तर मूल नेतृत्वको ठूलो मान्छेको त्यो पनि गल्ती, समाजले गल्ती देखाउँछ भनेपछि त्यो हिरो हुन पाइन्छ भनेपछि ठ्याक्कै बोलिदिइहाल्ने, त्यो प्रवृत्तिका थुप्रै पात्रहरू नेपाली राजनीतिमा छन्, सामाजिक संघ संस्थामा पनि होलान् त्यस्ता मान्छेहरू।
0: अब नेकपा एमालेमा यदि अध्यक्ष ओलीले नेतृत्व छोड्नु पर्यो भने त्यसपछिको उत्तराधिकारी को?
1: होइन, त्यो त मैले अब ठ्याक्कै यहाँ घोषणा गर्न त नमिल्ला,
0: तर
1: म के देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारी हुनुहुन्छ, पदाधिकारीहरू बाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीले छोड्नु नै हुन्छ, आज नछोड्नु होला, अहिले छोड्नुपर्छ भन्न हामीले भनेका पनि छैनौं, तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौं। र एउटा कुरो के हुन्छ भने अहिले भएको नेतृत्व विकल्प हुँदैन कि भन्ने जस्तो मान्छेलाई लाग्छ नि, तर कस्तो हुँदो रहेछ भने फर्स्ट म्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कम से कम पनि उसमा विचारमा स्पष्टता, व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि। तर आफू कामप्रति प्रतिबद्ध, कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु, आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ।
0: अहिले को हुन सक्छ जस्तो फलाना फलाना व्यक्ति मध्येबाट नै अब
1: होइन थुप्रै हुनुहुन्छ अहिलेको चाहिँ नि, अब
0: सुरु गरौँ न, रामबहादुर थापा बादल
1: होइन, बादलै
0: हुन सक्नु होला,
1: होइन बादलै हुनुहुन्छ, पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ, विष्णु पौडेलै हुनुहुन्छ उपाध्यक्षहरूमा, तपाईँको चाहिँ नि अब महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ, त्यसपछि चाहिँ उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ, उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न, त्यस कारण अरू थुप्रै हामीसँग पार्टी नेताहरूको राम्रो पंक्ति छ। अब अहिले
0: पदाधिकारीमा नभएको ईश्वर पोखरेल,
1: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो, उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो, तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला, तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ, तर त्यो अहिले अलि बेला भएको छैन।
0: नैतिकवान भनेको चाहिँ उपाध्यक्ष ज्यू
1: होइन, कस्तो भने नैतिकवान भनेको
0: किनभने अध्यक्ष ओलीको हरेक कुराको चाहिँ त्यो अगाडिबाट त्यो सुरक्षित सुरक्षा कवचको रूपमा अगाडि सर्ने भनेको
1: त उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई, उहाँसँग कसैसँग पनि नजोडी हेरौँ, कस्तो नेता हामीले खोजेका छौं भने कमसे कम पनि सामाजिक रूपमा बेदाग, कसैले पनि कुनै विषयमा प्रश्न उठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस्, वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेछ भनेर प्रश्न उठाउन नसकोस्, त्यस्तो बेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको र यति धेरै तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ। हिजोको जस्तो कुरा गरेर भएन, हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, धेरै कुराको उहाँसँग क्षमता छ र अरूभन्दा पनि उहाँले नेपालको राष्ट्रियताको सम्वर्धन गर्नका लागि धेरै खालका चुनौतीहरूको सामना गरेर पनि उहाँ त्यसमा ठिङ्ग उभिनु भयो, सायद त्यसैको प्रताडना उहाँ खेपिरहनु भएको छ।
0: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल बाहेकका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नुभयो?
1: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन, मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि, अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो, त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ त्यस्तो पनि होइन, त्यो सम्भावना पनि छैन, तर
0: उहाँलाई नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ भन्ने
1: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ,
0: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
1: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ, आम बुझाइ त्यही हो र त्यही कुरामा हामी अघि बढ्छौं।
0: अहिले बाहिर सुनिने कुरा के छ भने तीनटा, एउटा अब आफूको आफ्नो आत्मरक्षाको लागि भनौँ न आफूमाथि लागेका आलोचनाहरूको प्रतिरक्षा गरेका कारण रामबहादुर थापालाई पो हो कि भन्ने पनि एउटा, अर्को पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पो हो कि नेतृत्वको लागि अगाडि सार्न खोजेको भन्ने पनि सुनिन्छ, र अर्को आफूसँग त्यो टक्कर दिनको लागि जहिले तम्सी राख्ने ईश्वर पोखरेल हो कि भन्ने पनि सुनिन्छ र त्यो बाहेक अरू नेतालाई पनि हो कि भन्ने सुन्ने बाहिर सुनिराखेको कुरा हो. पार्टी भित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
1: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौ, किनभने पार्टी आफै पनि त्यो ठाउँमा पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन.
0: तपाईँको विचार, व्यक्तिगत विचार त हुन्छ नि त, फलाना व्यक्तिलाई दियो भने चाहिँ एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ. होइन,
1: त्यस्तो छ. त्यो बेला आएपछि म भन्छु, आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेला भन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ.
0: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
1: पार्टीले पनि दिँदैन अहिले उहाँलाई विदा. अब उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन. त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले त्यो चाहिँ अब कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं. यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्व अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछ.
0: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि, देशमै समर्पित भन्नुहुन्छ. होइन, कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बिहोर्नु पर्यो भन्ने कहिले काहीँ लाग्छ?
1: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन. प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्न त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन. तर जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्, त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ. र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ मान्छे. जस्तो केपी शर्मा ओलीको कुरा तपाईँले गर्नुभयो, उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो. तर पनि उहाँको त्यो बालकोटको निवास मात्रै होइन, जहाँ पाएको उहाँको बुवा र भाइ बसिरहेको घर समेत पनि डढाइयो. केपी ओलीले यस्तो कि तपाईँले हेर्नुभयो भने कुनै पार्टीको एकजना नेताको श्रीमती लगातार समानुपातिकमा एक नम्बरमा रहँदै आउनुभयो, अर्को एकजना नेताको तपाईँको चाहिँ दस एघारजना घरका वरिपरिका मान्छेहरू सबै मेजर पोस्टहरूमा बसिरहनु भयो. केपी ओलीको भाइ अहिले पनि हलो जोतेरै बस्नु भएको छ झापामा. भाइलाई पनि त लाग्दो हो नि त, त्यो सम्पत्ति बालकोटको उहाँका बच्चा बच्ची छैनन् मेरै नाममा सर्छ भन्ने लाग्दो हो नि त, तर उहाँले राज्यका नाममा हस्तान्तरण गर्नुभयो. यस मानेमा मलाई कस्तो लाग्छ भने लोभको कुरामा चाहिँ केपी ओली धेरै त्यसबाट मुक्त हुनुहुन्छ र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो. तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए. तर जति नकारात्मक उहाँको बारेमा धारणा छ, सच्चाइमा त्यस्तो मान्छे चाहिँ होइन केपीओली जस्तो लाग्छ मेरो आफ्नो संगतले गर्दाखेरि चाहिँ. किनभने त्यहाँ जाने मान्छेले राति एक बजी दुई बजी पनि भेट्न पाएका छन्. अहिलेको प्रधानमन्त्रीज्यूलाई म सुन्छु, उहाँकै पार्टी बनाउने मान्छेले नै उहाँलाई ल्याएर पछि जोडेको, उहाँले समेत भेट्न पाउनुहुन्न भन्ने जस्तो पनि म सुन्छु. अब संसदलाई त उहाँले प्राथमिकता दिनुहुन्न भने होइन, बोल्नुहुन्न ठिक छ, उहाँको इच्छाको कुरा होला, तर संसदमा त बोल्नै पर्ने व्यवस्था छ नि त.
0: अहिलेको सरकारको अवसरहरू चाहिँ के हो त, राम्रो पक्ष चाहिँ के छ?
1: अहिलेको सरकारलाई त असाधारण प्रकारको अवसर छ. अवसर एकचोटि 64 सालमा प्रचण्डले पनि पाउनु भएको थियो, 65 सालमा प्रचण्डले भएको त्यो अवसर चाहिँ अलिकति साना साना कुरामा उहाँ भुल्न थाल्नुभयो, बृहत्तर सोचभन्दा बाहिर जानुभयो र त्यसले गर्दा उहाँलाई त्यो अवसर चाहिँ गुमाउनु पर्यो, खास काम गर्न सक्नु भएन. काँग्रेसले 48 साल र 56 सालमा बहुमत ल्याएर अवसर पाएको हो, त्यस बेलाको नेतृत्वले काँग्रेसले पनि त्यो अवसर राम्रो सदुपयोग गर्न सकेन. हामीले पनि 74 सालमा बहुमत ल्याएको हो, केपी शर्मा ओलीले त्यसलाई 5 वर्ष सरकार टिकाएर उहाँले चाहिँ देश र जनताको लागि अधिकतम रूपमा त्यो अवसर सदुपयोग गर्न अवसर पाउनु भएन सक्नु भएन अहिले चाहिँ बालन शाहको लागि रासोपाका लागि चाहिँ असाधारण प्रकारको अवसर छ किनभने यति ठूलो बहुमत चाहिँ अहिलेसम्म इतिहासमा कसैले ल्याएको थिएन पन्ध्र सालमा कांग्रेसले ल्याएको बाहेक होइन यो अवसर उहाँहरूले सदुपयोग गर्न सक्नुभयो भने देशमा धेरै ठूलो काम गर्न सक्नुहुन्छ तर त्यसका लागि उहाँले गर्न सक्ने कुरा के छ भने कमसे कम पनि अहिलेको सबभन्दा ठूलो हाम्रो संकट भनेको चाहिँ तपाईँको बेरोजगारी र आर्थिक उपार्जनमा हामी कमजोर भयौं हाम्रो राष्ट्रिय उत्पादन छँदै छैन हामी सबै परनिर्भरतामा चाहिँ रहनु पर्यो यसको बेलामा देशलाई आत्मनिर्भर बनाउने अनेकौं उपायहरू पनि छन् र उहाँले कमसे कम भोलि खुस्किन्छ कि मेरो सरकार पर्सि लडाइदिन्छन् कि भन्ने प्रकारको चिन्ता त भएन नि कमसे कम पाँच वर्ष त अकाट्य भयो र राम्रो काम गर्नुपर्छ यो अवसर सबैलाई मिलाएर लिएर जानुपर्छ भन्नुभयो उहाँले भने यति विधि संसदलाई इग्नोर नगरेर अरू आफ्नै पार्टीका सांसदलाई पनि इग्नोर नगरेर उहाँले राम्रोसँग काम गर्नु सक्नुभयो भने देशमा आर्थिक विकास एकदमै जरूरी छ त्यो सँगसँगै रोजगारी पनि सिर्जना हुन्छ बाहिर जानुपर्ने यत्रो युवाहरूको पलायनको जुन भयावह अवस्था छ त्यो हामी अन्त्य गर्न सक्छौं र देशलाई अलिकति भए पनि आत्मनिर्भर बनाउन सक्छौं सारा हाम्रा जमिनहरू बाँझो छन् अनि हाम्रा युवाहरू गएर विदेशमा खेती गरिरहेछन् होइन यो अवस्था अन्त्य गर्न सक्ने एउटा अवसर उहाँहरूको लागि छ
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ
1: सीआईएनको वार्षिकोत्सव पनि रहेछ त्यो अवसरमा मलाई शुभकामना दिने पनि अवसर दिनुभयो र त्यो सँगसँगै समसामयिक राजनीतिक अवस्थाको बारेमा केही बोल्ने जुन अवसर दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: यो सँगै आजलाई सीआईएन सम्वादको समय सकिएको छ आजको सीआईएन सम्वादमा हामीले नेकपा एमालेका नेता विशाल भट्टराईसँग कुराकानी गर्यौं विशेष त एमाले भित्रको पछिल्लो समय देखिएको विवाद यो विवाद समाधानका लागि अध्यक्षले खेलेको नेतृत्वदायी भूमिका र आगामी दिनमा सुधार्नुपर्ने पाटो र पक्ष अनि सरकारले गरिराखेका काम कारवाही र सुधार्नुपर्ने पक्षको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं अर्को सम्वादमा अर्को व्यक्ति र विषयबारेको सम्वाद लिएर उपस्थित हुनेछौ तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0447-590-466 98692-65998
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
10: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
5: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
10: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
10: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
5: चरण घाँस दाउरा सम्बन्धी विवाद
10: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
10: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
5: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
10: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
10: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
10: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्तर्ष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
10: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी निची वा घुसाई खाएको सम्बन्धी विवाद।
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
10: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
5: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
10: गाली बेइज्जती सम्बन्धी विवाद।
5: लुटपिट सम्बन्धी विवाद।
10: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
10: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
10: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
11: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98444431900। वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 97161633033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 98493704780। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97667411848। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 96 बुढा थोकी, सम्पर्क नम्बर 98493704780। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97667411848। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98660097772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98661136555। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98404996। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98691133445। र सृजना थापा मगर, सम्पर्क नम्बर 98402072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 98652033553। र सुशीला बलमपाती, सम्पर्क नम्बर 98441408003। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98695050599। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98169538068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 98160064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97031330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97627718173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 7 का वडाध्यक्ष समीर कार्कीसँग वडा तथा नगरपालिकामा भइरहेका विकास निर्माण लगायत समसामयिक विविध विषयमा लिएर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
0: यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछाप।
3: हस् धन्यवाद, नमस्कार।
0: हजुर, रामेछाप नगरपालिकाको प्रवक्ता सँगै वडा नम्बर 7 को वडाध्यक्ष पनि हुनुहुन्छ। आज पनि रामेछाप नगरपालिकामा के कस्तो कामहरू भइरहेको छ, यहाँहरू चाहिँ केमा व्यस्त हुनुहुन्छ?
3: अब अहिले हामी आर्थिक वर्ष 82-83 को लगभग अन्त्यमा आइपुगेका छौं। यसमा चाहिँ रामेछाप नगरपालिकाले जुन बनाएका एकदम दीर्घकालीन योजनाहरू, रामेछापका चाहिँ महत्वपूर्ण योजनाहरूलाई चाहिँ सम्पन्न गर्ने र यसलाई चाहिँ यो मूर्त रूप दिने कुरामा हामी अन्तिम रूप दिनेमा छौँ। विशेष गरी अब यो सड़क चाहिँ कालोपत्री गर्ने कामहरू बढी मात्रामा भएको छन् भने अन्य यो खानेपानीका कुराहरूलाई पनि हामीले चाहिँ सँगसँगै लिएर गएका छौँ। यी काम विशेष गरी यी विशेषका योजनाहरू, समपूरकका योजनाहरूलाई बढी प्राथमिकतामा राखेर यिनीहरूलाई सक्नेतर्फ हामी अगाडि बढ़िरहेको अवस्था हो।
0: हजुर, अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन व्यस्त छन् धेरै अधिकांश स्थानीय तहहरू। रामेछाप नगरपालिकाको चाहिँ कस्तो खालको आउँदैछ नीति तथा कार्यक्रम?
3: रामेछाप नगरपालिका र देशैभरि भए अनुसार चाहिँ हामी रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी युवालाई रोजगारीदेखि लिएर चाहिँ रामेछाप नगरपालिकाको उत्पादनलाई बढी जोड़ दिने गरी नीति तथा कार्यक्रम लिएर आउने भन्ने छ। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले जति शुरूआत गरेका योजनाहरू थिए ती योजनालाई पूरा गर्ने, जस्तो नयाँ एउटा चाहिँ अब यो राज्य संविधानले नैमै उल्लेख भएको यो भूवर्गीकरणको कुरा छ, यसलाई पनि जोडेर चाहिँ हामी यसपालि यो भूवर्गीकरणलाई अगाडि बढाउने भन्ने कुरा छ। सँगसँगै रामेछाप नगरपालिकामा मालपोत चाहिँ यहीँ सञ्चालन हुने भन्ने पनि छलफल एउटा चरणमा पुगेको छ र यसलाई चाहिँ मालपोतलाई रामेछाप नगरपालिकाबाटै सञ्चालन गर्ने भन्ने जस्ता कुराहरू छन्। विशेष गरी शिक्षा स्वास्थ्यका कुरालाई हामीले अलि बढी चाहिँ जोड दिएर अगाडि बढ्ने गरी चाहिँ नीति तथा कार्यक्रम तयारी गर्नेमा हामी छलफलमा जुटेका छौँ।
0: हजुर, अब यो 5 वर्षको लगभग यहाँहरूको कार्यकाल पनि सकिन लाग्यो, विशेष गरी देखिने कामहरू चाहिँ केही पनि भएन 5 वर्षमा भनेर एकदमै धेरै खालको जनगुनासोहरू अहिले सामाजिक सञ्जालहरूमा व्याप्त देख्छौँ। हामीले धेरैभन्दा धेरै गुनासो गरिरहेका छन् नागरिकले, साँच्चै देखिने कामहरू नभएकै हो त नगरपालिकामा?
3: होइन, यो भन्ने र गर्ने कुरामा अलिकति फरक हुन्छ। जो कार्यान्वयनको ठाउँमा रहेको छ उसले चाहिँ के काम भए, कति उपलब्धिहरू भए भन्ने कुरा लेखाजोखा गरेको हुन्छ भने नागरिक र अनि बाहिरी अब त्यो ठाउँमा ठ्याक्कै सधैँभरि छलफलमा सहभागी नहुने नागरिकहरूले अथवा चाहिँ भन्ने जो हुनुहुन्छ उहाँहरूले चाहिँ नदेख्दै गर्दाखेरि विशेष गरी जोड्ने गरेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप नगरपालिकाको 8 नम्बर वडा रहेको र नगरपालिकाको केन्द्र पनि रहेको रामेछाप बजारमा यो सड़कको कारणले गर्दा केही भनाइहरू हामीले सुन्ने पनि गरेका छौँ। हामीसँगै पनि ती भनाइहरू आउँछन्। विशेष गरी चाहिँ यो रामेछाप नगरपालिका हुँदै सेलेघाट रामेछाप साँगुटार सड़कको कारण आयोजनाको कारणले गर्दा हामी यो रामेछाप बजारलाई व्यवस्थित गर्न नसक्दै गर्दाखेरि ती कुराहरू आएका हुन्। नभएदेखि करिब करिब हामीले करिब यो ठूलो योजनाको रूपमा हिलेपानीबाट ऊ चाहिँ रामपुरसम्म कालोपत्री पुग्ने अवस्थामा पुगेका छौँ। हामी यसपालि च्यास्कोबाट रामपुर पुग्छौँ। त्यसै गरी चाहिँ हाम्रा भित्री सड़कहरू पनि कालोपत्री हुने अवस्थामा छ। 7 नम्बरको करिब यो वर्ष नै 2 किलोमिटर सड़क पिच हुँदैछ। पाँच नम्बरको भित्री सड़क त्यस्तै करिब करिब दुई किलोमिटर आठ नम्बरको दुई किलोमिटर लगायतका ठाउँहरूमा हामीले भित्री सड़कहरू पित गर्न थालिसकेको अवस्था हो। यो रामेछाप नगरपालिकाको केन्द्रबाट रहेको रामेछाप बजार चाहिँ यो आयोजनाको कारणले डुप्लिकेसन हुन्छ भन्ने हिसाबले हामीले काम गर्न चाहिँ नसकेको कारणले गर्दाखेरि मान्छेहरूले यो भन्ने गर्नुभएको, तर वास्तवमा उहाँहरूले भनेको जति होइन, रामेछाप नगरपालिकामा अत्यन्त धेरै पूर्वाधारका काम भएका छन् र यो रामेछाप बजार साँच्चै नै रामेछाप नगर यो बजारको पिच हुने बित्तिकै रामेछापको एउटा मेरुदण्डको सड़कको रूपमा यो सँगसँगै अन्य सड़क गर्दाखेरि करिब करिब रामेछाप नगरपालिकाले मात्रै गरेका करिब 30 किलोमिटर चाहिँ कालोपत्रे सड़क हामी पुर्याउने अवस्थामा पुगिसकेको अवस्था र कामकाको केन्द्रबाट रहेको रामेछाप बजार चाहिँ यो आयोजनाको कारणले डुप्लिकेसन हुन्छ भन्ने हिसाबले हामीले काम गर्न चाहिँ नसकेको कारणले गर्दाखेरि मान्छेहरूले यो भन्ने गर्नुभएको, तर वास्तवमा उहाँहरूले भनेको जति होइन, रामेछाप नगरपालिकामा अत्यन्त धेरै

0: कार्यकालमा चाहिँ त्यस्तो धेरै कामहरू पनि देखिएन अथवा जनप्रतिनिधिहरू बीचको समन्वयको अभाव हो कि भन्ने पनि त्यो खालको आकलन भइरहेको छ। यसमा के भन्नुहुन्छ?
1: त्यस्तो कुरा होइन। रामेछाप नगरपालिकाको नेतृत्व, हाम्रो मेयर साहबको नेतृत्व अत्यन्त चाहिँ एउटा अब्बल नेतृत्व छ, अनुभवी हुनुहुन्छ उहाँ, चाहिँ हामी हाम्रो अभिभावकको रूपमा पनि हुनुहुन्छ, मेयर उपमेयर नै त्यतिकै हुनुहुन्छ। उहाँहरूसँग र हाम्रो जनप्रतिनिधिको बीचमा एजेण्डामा विषयमा हाम्रो छलफल हुन्छ, त्योभन्दा बाहेक विषयमा त्यो फरक मत राख्ने यो विवाद छ भन्ने कुरा यो अत्यन्त गलत कुरा हो। हामी राम्रैसँग छलफल गरेर अगाडि बढ़िरहेको अवस्था हो र अघिल्लो पटक 74 देखिको 5 वर्ष चाहिँ राम्रो काम भए, उपलब्धिमूलक काम भए देखे भन्ने कुरामा चाहिँ अघिल्लो मेयर साहबले बनाउनु भएको योजना अनुसार हामीले काम गरेका काम चाहिँ जस्तो कुनै पनि ठाउँहरूमा सड़क पुगेको अवस्था थिएन। ती ठाउँहरूमा हामीले नयाँ सड़कहरू निर्माण गर्यौं। त्यो सड़क खन्दै गर्दाखेरि रामेछापबाट हिमगंगा सड़क पुग्दा अथवा चाहिँ रामेछापबाट गोठगाउँ सड़क पुग्दै गर्दा चाहिँ ठ्याक्कै नयाँ ट्र्याक ओपन हुने भयो, व्यापक रूपमा काम भएको देखिने भयो। यहाँबाट गाड़ी वहाँ पुग्दै गर्दाखेरि काम भएको देखियो र वडा कार्यालयहरू सबै झोलामा भएको अवस्था थियो। ती वडा कार्यालयहरू निर्माण गर्नेदेखि लिएर वडा कार्यालयलाई व्यवस्थापन गर्ने काम हामीले अघिल्लो कार्यकालमा गर्यौं। ती कारणले गर्दा धेरै चाहिँ सड़क खनिँदाखेरि देखिएको हो। अहिले चाहिँ 5 किलोमिटर सड़क हिजो खनिन्थ्यो भने अहिले 5 किलोमिटर सड़क गर्नको लागि चाहिँ निर्माण गर्नको लागि करिब 5 करोड़ चाहिँ कालोपत्री गर्ने हो भने करिब 5 करोड़ रुपियाँ पैसा लाग्ने रहेछ। त्यो भएको हुनाले नै हामीले अहिले र पहिलेमा फरक देखिएको हो। तुलनात्मक रूपमा हिजो ट्र्याक ओपन गर्ने काम, बाटो बनाउने काम भएका थियो भने अहिले पक्की बनाउने काम भएको हुनाले चाहिँ धेरै कुराहरूको चाहिँ स्थायित्व बनाउने कामले गर्दाखेरि अलिक बढी बजेटको अब चाहिँ आवश्यकता पर्ने र त्यति बेला थोरै बजेटले पनि धेरै निर्माणहरू सड़कका ट्र्याक जस्ता खालका उदाहरणको लागि त्यो गर्न सकिन्थ्यो भने त्यसरी देखिएको अवस्था हो र पहिले र अहिलेमा यो चाहिँ विकास नदेखिएको भन्ने होइन। अहिले चाहिँ हामीले स्थायी संरचना निर्माणमा लाग्यौं भने त्यतिखेर चाहिँ तत्काल पुर्याउनु पर्ने चाहिँ आवश्यक महत्व अति आवश्यकहरू चाहिँ संरचनाहरू निर्माण गर्दाखेरि त्यतिखेर अलिक बढी देखिएको जस्तो लागेको मात्रै हो र तुलनात्मक रूपमा 74 बाट 79 अहिले 83 आइपुग्दै गर्दाखेरि कामहरू उपलब्धिमूलक र उल्लेखनीय काम रामेछाप नगरपालिकाले गरेको छ।
0: अब लगभग रामेछाप नगरपालिकाको सबै वडासम्म पुग्ने सड़कहरू कालोपत्री चाहिँ कहिलेसम्म भइसक्ला?
1: हामीले विशेष गरी सबै ओडालाई जोड्ने गरी कालोपत्रे कम्तीमा ओडा जोड्ने चाहिँ कालोपत्रे सड़क निर्माण गर्ने भनेर लागेको अवस्था हो। विशेष गरी ठूलो क्षेत्र ओगटेको यो सेलेगार साँगुटार जुन सड़क छ, यो सेलेगार रामेछाप साँगुटार सड़कको निर्माण कार्य हुने सम्पन्न हुने बित्तिकै हाम्रो 9 नम्बर 8 नम्बर 7 नम्बर त्यसै गरी चाहिँ 2 नम्बर र 3 नम्बरलाई हामीले यो सड़कले छुन्छ। त्यसपछि बाँकी रह्यो यतापट्टि 5 नम्बर 6 नम्बर 4 नम्बर र 1 नम्बर। यसमा चाहिँ 5 नम्बरको वडा कार्यालयसम्म सड़क यो वर्षै पुगिसकेको अवस्था छ, 6 नम्बरको पुगिसकेका छ, बाँकी 4 नम्बर छ। 4 नम्बरलाई हामीले लिख करिडोरले चाहिँ छोइसकेको अवस्था छ, पिच कालोपत्रीले छुने अवस्था छ। र 1 नम्बरमा देउराली गोठगाउँ साँगुटार हामीले नगर गौरवको रूपमा सड़क निर्माण कार्य हामीले समपूरक सड़क चाहिँ संघीय सरकार र रामेछाप नगरपालिकाको साझेदारीमा हामीले अहिले पनि क्रमागत रूपमा निर्माण गरिरहेको अवस्था छ र यो सक्दै गर्दाखेरि करिब करिब हामीले यो कार्यकालमा मलाई लाग्छ सबै वडाहरूले कालोपत्रे सड़क अथवा पक्की सड़कको रूपमा चाहिँ हामी वडा कार्यालयसम्म चाहिँ पुर्याउँछौं भन्ने हामीले विश्वास लिएका छौं।
0: हजुर, अहिले त कतिपय सड़कहरू त कालोपत्रेको काम पनि भइराखेको अवस्था छ। ती निर्माण भइरहेको अर्थात कालोपत्रे भइरहेको सड़कहरूको कामको गुणस्तरको अवस्था चाहिँ कस्तो छ?
1: गुणस्तरको अवस्था मापन गर्ने एउटा अब हाम्रो टेक्निकल पार्ट हो, छुट्टै छ। इन्जिनियरहरू उहाँहरू लाग्नु भएको छ, उहाँहरूले गुणस्तरलाई चाहिँ एकदम प्राथमिकतामा राखेर काम गर्नुभएको अवस्था छ। हामीले आँखाले खुल्ला आँखाले हेर्ने र प्राविधिकले मेसिनले हेर्ने कुरामा फरक पक्कै पनि हुन्छ। उहाँहरू जिम्मेवार ढंगले लाग्नु भएको छ, यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनको लागि सबैजना नगरपालिकाको संयन्त्र लागेको अवस्था छ।
0: हजुर, यो संघ प्रदेशको योजनाहरू चाहिँ के कतिको चाहिँ काम भइरहेछ अर्थात कतिको संघ र प्रदेशबाट योजनाहरू पर्ने गरिरहेको छ यहाँ?
1: रामेछाप नगरपालिकामा समग्रमा हेर्ने हो भने संघ र प्रदेशबाट हामीलाई विशेष गरी समपूरक योजनाको रूपमा संघले र प्रदेशले चाहिँ सूचना आह्वान गर्छ। त्यो सूचना अनुसार हामीले यहाँबाट चाहिँ निर्णय गरेर पठाइसकेपछि उहाँहरूले चाहिँ 50% नगरपालिका 50% संघ प्रदेशको चाहिँ बजेट आउँछ र हामीले त्यो बजेट चाहिँ यसपालि पनि 5 वटा सड़कको रूपमा सड़क आएको थियो, एउटा देउराली गोठगाउँ साँगुटा सड़क, अर्को हिलेपानी ओख्रेनी हिलेपानी च्यासको कोलन्जोर घाट सड़क, त्यसै गरी यो वडा कार्यालय थुम्का मुडाजोर सड़क र यो रामपुर काभ्रे सड़क, अर्को रामेछाप मानिराडा ल्यान्डफिल सडक चाहिँ हाम्रो यो समग्र

0: रूपमा आथ्यो। हामीले यिनै सड़कलाई यसपालि संघमा चाहिँ संघीय सरकारमा पठाउने क्रममा चाहिँ यो करिब करिब वडा कार्यालयसम्म पुगिसकेको स्थिति भएको हुनाले चाहिँ यसपालि यो चार नम्बर वडाको धारा पनि बसेरीसम्म पुग्नको लागि हामीले यो भालुखोप ओख्रेनी चिलाउने कुशबसेरी सड़क चाहिँ समपूरक सड़कको रूपमा हालेका छौं। हामीले यो पहिलो प्राथमिकतामा राखेर पठाएका छौं। यो सड़क पर्दाखेरि अहिले पनि पाँचवटा सड़क चाहिँ हामी क्रमागत रूपमै चलेका छन्। यी सड़कहरू सँगसँगै अन्य पनि केही सानो भोलममा आउँछ संघ प्रदेशबाट, जो संघ प्रदेशले दिनुपर्ने जति जुन हामीले माग गरेको बजेटहरू छन् ती बजेट चाहिँ सोचेको जस्तो नआइदिँदै गर्दाखेरि हामीले गरेको खोजेको उपलब्धि चाहिँ प्राप्त गर्न सकेका छैनौं। तर नगरपालिकाको चाहिँ थोरै स्रोत तर धेरै हामीले योजना बनाउँदै गर्दा सानो काम भएको छ, थोरै काम भएको छ तर उपलब्धिमूलक काम चाहिँ संघ प्रदेशबाट भन्दा पनि बढी चाहिँ स्थानीय तहले नै गरेको अवस्था, र संघ प्रदेशबाट त्यस्तो आउँदै नआएको बजेटै प्राप्त नभएको भन्ने चाहिँ होइन, हामीले सोचेको जस्तो ठूलो बजेट प्राप्त हुन सकेका छैन।
1: हजुर, अब यो साउटार सेनेगार सड़क आयोजनाको काम अहिले भइराखेको अवस्था छ, यो कामको अवस्था कस्तो छ र यहाँहरूले चाहिँ त्यो जुन निर्माण कम्पनी छ उनीहरूसँग चाहिँ कसरी समन्वय गरिरहनु भएको छ, कहिलेसम्म सकिएला, के छ यहाँहरूको त्यसमा चाहिँ धारणा?
0: यो सेलेघाट रामेछाप साँगोटार सड़क आयोजनासँग व्यापक रूपमा चाहिँ स्थानीय तह रामेछाप नगरपालिका वडाका जनप्रतिनिधिहरू रामेछापको सिंह जनप्रतिनिधि सरकारवाला राजनीतिक दलहरू सबै लाग्दा पनि यो टीसीआईएल कम्पनीसँग र विशेष गरी यो सेलेघाट रामेछाप साँगोटार सड़कको चाहिँ निर्माण व्यवसायीसँग चाहिँ हामीले ठेकेदार कम्पनीसँग धेरैचोटि धेरै तरिकाले कुरा गर्दा पनि उहाँहरूले नटेरेको अटेर गरेर बसेको अवस्था छ। उहाँहरूलाई हामीले कानूनी रूपमा पनि धेरै पटक पत्रचार गरिसकेको अवस्था छ। उहाँहरूले कहिले चाहिँ मुआवजाको कारणले रोक्यो भन्ने, कहिले वनको कारणले रोक्यो भन्ने विभिन्न बाहनाहरू बनाएर बसेको अवस्था छ। अहिले पनि 50 किलोमिटर सड़कमा उहाँहरू करिब करिब 1 किलोमिटर सड़क यही रामेछाप बजारमा अलमल लिएर बसेको अवस्था छ। उहाँहरूलाई धेरै हामीले दबाव सिर्जना गर्यौं, धेरै उहाँहरूसँग समन्वय गर्यौं, त्यति गर्दा पनि गरेको छैन। र यसमा चाहिँ विशेष गरी यो चाहिँ विशेष गरी यो संघ प्रदेश र सम्बन्धित निकायहरू अलि माथिल्ला निकायहरूको ध्यान जान जरूरी पनि देखिएको छ। स्थानीय तहको पहलले मात्रै नपुगेको हुनाले यसलाई सम्पन्न गर्नको लागि सबै निकायहरू चाहिँ सम्बन्धित निकायहरू लाग्यो भने समयमा सम्पन्न हुन्छ, यदि भएन भने चाहिँ यसले ठूलो रूपमा चाहिँ दुर्घटनासम्म निम्त्याउने अवस्था भइसकेको, जस्तो यही रामेछाप बजार अस्तव्यस्त अवस्थामा छ, रामेछापको 2 नम्बर देउराली र 3 नम्बर साँगुटार अस्तव्यस्त अवस्थामा छ। बर्खा लागेपछि सधैँभरि गाडी तानेर चाहिँ जोखिम यात्राहरू मल्नु परेको छ। त्यो भएको हुनाले यसमा सम्बन्धित निकायहरू सबैजना जुटिएर लागेर गयो भने हामीले यसलाई सम्पन्न गर्न सकिएला, नत्र सम्पन्न गर्न सक्ने स्थिति छैन। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले उपलब्धिमूलक कामहरू धेरै गर्दा पनि यही सेलेघाट साँगुटार सड़कको कारणले गर्दाखेरि चाहिँ काम भएन भन्ने नागरिकहरूमा चाहिँ एउटा खालको सन्देश पनि गएको अवस्था छ। यो कुरालाई अन्त्य गर्नलाई हामी सबै लाग्नुपर्ने अवस्था छ। यो निर्माण कम्पनीलाई पनि विशेष गरी अलि बढी चाहिँ यो घजघजाउनु पर्ने अवस्था छ। हामी सबै लाग्न, म विशेष गरी नागरिक यो चाहिँ सड़कसँग जोडिनु भएको जो नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई पनि म आह्वान पनि गर्न चाहन्छु, विशेष गरी यही चाहिँ हाम्रो रेडियो कुराकानीमै उहाँहरूलाई अब हामीले दबाव सिर्जना गरेनौं भने हामीले सधैँ दुःख पाउने अवस्था चाहिँ रहेको छ। लन्ते गर्न सबै लाग्नुपर्ने अवस्था छ।
1: हजुर, यसको त निर्माण सम्पन्न हुने मिति पनि सकिन लागिसकेको
0: छ। निर्माण सम्पन्न हुने मिति पनि यो असार भन्ने बुझिएको छ। अब यसलाई असार भयो भने त हाम्रो सड़क झन् अस्तव्यस्तै हुनेछ अवस्थाले रहेको छ। त्यो भएको हुनाले यी सम्बन्धित निकायहरू सबैजना लागेर यसलाई चाहिँ थोरै समय चाहिँ म्याथप गरेर भए पनि यसलाई हामीले बनाउन सकिएन भने यो सड़कमा आउने जुन पैसा छ यो नेपाल सरकारले लगानी गर्नलाई पनि ठूलै चुनौतीको रूपमा हुने, यो ठेका तोडियो भने फेरि अर्को निर्माण ठेका लगाउनको लागि धेरै चाहिँ प्राविधिक कठिनाईहरू विशेष गरी नीतिगत चाहिँ कठिनाईहरू आउने भएको हुनाले नि यसै निर्माण कम्पनीलाई चाहिँ सबै लागेर काम सम्पन्न गर्नको लागि के गर्न सकिन्छ त्यसरी लाग्नुपर्ने जुट्नुपर्ने अवस्था चाहिँ रहेको छ।
1: हजुर, तपाईँ त 2 कार्यकाल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, विशेष गरी तपाईँ यसरी जनप्रतिनिधि भएर काम गरिरहँदाखेरि कस्तो खालको तपाईँहरूले बढी चुनौतीहरू सामना गर्नु पर्यो यो 2 कार्यकालको अवधिमा, तपाईँले यो समयलाई कसरी चाहिँ सम्झाउनुहुन्छ?
0: विशेष गरी यो चुनौतीपूर्ण चाहिँ विशेष चाहिँ बजेटमा रहेछ। बजेट भन्दा ठूलो कुरा के पनि रहेनछ, बजेट पर्याप्त भयो भने हामीले बनाएका योजनाहरू नागरिकले चाहनु भएको आवश्यकता ठान्नु भएको कामहरू गर्न सकिने रहेछ, त्यो भयो भने सन्तुष्टि प्राप्त पनि हुने रहेछ, नागरिकहरूमा पनि एउटा चाहिँ साँच्चै जनप्रतिनिधि भएपछि चाहिँ कामहरू भए भन्ने चाहिँ हुने रहेछ। तापनि हामीले चाहिँ थोरै स्रोत साधन भए पनि धेरै कामहरू गरेका छौँ। जस्तो मेरो म नगरपालिकाबाट म यता मेरो ओडातिर फर्केँ, मेरो ओडामा ओडा कार्यालय भवन थिएन, कुनै पनि करिब करिब मलाई लाग्छ 60% भन्दा बस्ती बढी बस्तीहरूमा सड़कले छोएको थिएन, ती सबै ठाउँहरूमा सड़क पुगेको अवस्था छ, एउटा घरमा पनि सड़क पुगिसकेको अवस्था छ, बिजुली बत्ती त्यत्तिकै अस्त व्यस्त थियो, अहिले पनि बिजुली बस्तीलाई पूरा व्यवस्थापन गर्न त सकिया छैन, तर कुनै पनि बस्तीहरूमा हामीले उज्यालो पार्न छोडेका छैनौँ, सबै ठाउँमा चाहिँ बत्ती पुगेको अवस्था छ, खानेपानीको चरम संकट रहेका बस्तीहरूमा पनि हामीले खानेपानी केही हदसम्म व्यवस्थापन गरेका अवस्थाहरू छन्। र मलाई चाहिँ अत्यन्त खुशी, म आफूले जनप्रतिनिधि भइसकेपछि नागरिकले पाउनुपर्ने जुन त्यो अत्यावश्यक सेवा विशेष गरी सामाजिक सुरक्षासँग जोडिएको यो सामाजिक सुरक्षा भत्ता थियो, मैले मेरो एउटा चाहिँ कार्यकालमा मैले दुई कार्यकालमा सबैभन्दा खुशी सन्तुष्टि गर्न सक्ने काम चाहिँ हुन सक्ने काम भनेको सामाजिक सुरक्षा भत्ता घर बस्ती टोलमै पुगेर मैले चाहिँ बीएलबी मेसिन मार्फत चाहिँ हामीले भत्ता घर घर बस्ती बस्ती टोल टोलमै पुर्याएको अवस्था छ। त्यसमा पूर्ण साथ सहयोग र जिम्मेवार ढंगले मेरो चाहिँ हाम्रो चाहिँ सचिव पनि हुनुहुन्छ अहिले भागवत श्रेष्ठ, उहाँले गरेको कामले नागरिकसँग त हामीले त्यसरी पुगेका छौँ। त्यसै गरी कुनै कुनै बेलामा धेरै चाहिँ यो नीतिगत चाहिँ समस्याहरू आउँदै गर्दा पनि मैले दुईपटक चाहिँ रासायनिक मल निशुल्क रूपमा उपलब्ध गराएँ, सँगसँगै घर घरमा यो 500 लिटरको हिल ट्याङ्क सबैको घरमा पानी ट्याङ्की पुर्याएका छौँ, यो पशु बिमा स्वास्थ्य बिमा निशुल्क स्वास्थ्य बिमा सबै नागरिकको हामीले सम्पन्न गरेका छौँ, र यो चाहिँ सामाजिक सुरक्षा भत्ता चाहिँ हामी जो नागरिकहरू काठमाडौँ बस्नु भएको छ करिब 300-400 चाहिँ संख्यामा हामीले उही काठमाडौँ नै गरेर चाहिँ सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरेका छौँ। यो जुन महिला स्वयंसेविका हुनुहुन्थ्यो उहाँहरूलाई हामीले निशुल्क रूपमा चाहिँ यो जीवन बीमा गरेका छौँ, त्यसै गरी निशुल्क यो ज्येष्ठ नागरिक अपाङ्ग अशक्त यो सुत्केरी महिला दिदीबहिनीहरूको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ। भनेपछि धेरैवटा काम चाहिँ हामीले हिसाब गर्ने हो भने र नागरिकले चाहिँ प्रत्यक्ष रूपमा लाभ पाउने खालका कामहरू गरेका छौँ। कृषिमा चाहिँ एउटा खालको व्यवस्थापन हुने गरी र उहाँहरूले आवश्यकता ठान्नुभएका कामहरू गरेका छौँ। त्यसै गरी सबैभन्दा ठूलो गौरवको रूपमा मैले चाहिँ अघिल्लो 74 कार्यकालमा चाहिँ सुरु गरेको जुन निवर्तमान मेयर नरवार थापा मगर र उपमेयर सृजना खड्काको हाम्रो 74 कार्यकालबाट सुरु भएको कवड हल छ, हिलेपानीमा निर्माण भएको कवड हल, कवड हल अगाडि एउटा चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी खेल मैदान निर्माण सुरु गरेका छौँ। कवडल सम्पन्न भए पनि बजेट अभावका कारणले चाहिँ यो खेल मैदान सम्पन्न गर्न सकेका छैनौँ। विशेष गरी संघ र प्रदेशले त्यो खेल मैदानलाई कुनै पनि सहयोग नदिएको र स्थानीय तहबाट पनि त्यसलाई त्यति धेरै प्रायोरिटीमा राख्न नसकेको भएको हुनाले त्यो कामलाई अधुरो भए पनि हामीले सम्पन्न गर्नेतर्फ लागेका छौँ। पक्कै पनि यो पटक सम्पन्न गर्न सकिन्छ कि भन्नेमा छौँ हामी। यो विशेष गरी 7 नम्बर ओडामा उपलब्धिमूलक काम र नागरिक मैत्री कामहरू धेरैभन्दा धेरै भएको छन्, ती कामलाई पूरा गर्नुपर्ने अझै धेरैवटा कामहरू छन्, ती पूरा गर्नको लागि सबैजनाको आपसमा समझदारी एक आपसमा एकजुटता हुनुपर्ने चाहिँ अवस्था मैले देखिया छु।
1: तपाईँ अहिलेको रामसाप नगरपालिकाको नगर प्रवक्ता पनि हुनुहुन्छ, धेरैले तपाईँलाई अबको आगामी मेयरको उम्मेद्वारको रूपमा हेरेका छन्, विशेष गरी तपाईँको आगामी लक्ष्य योजनाहरू चाहिँ कस्तो छ, साँच्चै तपाईँ अबको आगामी मेयरको उम्मेद्वार हो?
0: अहिले अब यो नगरपालिकाको अहिले भर्खर 1 वर्ष अझै बाँकी नै छ, कार्यकालै हाम्रो बाँकी छ पहिलो कुरा त। दोस्रो कुरा, नागरिकको चाहना मेरो चाहना हो, नागरिकहरूको चाहना इच्छा उहाँहरूले म अहिले 7 नम्बरमा दोहोऱ्याएर वडाध्यक्ष हुँदै गर्दा पनि म भन्दा पनि हामी भन्ने हिसाबले म वडाध्यक्ष भएँ बनाउनु भयो उहाँहरूले, र नगरपालिकाको नागरिकहरूको चाहना के छ, उहाँहरूले मैले गरेको काममा कति सन्तुष्ट प्राप्त गर्नुभएको छ, उहाँहरूले कति खुसी हुनुहुन्छ, मैले गरेको कामसँग उहाँहरू सन्तुष्टि हुनुहुन्छ भने उहाँहरूको चाहना उहाँहरूको इच्छा मेरो चाहना मेरो चाहिँ ऊ हो भने उहाँहरूले गरेको मेरो काममा उहाँहरू म परीक्षणमै छु, उहाँ अब जुन नागरिकहरूले साँच्चै सन्तुष्टि प्राप्त गर्नुभएको रहेछ भने समयले माग्यो भने त्यो बेलाको कुरा रह्यो, र अहिले नै हामीले म चाहिँ यो हो भनेर घोषणा गर्ने बेला भएको पनि छैन, र त्यो बेला आउँदै गर्दाखेरि नागरिकहरूको चाहना अब विशेष गरी राजनीतिक रूपमा हामी भइसकेपछि पार्टीले हेर्ने लेखाजोखा गर्ने कुरा एउटा रह्यो, नागरिकले हेर्ने दोस्रो कुरा रह्यो, त्यसपछि सबैजनाको सल्लाह सुझाव र सबैजनाको इच्छा चाहना अनुसार अगाडि बढ्ने मेरो लक्ष्य हो। अहिले नै मैले यसरी चाहिँ म अब उम्मेद्वार हो होइन भनेर भन्नुभन्दा पनि सबैभन्दा पहिले त नगरको नागरिकको इच्छा र मैले विशेष गरी नगरपालिकाको मेरो व्यक्तिगत भन्दा पनि नगरपालिकाका धेरै कामहरू गर्नुपर्नेछ, ती कामहरू गर्नको लागि एउटा लक्ष्य उद्देश्य पक्कै पनि बोकेर हामी हिँडेका हुन्छौँ, त्यो पूरा गर्नको लागि गर्नुपर्ने कदमहरू चाल्नुपर्ने र अब बनाउनुपर्ने योजना हामी तयारी गरेर अगाडि बढ्छौँ र त्यसपछि मात्रै कुरा रहन्छ। अहिले एक वर्ष अगाडि नै हामीले यसरी म यो त्यो भन्ने अवस्था पनि होइन र अर्को विशेष गरी म अहिले यो राजनीतिमा अत्यन्त उतार चढाव आइरहेको अवस्था देखिरहेको छु। धेरै मान्छेहरू राजनीतिक रूपमा धेरै कालखण्डहरू पार गर्दै गर्दै गर्दै आएर अहिले चाहिँ यो समयसँगै दौडिरहेको म देखेको छु। समयभन्दा समय बलवान हुन्छ तर समयलाई हामीले प्रयोग गर्ने हो, समयलाई कसरी चाहिँ प्रयोग गर्ने भन्ने कुरा हामी रहन्छौँ र अहिले ठ्याक्कै भर्खरै आत्तिहाल्नुपर्ने अनि अलिकति प्राप्त भइहालेपछि मात्तिहाल्नुपर्ने स्थिति होइन चाहिँ त्यो चाहिँ अब यो र अर्को कुरा नागरिकहरू सबैजना चाहिँ यो समय विशेष गरी राजनीति सँगसँगै दौडेको जस्तो मैले देखेको छु। राजनीति कहिले पनि स्थायी हुँदो रहेनछ भन्ने कुरा हामीले पटक पटक देखिसक्यौँ। आज मात्रै पनि यो गणतन्त्र दिवसको करिब 18 वर्ष पूरा भइसकेको अवस्था छ, 18 वर्ष लागेको अवस्था छ। 18 वर्षमा हामीले धेरैवटा चाहिँ चरणहरू पार गरिसक्यौँ। हिजो हामीले चाहिँ राजा वीरेन्द्रको चाहिँ वंशनाश हुँदै गर्दादेखि आज यो विभिन्न आन्दोलनहरू पार गर्दै गर्दा अहिले अवस्थाहरू हामीले हेरेका छौँ। विशेष गरी यो संघीयता आइसकेपछिको जुन नागरिकले प्राप्त गर्नुपर्ने सेवा सुविधा अनि उहाँहरूले चाहिँ जुन राखेका उद्देश्य थिए लक्ष्य थिए हामीले सुन्दै गरेको चाहिँ किर्नेमा गएर खिम्तीमा गएर गाडी चढ्नुपर्ने अवस्था, यी कुराको अन्त्य भइसकेको छ। धेरै कामहरू भएको छ र अहिले चाहिँ हामी विशेष गरी ती कामहरू पूरा गर्नको लागि राजनीति भन्दा ठूलो कुरा चाहिँ हाम्रो यो जुन सबैजनाको मेजोरिटी ठूलो कुरा हुँदो रहेछ, त्यसले गर्दा रामेछाप नगरपालिकामा धेरैवटा काम सुरुवात भएको छन्। ती काम पूरा गर्नको लागि र रामेछाप नगरपालिकाले चाहेको नगर बनाउनको लागि चाहिँ जुन मैले एउटा खालको योजना बनाएको छु र विशेष गरी यो रामेछाप नगरपालिकामा रोजगारका विशेष गरी सम्भावना भएका कामहरू मैले झन्डै छुटाएछु भने रामेछाप नगरपालिकामा चाहिँ हामीले एउटा अध्ययन पनि गरेको अवस्था छ, हामीले चाहिँ ऐन पनि बनाइसकेको अवस्था छ यो स्थानीय मदिरालाई चाहिँ ब्रान्डिङ र बजारीकरण गर्ने भनेर, यो चाहिँ हामीले अब कार्यविधि बनाएर यसलाई तत्काल लागू गर्ने भन्नेमा छौँ। हामीले बजेटको थोरै अभाव भएको कारणले अगाडि बढ्न सकेका छैनौँ। विशेष गरी हामीले यो स्थानीय मदिरालाई बजारीकरण ब्रान्डिङ र बजारीकरण गर्यौं भने चाहिँ करिब मलाई लाग्छ 2-400 नागरिकले घरैमा बसेर उहाँहरूले चाहिँ यस्तो राम्रो सम्मानजनक रोजगार प्राप्त गर्नुहुन्छ। यी कुरा पूरा गर्नको लागि रामेछाप नगरपालिकाको एउटा मैले देखेको बाटो पूरा गर्ने लक्ष्य छ, त्यो लक्ष्य पूरा गर्नलाई सबैजना नागरिक एकजुट हुनुपर्ने अवस्था छ। यो गरियो भने पक्कै नगर र नागरिक समृद्ध चाहिँ नगरपालिका समृद्ध नगरपालिका बनाउन नि सकिन्छ, सुखी नागरिक बनाउन नि सकिन्छ। आर्थिक रूपमा चाहिँ हामी विदेश जानुपर्ने कुरा, अब म चाहिँ यो मेरो जागिर छैन म के गर्ने घर व्यवहार कसरी चलाउनु भन्ने कुराको अन्त्य गर्नको लागि रामेछाप नगरपालिकाको सम्भावनालाई हामीले सदुपयोग गर्ने अवस्था छ, बेला आएको छ, सबैजना एकजुट हुनुपर्ने अवस्था छ। सबैलाई नआत्तिनको लागि हामी यो उतार चढावसँगै नदौडिनको लागि पनि म विशेष गरी अनुरोध गर्न चाहन्छु, हामीले नगरपालिकालाई साझा नगर बनाउनको लागि हामी सबैजना लाग्नुपर्ने अवस्था चाहिँ आएको छ।
1: नगरपालिकाको सम्भावनाहरू चाहिँ के देख्नुहुन्छ हजुरले? विशेष गरी तपाईँ नै हो अलिकति बलियो सम्भावित आगामी मेयरको उम्मेद्वारको रूपमा पनि धेरैले हेरेका छन् तपाईँलाई, अब केही न केही खाका पनि तपाईँले कोरिरहनु भएको होला। विशेष गरी म चाहिँ ठ्याक्कै यो कामहरू गर्छु यस्ता खालका सम्भावनाहरू छन् भन्ने तपाईँले केही न केही त देख्नु भएको होला नि?
0: पहिलो कुरा त मेरो यो करिब 9 वर्ष पूरा भयो, 9 वर्षको एउटा अनुभव पनि रामेछाप नगरपालिकामा सम्भावना बोकेको, विशेष गरी चाहिँ यो कृषिको सम्भावना रामेछाप नगरपालिकाले ठूलो बोकेको छ, विशेष गरी फलफूल जुनार खुरपानी जस्ता चाहिँ फलफूलले नगरले सम्भावना बोकेको छ। त्यसै गरी अन्न भण्डारकै रूपमा रहेको चाहिँ यो हाम्रो बिरता धनीघाट अनि त्यसपछि यो सागुटार सँगसँगै चाहिँ यो पाम्ती बेसी यो 4 नम्बर वडाका, मैले सबै त भन्न अहिले त्यति भनिराख्नुपर्छ जस्तो लाग्दैन. तैपनि हाम्रो रामेछापको कृषिमा अत्यन्त सम्भावना बोकेका ठाउँहरूलाई सदुपयोग गर्ने कुरा र मैले अघि नै भनेको यो खुर्पानीको वाइन बनाउने कुरा, यो अब परम्परादेखि चलेर आएको विशेष गरी यो लोकल मदिरालाई ब्रान्डिङ र बजारीकरण गर्ने कुरा यो गर्न सकियो भने पक्कै पनि यो युवा चाहिँ पलायन रोजगारको लागि पलायन हुनुपर्ने विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुन्छ. सबै युवा साथीहरूलाई घरमै राख्न सकिने अवस्था छ. कम्तीमा पनि रोजगार दिएर उहाँहरूले चाहिँ बिहान बेलुका घरको काम गरेर दिउँसो चाहिँ आफ्नो एउटा जिम्मेवारी रोजगारीमा जान सक्ने वातावरण हामीले नगरमा बनाउन सकिन्छ. त्यो बनाउनको लागि सम्भावना धेरै बोकेको ठाउँ छ अनि पर्यटनले व्यापक रूपमा चाहिँ सम्भावना बोकेको रामेछाप नगरपालिका छ. यहाँनिर चाहिँ विभिन्न चाहिँ धार्मिक स्थलहरू छन्, पर्यटकीय स्थलहरू छन्, ती कुराको प्रवर्धन गर्नको लागि चाहिँ हामी लाग्यौं भने पक्कै पनि यो ठाउँलाई हामी कहीँ पनि जानु पर्दैन. नगरपालिका मलाई त लाग्छ अहिले स्थानीय रूपमा चाहिँ स्रोत यो आन्तरिक स्रोत छैन, हामी नगरसँग आन्तरिक स्रोत जुटाउन सकेनौं भनेका छौं. सरदर हामीले आन्तरिक स्रोत चाहिँ यो कतिपय ठाउँहरूमा जस्तो काठमाडौँ महानगरपालिकामा चाहिँ आन्तरिक स्रोत र राज्यले दिने जुन अनुदान छ त्यो आन्तरिक स्रोत र अनुदान बराबर देख्छु म. त्यो भएको हुनाले हामीले चाहिँ यहाँनिर सरदर यो अध्ययनले देखाए अनुसार चाहिँ स्थानीय मदिरालाई विशेष गरी ब्रान्डिङ र बजारीकरण गर्न सकियो भने, नीतिगत रूपमा लग्न सकियो भने यसमा चाहिँ करिब करिब 5-7 करोड भन्दा बढी चाहिँ वार्षिक आमदानी हुने रहेछ राजस्व मात्रै. अब त्यो चाहिँ हामीले अझ व्यवस्थित गर्दा त्योभन्दा बढ्छ. राजस्व त्यति हुन्छ भनेपछि नागरिकको आमदानीको त अब त्यो हामीले तुलना नै गर्न नसक्ने गरी आमदानी गराउन सक्छौँ र यो व्यवस्थित र मर्यादित सम्मानित बनाउन सक्ने भएको हुनाले नि नगरपालिकामा मैले यी 2-4 वटा कृषिलाई प्रवर्धन गर्ने कुरा, फलफूललाई प्रवर्धन गर्ने कुरा, यो पर्यटन र चाहिँ धार्मिक स्थलहरूको चाहिँ संरक्षण प्रवर्धन गर्ने कुरा हामीले गर्न सक्यौं र यी जुन अहिले यो स्थानीय मदिरालाई ब्रान्डिङ बजारीकरण गर्न सकियो भने कोही नागरिकहरू पनि यो ठाउँबाट बाहिर जानुपर्ने, रोजगारको लागि चाहिँ भौतारिनुपर्ने अवस्थाको अन्त्य बनाउन गर्न सक्छ हामी एकदम 100% सक्छौं भन्ने कुरा विश्वास लिएको छु मैले.
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ. यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ.
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ.
3: नमस्कार.
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज, 3 कुने, काठमाडौँ.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 8 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
5: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
4: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
5: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
4: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
5: नियमित फलोअप तथा औषधि समायोजन,
4: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
5: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
4: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
5: हर्निया, एपेन्डिसाइट्स, गालिस्टोन, पायल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
4: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
5: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652334।
4: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
5: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844441390, वडा नम्बर 2, सरस्वती विक, सम्पर्क नम्बर 9761363033, ओडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073479, ओडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, ओडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772, ओडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869611345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203553, र सुशीला बलमपाकी, सम्पर्क नम्बर 9944214803, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869535509, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064165, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9731330827, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878773, नगर कार्यपालिकाको कार्यालय

0: प्रधानमन्त्री भाकै बेलामा चाहिँ प्रतिवेदन दिन नसकेको होला मानवाधिकार आयोगले. अर्को कुरा के पनि भएको छ नि, योभन्दा अगाडि मानवाधिकार आयोगको प्रतिवेदन आउँदैछ भन्दाखेरि धेरैले चाहिँ अहिलेका प्रधानमन्त्रीलाई पनि कतै न कतै उहाँको नाम पनि यो छानबिनमा अथवा अनुसन्धानको घेरामा ल्याउनुपर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ भनिएको थियो. तर अहिले प्रतिवेदन आउँदाखेरि उहाँको नाम छैन. यसमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ, यसलाई कसरी समीक्षा गर्नुहुन्छ?
1: मैले त अब हिजो के थियो मलाई थाहा छैन, मैले अहिले हेर्दा उहाँको नाम कहीँ देखेको छैन. तर मलाई चाहिँ यो प्रतिवेदन ढिलो सार्वजनिकरण भयो, यो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउनु पर्ने,
0: योभन्दा अगाडिको प्रधानमन्त्रीलाई बुझाउनु पर्ने,
1: कारवाहीको सिफारिस उहाँबाट त्यही सरकारबाट हुन्थ्यो. अब ढिलो पनि भयो, प्रतिवेदनले उठाएका विषयवस्तु अनुसन्धानसँग भनेको प्रतिवेदनमा उठाएको विषयवस्तु घटना प्रकृतिसँग मिल्दो जुल्दो पनि छ, त्यो नभएको होइन. तर मानवाधिकार आयोगले जुन तरिकाले अपेक्षाकृत रूपमा चाहिँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिफारिसका कुरा कानूनका कुरा उल्लेख गरेको छ नि, त्यो चाहिँ एकदमै मिल्दैन, त्यो हुँदै भएन.
0: अब अलिकति जे भए पनि प्रतिवेदन सार्वजनिक भयो होइन, अब यसका चाहिँ पक्ष विपक्षमा जे जस्तो कुरा गरे पनि, अब यसको कार्यान्वयन प्रक्रिया नि, यसको यसबारे धेरैलाई चासो छ. यो चाहिँ अब यो सिफारिस गरिसकेपछि मानवाधिकार आयोगको ऐन नियम अनुसार अथवा यो फौजदारी कानूनको चाहिँ तपाईँ अलिकति जानकार भएको हिसाबले यसको कार्यान्वयन प्रक्रिया चाहिँ अब कस्तो हुन्छ?
1: अब यस्तो हुन्छ, अब हामीले फौजदारी कानून अनुसार हामीले कारवाही गर्दा पनि कुनै पनि पीडितले यो मान्छे मेरो पीडक हो भन्ने कुरो थाहा पाइरहेछ के, थाहा पाउँदा थाहा पाउँदै पनि ऊ पीडित भइरहेछ भने उसले किन फौजदारी न्याय प्रणाली प्रयोग नगर्ने गर्न सक्छ, नगर्ने होइन, त्यो हामीले गर्नु पनि पर्ने थियो, गरिएको पनि छैन. हामीले के भयो भने जेएनजी आन्दोलनपछि एउटा सरकार बन्यो, त्यो सरकारले चुनावको घोषणा गर्यो, घोषणा गरेपछि चुनावमा मान्छे हुने तर त्यो फौजदारी कारवाहीतिर कोही पनि लागेनन् होइन. किन लागेनन्, अब कसैको खुट्टै भाँचिया छ, कसैको मृत्यु भएको छ, अब अथवा कसैको के भएको छ, जस्तो सरकार प्रहरी मरेको छ, प्रहरीले मार्नेलाई किन कारवाही नगर्ने त होइन, त्यति बेला पनि गर्न सकिन्थ्यो, त्यो गरिएको अवस्था छैन. तर अहिले आएर हामीले कतिको फौजदारी न्याय प्रणालीभित्र पनि हजारका क्वेसनहरू होला नि होइन. हामी अब त भदौको 21 भनेको त आज कति भयो,
0: भदौ 23-24
1: छ महिना कटिसकेको, कति कटिसकेको छ. फौजदारी न्याय प्रणाली अनुसार नै हामीले कारवाही गर्ने कुरा गर्ने हजारका क्वेसनहरू पनि त आउला नि. त्यो कुरोले गर्दा सरकारले प्रतिवेदनले गरेको सिफारिस, अहिलेको सरकार, हिजोको जेएनजी आन्दोलनको सरकारमा चाहिँ कता कता नमिल्या जस्तो छ. तर हामीले यदि म कसैद्वारा पीडित भइरहेको छु भन्ने कुरो आफूलाई थाहा छ, हजमत पनि छ भने चाहिँ फौजदारी न्याय प्रणाली अपनाउन सकियो,
0: त्यो चाहिँ पीडितले सकियो होइन. अहिले यो प्रतिवेदनको कार्यान्वयनको चाहिँ कुरा के हुन्छ?
1: प्रतिवेदनको कार्यान्वयन चाहिँ अब मानवाधिकार आयोगका प्रतिवेदनका कार्यान्वयनहरू अथवा सरकारको सरकारले बनाएका प्रतिवेदनका कार्यान्वयन कति धेरै कार्यान्वयन भएको छैन विगतमा, हामीले हेरेका छौँ होइन, विगतमा हेरेका छौँ. सायद सत्ता परिवर्तन हुँदाका प्रतिवेदनहरू छन् नि त, जस्तो के अरे साई आयोग नै किन नहोस् होइन, अहिले हामीले उसको प्रतिवेदन कार्की आयोगको प्रतिवेदनमा नि के सरकारले प्रयोग गरेका छ तर सबै अनुसन्धानको घेरामा राखेका छ भनेर के गरेका छ हामीलाई थाहा पनि छैन. भलै सर्वोच्च अदालतले कार्की आयोग चाहिँ संवैधानिक छैन, कानूनी छैन भनेर बोलेको पनि छ. त्यति गर्दा अब यो प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने जस्तो हो, गर्नुपर्ने हो, तर यो प्रतिवेदन चाहिँ कस्तो भएर आयो भने अलि ढिलो, लक्ष्य भन्दा पनि समयमा आइदिनु पर्यो नि त. समयमा आएर आन्दोलन पश्चात बनेको त्यो सरकार छ नि, त्यो सरकारलाई बुझाइदिएको भए त अलि सजिलो हुन्थ्यो होला नि त त्यो सरकारले कारवाही. अब यसै पारि गरेको विषयवस्तु त कति कारण होला नहोला नि, मलाई चाहिँ शङ्का लाग्छ.
0: अब यसको कानूनी अर्थ चाहिँ नि, यो मानवाधिकार आयोगको प्रतिवेदनको कानूनी रूपमा यसको अर्थ र यसको सिफारिस कार्यान्वयन गर्न चाहिँ सरकार बाध्य हुन्छ कि हुँदैन?
1: अब सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने भनेको कुरो चाहिँ अहिलेसम्म त्यस्तो देखिएको छैन.
0: भने सरकारलाई बाध्यता हुन्छ हुँदैन? त्यो
1: बाध्यता भन्नाले पनि सिफारिस गरेका छ सरकारले, सिफारिस गरेको कुरोलाई के बाध्यता हुन्छ र होइन. तर यति कुरो हो कि यो यस्तो निकाय हो जुन निकाय चाहिँ मानवाधिकार हुनुकै सन्दर्भमा निर्माण भएको संस्था हो होइन, संवैधानिक आयोग हो. त्यस कारणले गर्दा राज्यसँग स्वतन्त्र हुन्छ तर राज्यद्वारै निर्माण भएको हो नि त, त्यस कारणले गर्दा कोअर्डिनेट छ. अब हामीले चाहिँ कति चोटि यो आयोगले सिफारिस गरेका विषयवस्तु सँग कार्यान्वयन भएको नदेखेको केही केही विषयवस्तु कार्यान्वयन भएको देखिन्छ, त्यस्तो बाध्यात्मक रूपमा अहिलेसम्म देखेकै छैन, हामीले पाएको पनि छैन। हिजोको द्वन्द्वको कालमा पनि त्यस्ता घटनाहरू छन्, जस्तो 62-63 आन्दोलनको विषयवस्तुमा पनि छन्। त्यस कारणले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने यो आयोगको प्रतिवेदन साँच्चै नै कार्यान्वयन गर्नको लागि गराउने हो भने सुशीला काकी सरकारलाई प्रधानमन्त्री हुँदा पेश गरेको भए अलि धेरै जुरिस्डिक्सन हुन्थ्यो होला जस्तो लाग्छ।
0: भनेको अब यसलाई यसरी बुझौं, तपाईँको भनाइअनुसार चाहिँ अहिले राष्ट्रिय मानवाधिकार आयोगले जसरी प्रतिवेदन ल्यायो यो कार्यान्वयन गर्नुपर्ने सरकारले हो, तर कार्यान्वयन गर्न सक्ने अवस्था चाहिँ छैन
1: छैन छैन।
0: यदि सरकारले मानौ उदाहरणको लागि अब यो कार्यान्वयन गर्ने तहमा पुग्यो र कार्यान्वयन गर्न थाल्यो भने चाहिँ त्यहाँ जहाँ जहाँ नाम आएको छ अहिले सरकारमा भएका होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू धेरै नाम छ, त्यसपछि सुरक्षा निकायकामा काम गर्ने व्यक्तिहरू कोही चाहिँ अवकाश पाइसक्नु भएको कोही अवकाश नपाउनेहरूको काम गरिरहनु भएको नाम छ, उहाँहरूको हकमा के हुन्छ, उहाँहरूलाई पर्ने असर के हुन्छ कार्यान्वयन सुरु भइहाल्यो भने?
1: अब कार्यान्वयन हुन्छ कि हुँदैन हेर्नु, सिफारिस गर्ने कुरा हो, कार्यान्वयन हुन्छ कि हुँदैन त्यो उहाँको प्रतिवेदनकै आधारमा त्यो घटनासँग उहाँ हो भन्ने कुरा त स्पष्ट नहुन सक्छ नि त, उसले त प्रतिवाद गर्न सक्ने अवस्था रह्यो नि त। त्यस कारणले गर्दा यही प्रतिवेदनको आधारमा उहाँहरू चाहिँ अब तपाईँले खोजेको जस्तो निलम्बित हुने त्यस्तो चाहिँ हुँदैन है।
0: भने अनुसन्धान गर्ने तहमा पुग्यो भने,
1: यदि अनुसन्धान गर्ने तहमा पुग्यो सरकार भने त्यो चाहिँ फौजदार न्यायको हिसाबमा अगाडि बढ्न सक्छ।
0: भनेको जस्तो उदाहरणको लागि अहिले तपाईँले अघि प्रश्न भनिहाल्नुभयो यो ढिलो आयो कार्यान्वयन हुने सम्भावना छैन, तपाईँले अघि नै भनिसक्नु भयो नि त राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन, यो प्रतिवेदनको लागि प्रतिवेदन आयो तर कार्यान्वयन गर्न सक्ने अवस्था छैन, यदि पीड़ितहरूले चाहिँ अर्कै तरिकाले न्याय माग्नु भयो भने फेरि त्यो अर्को चरणको कुरा भयो, तर हामीले प्रतिवेदनलाई मात्रै हेर्ने हो भने चाहिँ कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन होइन। यो यो प्रतिवेदन आएको समयले हेर्दाखेरि पनि यदि कार्यान्वयन भइहाल्यो भने सुरु भइहाल्यो भने चाहिँ अनुसन्धानको तहमा गयो भने त्यहाँ ज जसको नाम आछ र उहाँहरू अहिले जुन जुन पदमा हुनुहुन्छ
1: त्यो चाहिँ अनुसन्धानको हिसाब
0: अनुसन्धानको लागि उहाँहरूले छोड्नुपर्ने अवस्था
1: आउन सक्छ। यस्तो हो, हामीले यो मानव अधिकार आयोग नेपालमा मात्रै सीमित पनि होइन कि, यसका त धेरै इन्टरनेसनल पनि हाम्रो आयोग इन्टरनेसनल लिङ्केज छ कि, प्रतिवेदनमा आएको कुरो सत्य तथ्य हो ल मानु, उहाँले घटना विवरणहरू टन्नै दिनुभएको छ होइन, प्रतिवेदनमा उल्लेख गरेका कुराहरू घटनासँग जोडिएको पनि हो। अब यो विषयवस्तुलाई चाहिँ हामीले भोलि अब अन्तर्राष्ट्रिय मानवाधिकारको सन्दर्भमा हेर्ने हो भने कस्तो भने, म एउटा व्यक्ति त्यो घटनासँग सम्बन्धित भए मलाई चाहिँ मानवाधिकार उल्लङ्घन गरेको सूचीभित्र राखेको छ भने अन्तर्राष्ट्रिय निकायले मेरो मलाई हेर्ने दृष्टिकोण चाहिँ फरक हुन सक्छ, फरक हुन्छ त्यो, किनभने मानव अधिकार आयोग भनेको त मानव अधिकार त अन्तर्राष्ट्रिय अनुबन्धसँग त हामी जोडिएको छौँ नि त, जोडिरहँदा त्यो विषयवस्तुले चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ असर पर्ने भयो।
0: हो, जस्तो यो मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा तयार गर्न आयोगले सिफारिस गर्न सक्छ र ती सिफारिस कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149(2)(ज) अनुसार आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्न सक्छ होइन त, र तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गर्ने सिफारिस गरेको छ त्यसको कार्यान्वयनमा सरकार चाहिँ योभन्दा पहिले पनि उदासीन देखिँदै आएको छ। र अर्को कुरा, यो मानवाधिकार आयोगले जुन प्रतिवेदनमा नाम राख्यो होइन, यदि सरकारले यो कारवाहीको सिफारिस चाहिँ आयोगको सिफारिसँग कार्यान्वयन गरेन भने पनि यसले संविधान यो अन्तर्राष्ट्रिय स्तरमा त यसको असर पर्छ नि होइन, जस्तै भन्दा अगाडि हामीले एउटा सेनाको जर्नेल
1: हो अन्तर्राष्ट्रिय स्तरमा चाहिँ व्यक्तिगत असर पर्ने व्यक्तिगत असर पर्न सक्छ यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु साँच्चै कुनै पनि मानव अधिकार संगठन अन्तर्राष्ट्रिय संगठनहरूले पढेका छन् हेरेका छन् भने अब यसमा उल्लेख गरेको विषयवस्तुको विषयमा चाहिँ उहाँहरूले पनि इन्क्वायरी गर्न सक्नुहुन्छ नि त, के हो कसो भने गर्न सक्नुहुन्छ, तर यो प्रतिवेदनमै उल्लेख गरे जस्तो चाहिँ अलि नहुँदा हुँदैन है।
0: यो भन्दा अगाडिको चाहिँ दृष्टान्त के थियो?
1: यो भन्दा अगाडि जस्तो हामीले द्वन्द्वले हेरौँ न, द्वन्द्वकै सन्दर्भमा पनि उठेका विषयवस्तुलाई त टीआरसीको विषयवस्तुसँग जोडेर सेटलमेन्ट गर्ने भनियो नि त, त्यही अन्तर्गत हेरियो। अब यसमा त अब सरकारले अहिले के बनाएको र बनाएकै छैन, बनाएको भए पनि बनाउने भए पनि सुशीला कार्की सरकारले बनाउँथ्यो होला होइन, अहिले त खासै केही छैन नि त, केही नभा भएर अब यसको सेटलमेन्ट चाहिँ व्यक्तिगत रूपमा मान्छेले मेरो यो हनन भएको छ म यस्तो भएको छु भनेर फौजदारी न्याय प्रणाली अन्तर्गत गयो भने कारवाहीको दायरामा आउँछन्।
0: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
3: World's number one tire brand.
4: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapaikai rojaeko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँग कुरा गरिरहेका छौं। अधिवक्ता अञ्जिता खनालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अहिलेसम्मको कुराकानीमा तपाईँले यो राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 घटनालाई विस्तृत रूपमा उसले त्यहाँ त्यो घटनालाई त्यो तथ्यहरू लिएर आउने काममा त्यो सफल देखियो, तर कार्यवाहीको सिफारिसको हकमा उसले जति चाँडै गर्नु पर्थ्यो योभन्दा अगाडिकै सरकारलाई चाहिँ नवै युवा आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाउनुदाखेरि जति प्रभावकारिता हुन्थ्यो अहिले उसले ढिला गर्यो। यो कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन, कम देख्नुहुन्छ तपाईँले अहिलेसम्म कुरा गर्नुभयो। अब अलिकति हामी यो राष्ट्रिय मानवाधिकार आयोग नै के हो र यसले के काम गर्छ, किन यसका प्रतिवेदन चाहिँ योभन्दा अगाडि पनि सिफारिसहरू कार्यान्वयन भएको थिएनन् भन्ने अलिकति कुरा गरौँ होइन। यो राष्ट्रिय मानवाधिकार आयोग चाहिँ खास के हो, तपाईँले अलिकति नै भन्नुभएको थियो संवैधानिक आयोग हो होइन।
3: यो सुन्नु, यो नेपाल राज्यकै एउटा यस्तो निकाय हो कि संवैधानिक निकाय हो जसले राज्यको विरुद्धमा पनि बोल्न सक्छ कि उसले मानवाधिकारको सम्बन्धमा राज्यले पनि हनन गर्न सक्छ नि त, त्यो विषयमा पनि बोल्न सक्छ, स्वतन्त्र हुन्छ यो मानवाधिकारको सन्दर्भमा। त्यस कारणले गर्दा यसले चाहिँ राज्यले गरेका कुराहरू पनि आफ्नो प्रतिवेदनमा लेख्न सक्यो, व्यक्तिगत रूपमा अथवा कुनै समूहले गरेका कुरा पनि यसले लेख्न सक्यो, तर यो निकाय कार्यवाही गर्ने निकाय चाहिँ होइन, यसले सिफारिस गर्ने हो, प्रेस विज्ञप्ति मार्फत आफ्नो कुरो पनि राख्ने हो होइन, सिफारिस प्रतिवेदन बनाएर सिफारिस पनि दिने हो। तर मलाई कस्तो लाग्छ भने यो प्रतिवेदनलाई पनि अहिले प्रतिवेदनलाई हेर्दा पनि मानवाधिकार आयोगले आफूले बनाएको प्रतिवेदन आफै सार्वजनिकरण गर्यो, किन सरकारसँग एलायन्स गरेन अथवा सरकारले सहयोग गरेन कि, योभन्दा अगाडिको सरकारलाई नै दिएको भए पनि सार्वजनिकरण हुन्थ्यो होला अथवा अहिले किन भएन, यो यावत प्रश्नहरू उठाएको छ नि। प्रधानमन्त्री कार्यालय अन्तर्गत नै एउटा मानवाधिकार समिति हुन्छ, त्यही समितिले यस्तो चिजहरू हेर्ने गर्छ। तर यो मानवाधिकार आयोगलाई तपाईँले कसरी हेर्नु भने राज्यको स्वतन्त्र एउटा निकाय जसले मानवाधिकार हुनुभएको सन्दर्भमा राज्य अथवा व्यक्ति समूह जसलाई पनि कार्यवाहीको दायरामा ल्याउने अनुसन्धान गर्ने अधिकार राख्छ, कानून बनाउने अधिकार राख्दैन, कार्यवाही गर्ने अधिकार राख्दैन,
2: सिफारिस गर्ने अनुसन्धान गर्ने र सिफारिस गर्ने अधिकार उसको हुन्छ
3: हुन्छ। उसको क्यारेक्टर भनौँ न, क्यारेक्टर भनेको कुनै पनि व्यक्ति राज्यको कस्तो क्यारेक्टर रहेछ त भन्ने कुरा त देखाउँछ नि त अन्तर्राष्ट्रिय स्तरमा पनि। त्यस कारणले गर्दा हामीले मानवाधिकारको रूपमा हनन भएका विषयवस्तुहरू मानवाधिकार आयोगको प्रतिवेदनभित्र पर्यो भने अन्तर्राष्ट्रिय स्तरमा हामीमाथि त प्रश्न उठ्छ
2: एकदम
3: हो। त्यस कारणले गर्दा हामी चाहिँ कस्तो भने त्यस्तो काम गर्नु हुँदैन है, गर्न हुँदैन, कसैले गर्यो भने राज्यले यसलाई चाहिँ कार्यवाही गर्नलाई सिफारिस गर्न सक्छ
2: हो एकदम। अब त्यो तपाईँले प्रश्न भन्नुभयो कि राष्ट्रिय मानवाधिकार आयोग एउटा संवैधानिक आयोग हो र उसले मानवाधिकार उल्लङ्घनका घटनाको अनुसन्धान र यदि त्यहाँ कसै कोही दोषी छ भने उसलाई कार्यवाहीको लागि सिफारिस गर्न सक्छ। अब अहिलेसम्म नेपालमा जे जति मानवाधिकार उल्लङ्घनका घटना भए यसमा आयोगको भूमिका, त्यो अनुसन्धान र सिफारिसको लागि आयोगको भूमिका चाहिँ हामीले कसरी समीक्षा गर्न सक्छौँ, मूल्याङ्कन गर्न सक्छौँ?
3: यस्तो मानवाधिकार आयोगले द्वन्द्वको विषयवस्तुमा विषयको सन्दर्भमा पनि हामीले देख्यौं धेरै मान्छेहरू मानवाधिकारबाट प्रताडित भएका मान्छेहरूलाई उद्धार गरेका कुराहरू छन् न, उद्धार गरेर सरकारलाई बुझाएको कि उसको मानवाधिकार हनन भयो, त्यो व्यक्तिलाई कसरी संरक्षण गर्न सकिन्छ, संरक्षण गरेर राज्यलाई बुझाएका धेरै घटनाहरू हामीसँग छन्, नभएका होइन। तर उसले संरक्षणको आधारमा लिएर उसले आफै राख्न सकेन नि त, राख्न सकेन, तर त्यसलाई चाहिँ राज्यलाई बुझायो, बुझाउनु जुन व्यक्तिले मेरो अधिकार हनन भएको छ ल न मानवाधिकार आयोगलाई गुहार छ भन्छ, ऊ एकदमै एभियसली उसको संरक्षणको लागि तयार हुन्छ मानवाधिकार आयोग। तर जसले हनन गरेका छ नि, हनन गरेको मान्छेलाई कारवाही गर्न सक्दैन कि, संरक्षण गर्न सक्यो हनन पीडित मान्छेलाई संरक्षण गर्न सक्यो, संरक्षण गर्नको लागि के बाटाहरू अप्नाउन सकिन्छ मानव अधिकारको सन्दर्भमा, त्यो सक्छ। संरक्षण गरेको व्यक्तिलाई राज्यमा राज्यको उमा पनि दिन सक्छ होइन, तर उसले थाहा छ, उसले त्यो मान्छेले यो मान्छेको मानव अधिकार हनन गरेको छ, पीडक हो यो भन्ने जान्दा जान्दै पनि मानव अधिकार आयोगले कारवाही गर्न सक्छ,
2: सिफारिस मात्रै गर्छ।
3: त्यो सिफारिस कतै कार्यान्वयन हुन्छ हुँदैन उसले त राज्यलाई बुझाउँछ नि त, त्यो राज्यको जुरिस्डिक्सन भित्र पर्छ कि, राज्यले गर्यो गरेन उहाँको सरकारको विषय भएन, उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभयो पठाउनुभयो होइन, मानव अधिकार आयोगले पठायो, तर त्यो पठाएको विषयवस्तुलाई कार्यान्वयन गर्ने पार्ट त कसको, राज्यको हो नि। राज्यले गरेन अथवा राज्यले केही पनि गरेन भनेर मानव अधिकार आयोगले फेरि त्यो विषयवस्तु उठाएर त सक्दैन नि त,
2: सक्दैन।
3: तर यति कुरा हो कि मानव अधिकार आयोगले बनाएको प्रतिवेदन हाम्रो लागि अभिलेख हो,
2: एकदम
3: अभिलेख हो, यसलाई चाहिँ इन्टरनेसनल रूपमा पनि हेर मानव अधिकारको दृष्टिकोणले पनि हेरिन्छ, त्यति चाहिँ हो
2: एकदम। यसलाई तपाईँले प्रश्न भन्नुभयो, राष्ट्रिय मानव अधिकार आयोगको भूमिका चाहिँ उसले यो मानव

0: उल्लङ्घनका घटनाबाट पीड़ितलाई संरक्षण गर्ने र पीड़कलाई कारवाहीको लागि सिफारिस गर्ने र त्यस्ता घटनाको अनुसन्धान गर्ने उसको भूमिका हो। उसले सिधै कारवाही गर्दैन, कारवाहीको लागि सिफारिस गर्छ। अब यसरी काम गर्दा नि जस्तो अब धेरै संवैधानिक आयोगमा त यो राजनीतिक कोटाबाट गएका पदाधिकारी हुन्छन् भनेर आरोप लागिरहेको हुन्छ र कतिपय आयोगका पदाधिकारीले गर्ने काममा प्रश्न उठिरहेको हुन्छ। अब राष्ट्रिय मानवाधिकार आयोग जस्तो निकायले यो गर्ने अनुसन्धान र कारवाहीको सिफारिस चाहिँ कतिको निष्पक्ष हुने गरेको पाउनु भएको छ?
1: अब अहिले दुई वर्ष अगाडि त मानवाधिकार आयोग राज्यसँग मिलेर काम गर्यो भन्ने अन्तर्राष्ट्रिय मानवाधिकार आयोगको एउटा प्रतिवेदनमा पनि आएछ। नेपालको मानवाधिकार आयोग राज्यसँग मिलेर राज्यपक्षीय कामहरू गर्यो भन्ने पनि आएको छ। हामीसँग कस्तो भने मानवाधिकार आयोगमा जति सदस्यहरू हुनुहुन्छ नि त्यो सदस्यहरू आज के हुनुहुन्थ्यो थाहा छैन, तर भोलि गइसकेपछि उहाँहरू निष्पक्ष हुन जरुरी छ। कुनै पोलिटिकल पार्टीसँग जोडेर अथवा राज्यसँगै मिलेर पनि काम गर्नु हुँदैन। उहाँहरू स्वतन्त्र हुनु, त्यो निकाय नै स्वतन्त्र हो। त्यस कारणले गर्दा यसमा निष्पक्षताको प्रश्न जहिले पनि उठिरहन्छ कि स्वतन्त्रताको प्रश्न उठिरहन्छ। यदि यो निष्पक्ष र स्वतन्त्र नहुने भने राज्यले किन यसलाई छुट्टै निकायको रूपमा बनाउनु पर्यो? र जरुरी छैन नि त, राज्य आफै छ। अब कति गैर सरकारी संस्थाहरू मानव अधिकारका दृष्टिकोण हेर्ने संस्थाहरू पनि छन्, तर पनि राज्यले यस्तो संस्था बनाए कि त्यो संस्था निष्पक्ष होस्, मैले गरेको कामको विषयमा पनि बोलोस् भनेर बनायो। तर हामी कहाँ कहिले कहिले त्यस्तो हुँदैन रहेछ, त्यो कुरो चाहिँ हामीले दुई वर्ष अगाडि एउटा उबाट थाहा पायौँ होइन। अब हुँदैन त्यो पायौँ, तर पाइरहँदा पनि हामीले के विचार गर्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ, स्वतन्त्र छ, यसले राज्यले पनि मानवाधिकार हनन गर्यो भने यसले बोल्छ भन्ने कुरा चाहिँ
0: एकदम त्यो चाहिँ अहिलेको प्रतिवेदन कार्यान्वयन प्रतिवेदन जुन बनायो र सार्वजनिक गर्यो यसमा पनि उसले निष्पक्ष रूपमा भूमिका निर्वाह गरेका छ भनेर हामीले
1: विश्वास गर्नुपर्छ। तर अहिलेको मानव अधिकार आयोगले निष्पक्ष रूपमा छानबिन गर्यो, अनुसन्धान गर्यो, प्रतिवेदन पनि बनायो। प्रतिवेदन बनाउँदा कहीँ कहीँ आफ्नो क्षेत्राधिकार चाहिँ बिर्सिया छ, आफ्नो त्यो क्षेत्राधिकार बिर्सनाले उसको भूमिकामाथि प्रश्न चाहिँ उठाएको छ।
0: एकदम त्यो पनि प्रश्न पार्नुभयो अन्जिता खनालजी। तपाईँ फौजदारी कानूनका जानकार अधिवक्ता हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ। अब हामी अलिकति चाहिँ तपाईँले भन्नुभयो कहिले काहीँ उसको भूमिकामा प्रश्न चिन्ह उठे पनि राष्ट्रिय मानवाधिकार आयोगले निष्पक्ष रूपमा मानवाधिकार उल्लङ्घनका घटनाको छानबिन गर्छ, अनुसन्धान गर्छ, पीड़ितलाई संरक्षण गर्छ र पीड़कलाई कारवाहीको लागि सरकारलाई सिफारिस गर्छ जुन उसले काम गर्दै आएको छ। तर उसले सिफारिस गर्ने होइन प्रतिवेदनहरू जुन सार्वजनिक गर्छ त्यो चाहिँ कार्यान्वयनमा कमजोर देखिन्छ, यो चाहिँ किन होला?
1: अब यसको कमजोरी चाहिँ किन होला भन्दा पनि हाम्रो राज्य त्यसमा विश्वस्त हुन नसक्या हो कि राज्यले मानवाधिकार आएको प्रतिवेदनलाई महत्व नदिएको हो कि होइन। नभए एउटा प्रतिवेदन दिएको एउटा मानवाधिकार संगठन आयोग जुन आयोग निष्पक्षताको प्रश्न कहीँ पनि उठ्दैन, स्वतन्त्र छ भन्ने कुरा उठ्छ होइन, त्यस्तोले आयोगले दिएको हरेक प्रतिवेदनहरू धेरै कारणमै आउँदैन। त्यो कारण नआउनु चाहिँ हामी राज्यपट्टि नै औँला उठाउनु पर्ने होला। राज्यले ठिक छ प्रतिवेदनका हुबहु सबै कारण नभए पनि अत्यन्त रूपमा चाहिँ मानवाधिकार हनन भएका विषयवस्तु त कारवाहीको दायरामा ल्याउनु पर्यो नि त, नभए हाम्रो प्रतिवेदनको के अर्थ रह्यो त होइन? त्यो प्रतिवेदनको के अर्थ रहेर त्यति मात्रै होइन, प्रतिवेदन त हामीलाई सार्वजनिक गरिसकेपछि त्यो त अन्तर्राष्ट्रियकरण पनि हुन्छ नि। यदि त्यस्तो विषयवस्तु मानवाधिकार हनन भएकै विषयवस्तुमा कारवाही अगाडि बढाइएन भने त हामी पनि मानवाधिकार हननको राज्यभित्र पर्यौं नि त। त्यस कारणले गर्दा प्रतिवेदन एकदम निष्पक्ष आउनु पर्यो, प्रतिवेदन उठाएका विषयवस्तु निष्पक्ष हुनु पर्यो। यदि निष्पक्ष छ भने त्यसलाई कार्यान्वयन गर्ने काम चाहिँ राज्यले गर्नुपर्छ भन्ने हो मेरो।
0: अब आयोगका सिफारिस चाहिँ यो बाध्यकारी नहुनु मुख्य समस्या हो कि राजनीतिक इच्छा शक्ति कमी हो त्यो कार्यान्वयन नहुनुमा?
1: अब राजनीतिक इच्छा शक्तिको कमी भनेर त कसरी भनौँ र, राज्यले त्यसलाई धेरै महत्व नदिएको भन्नु पर्ला जस्तो लाग्छ।
0: भनेको त्यति गम्भीर रूपमा
1: राज्यले लिएन। अहिले पनि भनौँ न, जस्तो जेएनजी आन्दोलनपछि कार्की प्रतिवेदन आयो, त्यो प्रतिवेदन पनि यस्तो तरिकाले सार्वजनिकरण गरियो, लास्ट लास्टमा गरियो होइन। अनि

0: मानवाधिकार आयोग त त्योभन्दा त ठुलो हो नि, हो कि भन्नु त एउटा संवैधानिक अङ्ग हो नि यो त। त्यस्तो अङ्गले फटाफट बनाएर प्रतिवेदन बनाएर राज्यलाई पेश गर्नुपर्थ्यो, अहिले सार्वजनिक गर्ने बेलामा पनि कति विवादित भएर सार्वजनिक गर्नु भएको छ। त्यही भित्रको एउटा अधिक के अरे मानवाधिकार आयोगको सदस्यले मिडियामा बोल्दै हिँड्नु भएको छ, प्रतिवेदन सार्वजनिक गर्नु भएको छैन, होइन भनेपछि यहाँ पनि समथिङ इज रङ भने जस्तो के छ यहाँभित्र, किन हो यस्तो भएको? हामी त मानवाधिकार आयोगलाई त हेर्दा त स्वतन्त्र निष्पक्ष रूपमा हेरिरहेछौँ नि, हेर्दा हेर्दै पनि के भयो यो भन्ने कुराले चाहिँ अर्थ राखिरहेछ। त्यस कारणले गर्दा हामीले के बुझ्नु पर्यो भने मानवाधिकार आयोग निष्पक्ष छ, त्यसले दिएको प्रतिवेदनहरू एकदम स्वतन्त्र तरिकाले दिएछ, एकदमै निष्पक्ष तरिकाले दिएछ। त्यो कार्यान्वयन गर्नलाई राज्य बाध्यकारी हुनु जरुरी छ। लास्टमा त्यति गरिएन भने हाम्रो मानवाधिकारको प्रतिवेदन त्यो इतिहासको पानामा मात्रै रहने भयो कि, त्यसको अर्थ पनि रहेन। मानवाधिकार हनन गर्ने गरिरहने, पीड़ित उनले पीड़ित भइरहने, त्यसको अर्थ के त? तर अहिले हामीले हिजोको विषयवस्तुको विगतमा पनि कस्तो आएछ भने जसले मानवाधिकार हनन गरेछ राज्यले कारवाही गरेन, तर अन्तर्राष्ट्रिय मानवाधिकार आयोगले त हेर्ने दृष्टिकोण त अर्कै रहेछ। त्यो कुराले गर्दा हामी व्यक्तिगत रूपमा कसैले मानवाधिकारको हनन गरेछ भने सशंकित हुनुपर्ने बेला चाहिँ आयो।
1: एकदम यसलाई प्रश्न पार्नुभयो अन्जिता खनालज्यू, यो द्वन्द्वकालीन घटना सम्बन्धी अब अलिकति पहिलाको कुरा गरौँ, अब अहिलेको कुरामा फेरि एकछिन अलिकति यो कार्यक्रमबाट विदा हुने बेला छोटो जोडौँला। यो द्वन्द्वकालीन घटना सम्बन्धी सिफारिस पनि यो चुनौतीपूर्ण देख्थ्यो आयोगले गरेको सिफारिस, यसमा चाहिँ किन यस्तो भयो होला?
0: यो अहिलेको
1: यो द्वन्द्वकालका घटनाहरू
0: द्वन्द्वकालका घटनाहरू
1: योभन्दा अगाडि दस वर्ष
0: द्वन्द्वकालका घटनालाई सिफारिस गरेपछि केही केही कार्यान्वयन गर्ने, मानवाधिकारको संरक्षण गर्ने मानवाधिकार आयोगले गरेकै हो, राज्यले पनि कारवाहीका दायरामा ल्याएकै हो, सबै नल्याए पनि केही न केही हकमा काम गरेको थियो। तर हामीले शान्ति सम्झौतामा आइसकेपछि त्यसलाई त सम्बोधन केले गर्छ? टीआरसीले गर्छ, टीआरसीले गर्छ भनेर संविधानमै व्यवस्था गरियो, तर टीआरसी त भन्दै भन्दैन, अहिले पनि समस्या छ। अब किन समस्या छ भन्ने कुरो चाहिँ मलाई के लाग्छ भने धेरै लामो समय भयो, हामीले जब नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि संविधान सभाबाट संविधान आयो, संविधान आएपछि सरकार बन्यो, सरकार आउन साथ पहिले सरकारको अवस्थामा टीआरसीलाई फाइनल गर्नु पर्थ्यो, तर हामी टीआरसीलाई फाइनल नगर्दा अहिले त कति समय भयो, त्यो भित्र भिक्टिम भएका विषयवस्तुहरू मान्छेहरू अथवा पीड़ित र पीड़ितको अवस्था त अहिले कति मान्छे त छन् कि छैनन् थाहा नै छैन, हो कि भन्नु न, मान्छेको एजको फ्याक्टरले पनि त फरक पार्छ नि। त्यस कारणले गर्दा टीआरसीलाई द्वन्द्वका विषयवस्तु समाधान गर्ने विषयमा ल्याइयो, तर टीआरसीको नाममा ती द्वन्द्वका विषयवस्तु त्यत्तिकै छन्, टीआरसी भन्दा पनि भन्दैन, टीआरसीमा कर्मचारी राखेको राखेको छ, होइन हामीले अब के गर्ने हो भन्ने कुरा चाहिँ अन्यल के
1: एकदम। अब अन्जिता खनालज्यू तपाईँ अधिवक्ता हुनुहुन्छ, अब बहस पैरवी गरिरहनु भएको छ, न्यायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ, होइन हामी कहाँ यो मानवाधिकार उल्लङ्घनका घटनामा दोषीमाथि कारवाही र पीड़ितलाई न्याय दिलाउने विषय चाहिँ किन बारम्बार यो अल्झिरहन्छ, यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: अब व्यक्तिगत रूपमा भएका काम कारवाही फौजदारी न्याय प्रणाली अन्तर्गत कारवाहीको दायरामा नल्याएको होइन, ल्याएको छ
1: व्यक्तिगत रूपमा,
0: राज्यले पनि व्यक्तिगत रूपमा गरेका कामहरू गरेको छ, तर मानवाधिकार आयोगले गरेको सिफारिसको सन्दर्भमा त होलसेलमा छ नि त, त्यो ठूलो संख्यामा छ, ठूलो संख्याकोलाई चाहिँ राज्यले त्यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुलाई चाहिँ एक्टिभ भएर कारणमा ल्याएको छैन। तर अहिले हिजोको द्वन्द्वका विषयवस्तु पनि कुनै पनि घटनासँग अब जस्तो 62-63 अहिलेको
1: भदौ 23-24
0: घटना चाहिँ अब यसलाई समाधान गर्ने विषयवस्तु चाहिँ सिफारिस गरियो, कार्की प्रतिवेदन पनि आयो, कार्की प्रतिवेदनले पूर्व प्रधानमन्त्री थुनामा पनि जानुभयो, अनुसन्धान पनि भइरहेछ भन्ने आउँछ, होइन अब एउटा प्रतिवेदन चाहिँ कारवाही गर्ने त्यो सरकारले तत्कालीन सरकारले बनाएको प्रतिवेदन चाहिँ कारवाही गर्ने, अब यसलाई किन नगर्ने त भन्ने प्रश्न त उठ्यो नि त। त्यस कारणले गर्दा अब राज्यलाई हेर्नुपर्ने हुन्छ, सिफारिस भएका विषयवस्तु एकदम गम्भीर प्रतिक्रिया मानव अधिकार उल्लङ्घन भएका विषयवस्तु छन् भने राज्यले कारवाही गर्नुपर्छ।
1: अब कतिपय अवस्थामा चाहिँ यो मानवाधिकार उल्लङ्घन घटनामा राजनीतिक समर्थन चाहिँ मुख्य समस्या होइन?
0: अलिअलि त्यस्तो पनि देखिन्छ। अब हामीले त्यही भनेर त्यसलाई हामी सन्तोष हुनुपर्ने अवस्था त छैन, तर त्यस्तो हुनुहुँदैन। राजनीतिक रूपमा संरक्षण गर्ने हो भने मानवाधिकार आयोगको अर्थ के त? त्यो अर्थ उस त्यो त्यति धेरै ठूलो संख्यामा कर्मचारी राखेर मानवाधिकार आयोग बनाइयो, बनाएको त्यसको काम कारवाहीको विषयमा राज्य जोडिनै सक्दैन भनेर त्यसको के अर्थ हुन्छ र? खारेज गर्दै भइहाल्यो नि। होइन भने मानवाधिकारको सन्दर्भमा भएका घटना प्रकृतिको विषयमा कसैले त्यो घटनासँग जोडेर काम गरिरहेछ, बदमासी गरिरहेछ, मानवाधिकार आयोग त्यसमा सिफारिस गरिरहेछ भने राज्यले किन कारवाही नगर्ने? गर्नुपर्छ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ। अब अन्त्यको अलिकति खण्ड चाहिँ तपाईँलाई मैले अघि नै भनिहालेँ, तपाईँ फौजदारी कानूनका जानकार हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पहिलेको महासचिव हुनुहुन्छ, तपाईँ एउटा यो न्याय दिलाउने क्षेत्रमा सक्रिय रूपमा काम गरिरहनु भएको र त्यसको एउटा नेतृत्व संगठनको नेतृत्वको हिसाबले पनि काम गरिरहनु भएको अवस्थामा चाहिँ हाम्रो मुख्य कुरा चाहिँ एउटा यो मानवाधिकार उल्लङ्घनका घटनामा दोषीलाई कारवाही, पीड़ितलाई न्याय कसरी, होइन? यो खासको मुख्य समस्या अहिलेको हाम्रो चासो भनेकै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन होस् वा त्योभन्दा अगाडिको गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन होस्, त्यहाँ चाहिँ यदि निष्पक्ष रूपमा छानबिन हुने, दोषीलाई कारवाही गर्ने र पीड़ितलाई न्याय दिने कुरा नै सबैको चासोको कुरा हो। अब हामीले अहिले मानवाधिकार आयोगकै प्रतिवेदनको कुरालाई हेर्ने हो भने मानवाधिकार आयोगले अब एक खालको प्रतिवेदन सार्वजनिक गरिसक्यो, उसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तपाईँको सुझाव चाहिँ मानवाधिकार आयोगले अझै के गर्यो भने पीड़ितले न्याय, दोषीले सजाय पाउँछन् र वास्तविक त्यो अनुसन्धान पक्ष निष्पक्ष रूपमा चाहिँ त्यो अनुसन्धान हुन्छ कि के गर्नु?
0: मलाई चाहिँ कस्तो लाग्छ भने मानवाधिकार आयोगले प्रतिवेदन बनाउँदा घटनासँग जोडेका विषयवस्तुलाई अध्ययन गर्ने र अध्ययन गरिसकेपछि त्यसको मानवाधिकार हनन भएका विषयवस्तुसँग संलग्न व्यक्तिहरू कसरी कहाँ के अवस्थामा भयो भन्ने कुरालाई स्पष्ट बनाएर सरकारलाई सिफारिस गर्ने हो। अब
1: एउटा
0: सिफारिस आइसकेको छ, अब त मानवाधिकार आयोगले के गर्न सक्छ र?
1: पूर्ण प्रतिवेदन आइसकेका छैन भनेको छ,
0: पूर्ण प्रतिवेदन उहाँले लेखिसक्नु भएको छ, नआएको मात्रै हो, सार्वजनिकरण नभएको हो, अध्ययन अनुसन्धान भइसकेको छ, होइन? अब मानवाधिकार आयोगले चाहिँ कस्तो भने घटनाका विवरणहरू, मानवाधिकार उल्लङ्घनका विषयवस्तुहरू स्पष्ट गरेर राज्यलाई सिफारिस गर्ने कुरा एक ठाउँमा छ, त्यो उहाँको मानवाधिकार आयोगको दायित्व कर्तव्यभित्र पर्छ। तर मानवाधिकार आयोगले छरपष्ट तरिकाले पाछादर्शी असर पर्ने कानून बनाएर कारवाही गर, यो गर, ऊ गर भनेर भन्न चाहिँ सक्दैन, त्यो भन्न पनि हुँदैन मानवाधिकार आयोग, त्यो उसको जुरिस्डिक्सन होइन, भन्नै मिल्दैन।
1: भनेपछि जस आयोगले भनिसक्यो यसमा कुनै निकायले सच्याउने, जस्तो अदालतले सच्याउने कुरा अथवा अदालतमा गएर चाहिँ साँच्चै पीड़ितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने हो भने त्यो प्रतिवेदनका कुरालाई पनि यसरी लानुपर्छ भनेर भन्न सक्ने अवस्था हुँदै हुँदैन?
0: हुन्छ, जसरी कार्की प्रतिवेदनलाई चाहिँ संवैधानिक छैन भन्ने कुरा सम्मानित अदालतले उठाएछ, अब यो मानवाधिकार आयोगको त आफ्नै काम कर्तव्य र अधिकार छ नि त, संविधानमै व्यवस्था छ, त्यो व्यवस्थाभन्दा बाहिर गएर उसले प्रतिवेदन बनायो भने त त्यो प्रतिवेदनमा उसले गरेको विषयवस्तु के अर्थ राख्छ? त्यसले संवैधानिक ऊ त प्राप्त गर्न सक्दैन, उसको जुरिस्डिक्सन नै छैन, त्यस कारणले गर्दा यो भोलि विवादमा आउन सक्ने अवस्था चाहिँ छ।
1: अदालतले सच्याउन सक्ने सम्भावना,
0: अदालतले सच्याउने भन्दा पनि सिफारिस गरेरको विषयवस्तुको सन्दर्भमा जुरिस्डिक्सनको प्रश्न उठ्यो भने त्यसलाई चाहिँ मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा चाहिँ जुरिस्डिक्सन भन्दा बाहिर गयो भन्न सक्ने अवस्था चाहिँ छ।
1: अब त्यसो भने नि अञ्जिता खनालज्यू, हामीले अघि जुन पीड़ितले न्यायको कुरा गरिरहेका छौँ नि, अझ गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमै प्रश्न उठेको, फेरि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा अर्को प्रश्न उठिसकेपछि अब फेरि के पूरक कुनै अर्को निकायले चाहिँ त्यो अनुसन्धान गर्नुपर्ने, कारवाहीको सिफारिस गर्नुपर्ने, पीड़ितलाई न्याय दिलाउनुको लागि पहल गर्नुपर्ने अवस्था हो?
0: मलाई त लाग्दैन, मलाई लाग्दैन। मानवाधिकार आयोगले दिएको प्रतिवेदन अथवा कार्की आयोगकै प्रतिवेदनलाई हामीले हेर्नुपर्ने हुन्थ्यो। त्यो कार्की आयोग राज्य पक्षको प्रतिवेदन भयो, मानवाधिकार आयोगको प्रतिवेदन पनि अब दुईटै स्वतन्त्र छ वा निष्पक्ष छ भन्ने कुरा हामीले जान्नुपर्छ। हामीले अब दुवैलाई केलाएर हेर्नु पर्यो, केलाएर हेर्नुपर्दा कार्यान्वयनको पक्षमा मानवाधिकार आयोगले गरेका सिफारिसहरू यदि राज्यलाई त्यो साँच्चै लाग्यो भने कानुन गर्नु पर्यो.
1: तर अब तपाईँले भन्नुभयो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन त यो राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आइसकेपछि उहाँ आफैलाई नै त्यो छानबिनको अनुसन्धानको चाहिँ घेरामा राखिसकेपछि त्यो कसरी निष्पक्ष भयो भन्ने प्रश्न उठ्यो.
0: प्रश्न उठाएको छ. त्यही भएर यो चाहिँ कस्तो भने सत्ता पक्षको प्रतिवेदन र मानव अधिकार आयोग विपक्षीको प्रतिवेदन जस्तो भन्न मिल्दैन. तर त्यस्तो देखियो कि हामी चाहिँ पूर्वाग्रही भएर प्रतिवेदन बनाउँदैछौँ. हरेक प्रतिवेदनहरू पूर्वाग्रही बनाउँदा हामी कानुनको पाटोमा चुकिरहेछौँ कि. त्यस कारणले गर्दा मानव अधिकारको प्रतिवेदन पनि एकदम स्मार्ट एकदम बनाउनै पर्ने प्रतिवेदन थियो भनेर हामीले हेर्न लायक प्रतिवेदन बनेन. अब गौरीबहादुर कार्कीको प्रतिवेदन पनि त्यो निष्पक्ष छैन भन्ने कुरो लागिरहेछ मान्छेलाई. अब जनअदालतले बोलिरहेछ. त्यस कारणले गर्दा प्रतिवेदन बनाउने क्रममा चाहिँ हामीले बुझ्नुपर्ने कुरा यस्ता प्रतिवेदन बनाउँदा चाहिँ हामीले ध्यान दिएन भने मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति त उम्कियो नि
1: त,
0: संरक्षण पाए नि त. त्यस कारणले गर्दा हाम्रो धेरै समयमा यस्ता घटनाहरू घटिरहेछ.
1: आगामी दिनमा चाहिँ त्यो
0: नघटोस्
1: गर्नुपर्ने काम जसले गर्नुपर्ने काम हो त्यसले चाहिँ यो बिच कुरामा ध्यान दिनु पर्ला. अब हामी अन्त्यमा नि जस्तो अब अहिलेको यो गएको भदौको 23-24 घटना होस् अथवा योभन्दा पहिलाका द्वन्द्वका घटनाका पीड़ितहरूले नि अब यो पीड़ितको तर्फबाट न्याय पाउने अब यो प्रतिवेदनका कुरालाई कार्यान्वयन होस् वा नहोस् तर पीड़ित आफैले न्यायको लागि गर्नुपर्ने पहल चाहिँ के हुन सक्छ.
0: खै मलाई मेरो व्यक्तिगत है यो चाहिँ मलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ भने जस्तो जेएनजी आन्दोलन पश्चातको सरकार बन्यो त्यो सरकारले जनताको नाममा सम्बोधन पनि गर्यो. त्यसपछि चुनाव भयो चुनाव पनि ठिक समयमा भयो शान्तिपूर्ण चुनाव भयो होइन. चुनाव भइसकेपछि नयाँ बहु दुई तिहाई करिब करिब दुई तिहाईको सरकार छ नि त्यो सरकारको प्रधानमन्त्री किन जनतालाई सम्बोधन गर्दैन त्यो कुरो त प्रश्न उठाएको छ नि त. त्यत्रो 74 मरेर यो इलेक्सन गर्नुपर्ने बाध्यता आयो. बाध्यता आएर चुनाव पनि भयो. चुनाव भइसकेपछि जनताको नाममा किन प्रधानमन्त्री सम्बोधन गर्नुहुन्न के छ त. त्यो आन्दोलनले उब्जाएको प्रधानमन्त्री नै होइन कि. त्यो आन्दोलनले उब्जाएको त सुशीला कार्की हो. त्यही आन्दोलनसँगको सपोर्टमा चुनाव भयो. चुनाव भएपछि यो प्रधानमन्त्री आउनुभयो. करिब करिब दुई तिहाईकै प्रधानमन्त्री छ. तैपनि यो प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्नुहुन्न. अब उहाँलाई कारवाहीको दायरामा ल्याएको छैन त्यहाँ. तर उठेका प्रश्न अलिअलि जोडिएका छन्. जोडिरहँदा पनि अब कसले गर्ने कारवाही के
1: एकदम भने सबैलाई अन्त्यमा हाम्रो निष्कर्ष चाहिँ यो उठेका प्रश्नको चित्तबुद्ध जवाफ सम्बोधन गर्ने काम पनि अहिलेको सरकारको नेतृत्वको हो र पीड़ितलाई न्याय दिने काम र वास्तविक दोषीलाई कारवाही गर्ने काम पनि सरकारको अग्रसरतामा हुनुपर्छ
0: हुनुपर्छ. तर अन्तिममा मलाई अझै के लाग्छ भने मानव अधिकार आयोगले जुरिस्ट्रिक्सन चाहिँ बिर्सिनु हुँदैन. आफ्नो जुरिस्ट्रिक्सनभित्र रहेर काम गर्नुपर्छ. किनभने उहाँ त संविधान निकाय हो नि. त्यो निकाय नै आफ्नो अधिकार क्षेत्र बिर्सियो भने कसले चाहिँ थाहा पाउँछ त.
1: धेरै धेरै धन्यवाद अन्जिता खनालज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि.
0: हस् धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो फौजदारी कानूनका जानकार अधिवक्ता अन्जिता खनाल. आज हामीले भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गर्यौं. काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ. बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु. नमस्कार.

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.3 MHz, साथैतामा कोशी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ।

0: आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदै दुई सुरंग मार्ग अन्तिम चरणमा थप सुरंग मार्ग बजेटको उच्च प्राथमिकतामा ट्राफिक कार्यवाहीमा 24 घण्टामा 5,41,000 राजस्व संकलन गोर्खाको एक गाउँपालिकाले एसईमा 4 जीबी ल्याउने विद्यार्थीलाई 1,00,000 नगद सहित पुरस्कृत सर्लाहीमा 40 किलोमिटर फुलाकी सड़क निर्माण 1 दशकदेखि अधूरै इजरायली प्रधानमन्त्री बेन्जामिनद्वारा लेबनानका 7 गाउँका बासिन्दाको लागि नयाँ निकासी आदेश जारी र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि आर्सेनल पराजित
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ
1: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौ
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0 47 52 14 13 रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: हजुरको रेडियो 102.1 मेगा
0: अब समाचार विस्तारमा आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ त्यस्तै विश्वभरि 1,32 करोड मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् हरेक वर्ष मे 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम सुर्ती उद्योगका व्यावसायिक रणनीति सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु रहेको हो यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिन युक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ संगठनका अनुसार विश्वभर किशोर उमेर समूहमा विद्युतीय चुरोट ए सिगरेट र निकोटिन पाउचको प्रयोग निरन्तर बढ़िरहेको छ विशेष गरी स्वादयुक्त ई सिगरेट निकोटिन पाउच तथा अन्य निकोटिन जन्य उत्पादन मार्फत तीनले किशोर र युवालाई अमली बनाएको संगठनको भनाई छ निकोटिन अत्याधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन विज्ञापन प्रवर्धन तथा प्रयोजन रोक्न सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूम्रपान तथा वेतमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ नागडुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ यो सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ काठमाडौँ तोराङ मधेस द्रुत मार्गमा पनि सौदा सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा शहरी सुरुङ मार्गको विस्तृत सभ्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको सिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टुपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुर्कोट चियाबारी थानकोट चितलाङ मझीमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगर्भिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मीटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास रहेको छ। बितेको 24 घण्टामा 1994 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 5,40,502 राजस्व दाखिला भएको छ। काठमाडौँ बत्तीका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 127, नियम विपरीत राइडर सियरिङ गरेका 142, संकेत बत्ती उल्लंघन गर्दा 149 र तीव्र गतिमा सवारी साधन हुइक्याइएका 103 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुसार पालना नगर्ने 158, निषेधित क्षेत्रमा हरन बजाउने 130, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 128, एकतर्फी सड़कमा सवारी चलाउने 95 र अन्य सवारी नियम पालना नगरेका 962 जनालाई कार्यवाही गरिएको हो। गोर्खाको एक गाउँपालिकाले एसईमा 4 जीबी ल्याउने विद्यार्थीलाई 1,00,000 नगद सहित पुरस्कृत गरेको छ। शैलपुत्री माफीबाट एसईए दिएर 4 जीबी ल्याएर उत्तीर्ण गरेका युनिक पनेरूलाई बारपाका सुलीकोट गाउँपालिकाले पुरस्कार स्वरूप नगद 1,00,000 रूपियाँ सहित सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले 4 जीपीए ल्याएर एसईए उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने अघिल्लो वर्षको घोषणा बमोजिममा पनेरूलाई पुरस्कृत र सम्मान गरिएको बताउनु भएको छ। गाउँपालिकाले 3.4 देखि 3.59 जीपीए ल्याउने 7 जनालाई रू 10,000 तथा 3.60 जीपीए ल्याउने 1 जनालाई 15,000 दरले प्रदान गरेको छ। कक्षा 10 का 9, कक्षा 8 का 7 र कक्षा 5 का 6 जना विषयगत उत्कृष्ट शिक्षकलाई पनि रू 5,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। सर्लाहीमा पूर्व पश्चिम हुलाकी सड़क निर्माणको काम ठेक्का लागेको 1 दशकसम्म पनि पूरा भएको छैन। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यान्वयन जनकपुरले संग्रामपुर स्थित बाँके खोलादेखि बलार स्थित बागमती नदीसम्मको 40 किलोमिटर सड़क 3 खण्डमा ठेक्का दिएको थियो। 2083 साउनदेखि शुरू भएको निर्माण कार्य हालसम्म 7 पटक म्याद थप हुँदा समेत सम्पन्न हुन सकेको छैन। निर्देशनालयले बाँके खोलादेखि सदरमुकाम बलङ्गासम्म 15 किलोमिटर सड़क निर्माणका लागि 23 करोड़ रूपियाँ हिन्दो ठक्कर हिरा एण्ड नमिता कन्स्ट्रक्सनलाई दिएको थियो। यसै गरी मलङ्गवादेखि रहुवासम्मको 15 किलोमिटर सड़क 24 करोड़ रूपियाँमा हिन्दुग ठक्कर शाह निर्माणसँग सेवाले नै पाएको थियो। त्यस्तै रहुवादेखि बलरवा स्थित बागमती नदी किनारसम्मको 10 किलोमिटर सड़क 16 करोड़ रूपियाँमा इन्दुगढ ठक्कर डिभा कन्स्ट्रक्सनले पाएको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रंजित कुमार रायका अनुसार बाँके खोलादेखि मलङ्गवासम्मको 15 किलोमिटर सड़क अझै अधुरो अवस्थामा छ। कतिपय स्थानमा कालोपत्रे गरिए पनि बिग्रिएको छ। धेरै ठाउँमा काम अधुरै रहेको उहाँले बताउनु भएको हो। उहाँका अनुसार मलङ्गवादेखि रहुवासम्मको 15 किलोमिटर सड़कमा कालोपत्री सम्पन्न भए पनि मुसैली स्थित एक पोखरी अगाडि करिब 100 मिटर सड़क कालोपत्री हुन बाँकी छ। रहुवादेखि बलरुवा स्थित बागमती नदी किनार सम्मको 10 किलोमिटर सड़क पनि अधूरी रहेको उहाँले बताउनु भएको छ। सड़कसँगै दुई ठूला पुल निर्माणमा समेत ढिलाइ भएको छ। झिम्र लखनदेखि नदीमा बन्ने पुलको ठेक्का विदासे कन्स्ट्रक्सनले पाएको छ। दुवै पुलको लागत करिब 33 करोड़ रूपियाँ रहेको कार्यालयले जनाएको छ। इन्जिनियर रायका अनुसार लखनदेखि पुलको डिजाइन स्वीकृत भइसके भने निर्माण कार्य शुरू हुन सकेको छैन भने झिम पुलको डिजाइन स्वीकृत नभएका कारण काम अघि बढ़न सकेको छैन। दुवै पुल निर्माणको म्याद 2084 साउन मसान्तसम्म रहेको छ। प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले हुलाकी सड़क निर्माणको काम अघि बढ़िरहेको दावी गर्नुभएको छ। उहाँका अनुसार केही दिन अघि मात्रै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोसँग छलफल भएको थियो। काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पाटे प्यालेस नजिक जिल्ला प्रहरी परिषद काठमाडौँको टोलीले गोली चलाएर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको भद्रकालीगढ़ भएका गणेश कार्की रहेका छन्। उनको बाएँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहित गरगहना लुटपाट गरेको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुकी जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाई भने रेडियो सुन्ने गर्नुहोला।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है केही।

0: आजी पूजा गर्दै हुन्छ अनि अनि मूर्ति बनाउने छोरा माताका तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0447-90-466 98-692-65-99-8
1: हजुरको रेडियो 102.1 MHz
9: विश्राम पछि अब बाँकी समाचार पूर्वी नवलपरासी नवलपुरको गैडागुरू नगरपालिका वडा नम्बर 15 चिन्तामणी टोलमा एक बुबाले छोराको हत्या गरेका छन् प्रहरीका अनुसार 63 वर्षीय डम्बर गिरीले गैराती अन्दाजी दस बजे त्रिचालिस वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको शंकरको चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राति 10:45 बजे मृत्यु भएको हो घटनाको जानकारी पाउन साथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो प्रहरीले घटनास्थलबाटै खुर्पा बरामद गर्नुका साथै छोराको हत्यामा संलग्न बुबा डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ पक्राउ परेका गिरीमाथि हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ समाचारको क्रम अब मौसम समाचार आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय भएको न्यून चापीय रेखाको प्रभावका कारण बदली वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चटेङ सहित पानी पर्ने अनुमान रहेको छ मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचना अधावधिक रहन आग्रह गरेको छ गएको बिहिबारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको छ पानी पर्ने क्रम आज बेलुकादेखि केही कम हुने तर थोरै ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदले अनुमान गरेका छनृ समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दक्षिण लेबनानका सातवटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको बताउनु भएको छ। उहाँले इजरायली सेनाले सोही आदेश जारी गरेको बताउनु भएको हो। पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधि मण्डलहरूले वाशिङटनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिनपछि आएको हो। इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ। लेबनानले राष्ट्रपति जोसेफ औनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको फोन वार्तामा युद्ध विरामका लागि सबै प्रयास गर्न आवश्यक रहेको कुरामा जोड़ दिनुभएको छ। इजरायल र तेहरान समर्थित हिजबुल्लाह बीचको लड़ाई रोक्नको लागि आधिकारिक रूपमा गत अप्रेल 17 लागू भएको युद्ध विरामको बावजूद पनि आक्रमण जारी रहेको छ। इजरायल र हिजबुल्लाह दुवैले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबाहेत नजिकैका केही गाउँहरू समावेश रहेका छन्। हिजबुल्लाहले उत्तरी इजरायली शहर किर्यात सामोनामा रकेट प्रहार गरेको जनाएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मे ईले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडा स्पेन्समा रहेको पुरस्कार पुस्कास एरेना रंगशालामा गैराती भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुट आउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टीतर्फ लगिएको थियो। खेलको 6 मिनटमै काई हावेटले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 65 मिनटमा उस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएसजीले बराबरी गोल फर्काउन सफल हुनुभएको थियो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएसजीले यस वर्ष पनि उपाधि जित्न सफल भएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी 8 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बंगलादेशले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितिसकेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी हुनेछन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदै दुई सुरुङ मार्ग अन्तिम चरणमा, थप सुरुङ मार्ग बजेटको उच्च प्राथमिकतामा, ट्राफिक कार्यवाहीबाट 24 घण्टामा 5,41,000 राजस्व संकलन। गोर्खाको एक गाउँपालिकाले एसईमा 4 GB ल्याउने विद्यार्थीलाई 1,00,000 नगद सहित पुरस्कृत। सर्लाहीमा 40 किलोमिटर हुलाकी सड़क निर्माण 1 दशकदेखि अधुरै। इजरायली प्रधानमन्त्री बेन्जामिनद्वारा लेबनानका 7 बासिन्दाको लागि नयाँ निकासी आदेश जारी र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि। आर्सेनल पराजित। हवस्त, यिनै समाचारहरूसँगै बिहान 9 हजुरको समाचार अहिलेलाई यति नै। बिहान 11 हजुरको खबरमा हाम्रो भेट हुने नै छ। त्यतिजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: Горбаның күләге рәт, симент, жаста патат, тайны, кабателі ұныңыла, перьемін тәліма тестурам рәт, жүргі пасылты қауыла батыз.
1: Кака, тимла әтіні тачайна? Аба хамрай манталіма Дипжоти Hardware and Suppliers күлі әні кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-63 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
8: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150मा
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसापिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 048-540-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
13: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahi. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
2: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: Music Nepal.
1: अहिले बिहानको 10 बज्यो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुनेछ भने आज पनि तपाईँसँगै रहेर सहयात्रा गर्छौं। आज आइतबारको बसाई आज चाहिँ हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म एकदमै रमाइला मिठा लोकगीतको ट्र्याकहरू लिएर आएका छौं। तपाईँले 1 नम्बरदेखि 6 नम्बर तपाईँको कुन चाहिँ लक्की नम्बर छ तपाईँले आफूलाई रोजना पार्न सक्नुहुन्छ र तपाईँले ट्र्याक मार्फत गीतको बोल गायक र गायिकाको नाम चिन्नुपर्छ। यदि तपाईँले कार्यक्रममा कुनै पनि प्रश्नको उत्तर चाहिँ होइन मिलाउनु भयो भने तपाईँले साथीलाई सम्झन पाउनुहुन्छ। यदि मिलाउनु भएन भने तपाईँ कार्यक्रमबाट बाहिरनुपर्ने हुन्छ। प्रश्नको उत्तर भन्नुको मतलब ट्र्याक मार्फत तपाईँले गीतको बोल मिलाउनु भयो भने एकजना साथीलाई सम्झन पाउनुहुन्छ र गायक गायिका अनि गीतको बोल तीनवटैको तपाईँले यदि नाम मिलाउनु भयो भने तपाईँले तीनजना साथीलाई सम्झन पाउनुहुन्छ। तपाईँले र कुनै पनि चाहिँ केही पनि मिलाउनु भएन भने कार्यक्रमबाट बाहिरिनुपर्ने हुन्छ। तपाईँलाई थाहा छ तपाईँले कार्यक्रम नियमित सुन्ने साथीहरूलाई आइतबारको बसाईमा कार्यक्रम के आउँछ भन्ने कुरा थाहा नै छ र यदि तपाईँले पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि मैले जानकारी गराइसकेको छु। तपाईँले हामीलाई यो समय उकाले उराले बेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै घरमा बसेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट कि साथ सुन्दै हुनुहुन्छ। आज पनि कार्यालयतिर अफिसमा काम गर्ने दाजुभाइ दिदीबहिनीको कार्यालय विदा छ, साथै भाइ बहिनीहरूको पनि स्कूल विदा छ। घरमा बसेर यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला। एकदमै घाम चर्किरहेको छ। घाम चर्किएको समयमा अब कतिपय कामहरू बिहानै सकाएर बिहानको 10 बजेको कार्यक्रममा मिठा गीत संगीतको साथमा हामीलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरिराख्नुभएका साथीलाई पक्कै पनि अब फोन लाग्छ फटाफट 048 40 40 0026 तपाईँले सहभागिता जनाउन यहाँहरूलाई अनुरोध गरे। मैले भने तपाईँ फेसबुक लाइभबाट यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रममा कमेन्ट पठाउनुहोस्। तपाईँका कमेन्टहरूलाई वाचन गर्छौं। साथसाथै कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुनेछ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला हामी कार्यक्रमको शुरूआतमा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में एकदम मिच्छा रमाइल गीत हामीले राख्यौं तपाईले सुनि सक्नु भएको छ। राजु परियार, प्रेम बराल, त्यसैगरी मन कुमार छम्त्याल अनि दिमा कुमार दुराको आवाजमा रहेको गीत थियो बेनीको बजार भन्ने बोलको गीत राखेर कार्यक्रम र कोसेलीको शुरूआत गरिसकेका छौं। अब भन्ने पालो तपाईँको रहेको छ 048 40 00 26 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आज के गर्ने भन्ने कुरा चाहिँ मैले तपाईँलाई अघि नै पनि भनिसकेको छु। यति बेला चाहिँ म टेलिफोन तर्फ नै लाग्छु, साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: मैले यता बागलुङदेखि शीला राणा।
0: शीलाजीको खबर के छ, सुनाउनुहोस् न।
1: मेरो खबर एकदम ठिक छ, अनि हजुरहरूको के कस्तो छ?
0: यता पनि एकदम ठिक छ। बागलुङतिरको यतिखेरको मौसम के कस्तो छ बताउनुहोस् न।
1: मौसम चाहिँ आज भोलि अब भर्खरै घाम लागेको छ भनौँ भने भर्खरै बादल लाग्न सक्छ, त्यस्तै हो, घाम बादल भइरहेको छ आज भोलि चाहिँ।
0: भनेपछि हिजो आजको मौसम घाम र बादलमै दिन कटिरहेको छ।
1: हजुर हजुर, अब कहिले काहीँ पानी पनि परे जस्तो गर्छ, तर अलिक राम्रोसँग पानी पर्न चाहिँ सकेको छैन।
0: अनि त्यतातिर रहेर हजुरको रेडियो चाहिँ कसरी सुन्दै हुनुहुन्छ त्यो पनि भन्नुहोस् न।
1: म चाहिँ रेडियो सुनेको छैन, साथीले जानकारी गराउनु भएको थियो है।
0: त्यसो भए म हाम्रो शीलाजीलाई एउटा कुरा के सोध्छु भने नि, तपाईँलाई चाहिँ जस्तो कि अब रेडियो सुनेर चाहिँ आफूले कार्यक्रममा सहभागिता जनाउँदा रमाइलो राम्रो लाग्छ अथवा आफूलाई पनि खुसी लाग्ला होइन, अथवा रेडियो नसुनिकन त्यसै फोन गरौँ न त भन्ने त्यो ठिक लाग्छ कि के लाग्छ?
1: मलाई चाहिँ सकेसम्म त सुनेरै कल गर्न राम्रो लाग्छ है। अब भनौँ न, अलि टाढाको मान्छे सधैँभरि अब इन्टरनेटको पनि अब ऊ हुँदैन नि त, आजभोलि बर्खा मासमा काम गर्दैन, कहिले काहीँ कहिले निस्कल्दैन, त्यही भएर पनि अलिक समस्या हुन्छ। नभए त आफूले सुनेर आउँदा नै रमाइलो लाग्छ है मलाई चाहिँ।
0: ल ठिक छ, अब यहाँले इन्टरनेटको समस्या हुँदाखेरि हामीले सुन्न पाइँदैन भन्नुभएको छ, इन्टरनेटले साथ दिइराख्दाखेरि चाहिँ कुन कुन माध्यमहरूबाट सुन्नुहुन्छ त?
1: अब फेसबुकहरू हुन्छ नि, अब अहिले धेरै माध्यमहरू हुन्छ, त्यो सुनिन्छ अब फेसबुक मार्फत पनि, अब हुन्छ नि हाम्रो पात्रो त्यस्तै त्यस्तै प्रयोग गरेर सुनिन्छ।
0: ल ठिक छ, भनेपछि शीलाजीले हजुरको रेडियोलाई अन्य माध्यमहरू लगइन गरेर सुन्नुहुन्छ, खुसी लाग्यो। हिजो आज पके पनि यहाँले भने जस्तै बर्खायाम शुरू भएको छ होइन, छिनमा हावाहुरी बतास चल्छ भनेको समयमा नेटवर्क हुँदैन, फोन गर्न पाइँदैन, यहीँ कति पनि फोन लाग्दैन, टाढा त कहाँ हो कहाँ होइन। त्यसको बावजुद पनि जे होस् कार्यक्रम लोकोशैली अर्थात हजुरको रेडियोमा यो समय कार्यक्रम आउँछ भन्ने चाहिँ हाम्रो शीलाजीलाई थाहा छ, अथवा साथीले नै यो समय चाहिँ कार्यक्रम आउँछ है भनेर जानकारी दिनु भएर चाहिँ यहाँले सहभागिता जनाउनु भयो। साथी के मार्फत यहाँले जानकारी प्राप्त भएर कार्यक्रममा आउनुभयो? ल ठिक छ, जो साथीले यहाँलाई जानकारी दिनुभएको छ कार्यक्रमको बारेमा उहाँ साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ, आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ नि? एक नम्बरको? ल एक नम्बरको एकदमै सजिलो छ, हरेक कार्यक्रममा अन्य विभिन्न समयमा पनि यो गीत बजेको छ, त्यसो भए यहाँको लागि यो मिठो ट्र्याक बज्छ, ध्यान दिएर सुनेर यसको जवाफ दिनुहोला है त।

0: Δηλαδή.
1: Αδούρε.
0: Σουνού βαϊό.
1: Αδούρε.
0: Λακίβλα τα γιουγκίτ.
1: Γιουγκίτ το βολτε. Πάνι σαλά λαβανιό.
0: Πάνι σαλά λαϊνέ αδιγάρι γμανόντσα.
1: Αδούρε μόλα και στη λαγιό, οκ, να είναι.
0: Λατήσου βαϊό γιουγκίτ να βάτσε κοκοσκό, θα δει πανι βανόσνα.
1: Yo gitna te bodri pangini ani rupa diyam ho ki jasto lagcha
0: rupa ki bhannu bho
1: rupa diyam
0: rupa diyam bhannu bho
1: ajur
0: la ke ke milaunu bhayo hola jasto lagcha tesho bhai bhannus na
1: khoi maile chai git ra garam chai milayo hola gayika ko chai alli confuse le bhannu chha
0: ल यहाँले सम्भवत गायिकाको नाम पनि मिलाउनु भएको छ रूपा गर्थी मगर राइट ल गीतको बोल पानी सलल बद्री पङ्गिनी अनि रूपा गर्थी मगरको आवाजमा रहेको गीत चाहिँ यहाँले तिनैजना साथीलाई सम्झना पाउनुहुन्छ ल सम्झिहाल्नुहोस्
1: हुन्छ फर्स्ट अफ अल त हजुरको लागि अनि प्रविधिमाको हुनुहुन्छ उहाँको लागि अनि मलाई प्रोग्राम आइरहेको छ भनेर जानकारी दिने धनु गर्मी र कमला ऋषि अनि कुमार तामाङ दाईको लागि सम्झिन्छ है
0: भन्दै छुट्टिनुहुन्छ है त शिलाजी
1: नमस्कार
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शिला राणाजे यो कार्यक्रममा एकैछिन अगाडि पनि गीत बजेको थियो होइन त्यस्तै खालको ट्र्याक र गीत भएछ ठिकै छ केही छैन कहिले काहीँ यस्तै हुन्छ होइन हाम्रो शिलाजीले चिनि पनि सक्नु भएको छ पानी सलल बद्री पङ्गिनी अनि रहेको छ रूपा गर्थे मगरको आवाजमा रहेको यो गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा पानी सलल बद्री पङ्गेने र रूपा गर्दे मगरको आवाजमा रहेको गीत थियो भने यो ट्र्याक चाहिँ हाम्रो शीला राणाजीले बागलुङदेखि रोजेमा पार्नु भएको थियो। यो गीत कार्यक्रममा बजिसकेको छ। तिमीलाई अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कमलाजीको खबर के छ भन्नुहोस् न। कमला के हो त्यसपछि? हो कि जस्तो लागेको थियो, फेरि हो कि होइन, हो कि होइन भन्नुभयो क्या। फेरि कमला मात्रै भन्नुभएको छ, नाम त कमला धेरै हुन्छ नि त, धेरै साथीहरूको।
1: हजुर हजुर,
0: त्यही भएर मलाई चाहिँ चिन्न गाह्रो पर्यो। ल ठिक छ, अब चिनिसके मैले हाम्रो कमलाजीको खबर के छ सुनाउनुहोस् न।
1: मेरो खबर ठिक छ, हजुरको के छ भन्नुहोस्।
0: मेरो पनि एकदम ठिकै छ, यस्तै छ कमलाजी। खास सबै नयाँ नौलो उन्नति प्रगति केही छैन, यस्तै हो दिनचर्या। तपाईँहरूसँग बोल्ने हाँस्ने यस्तै छ, यसै गरी तिनीहरू बित्छ भन्नुपर्छ।
1: ठिकै छ त, यो पनि राम्रै कुरा हो।
0: हाम्रो कमलाजीलाई राम्रो लाग्छ?
1: मलाई त राम्रो लाग्छ नि त, अब हजुरहरूको प्रोग्राम आउँछहरू बोलेको सुन्न पाइन्छ, एकदम मिठा मन छुने गीत बज्छन् त हामीलाई काम गर्न नि सहज हुन्छ। सुनम सुनम होइन, अल्छी लागेको छ भने नि जाँगर चलाउँछ, त्यही त हो त नि। हो त नि,
0: ल ठिक छ। अब यस्तो माया गरेर हाम्रो कमलाजी आइदिएपछि त अब कहाँ पुग्छु होला है। म यहाँ छु कि छैन, स्टुडियोभित्र छु कि छैन भइरहेको छ।
1: नहीं नहीं, त्यहाँबाट अब त नजानु है, फेरि मलाई सुनाउनु होला नि सबैजना मिलेर कमलाले लगे।
0: यस्तो अरूले लगेको भए आश्चर्य लाग्थ्यो होला, कमलाजीले लानु भयो त्यसमा आश्चर्य के छ र?
1: हो
0: त नि, जस्तो कि अब म कमलाजीसँग गएँ अथवा कमलाजीले मलाई लानुभयो, त्यो सोलुकुम्बु घुम्न गएको साथीसँग रमाइलो गर्नको लागि अथवा छुट्टीमा आउन गएको पनि त बुझ्नु पर्यो नि, होइन र कमलाजी?
1: त्यो त हो, अनि प्रोग्राम सकेर आउनु कि आए पनि फेरि प्रोग्राम नै नसके त त्यो विषयमै छोडेर आउन मिल्दैन होला नि त।
0: केही छैन, गीत बज्छ, जसरी नै तपाईँलाई मनोरञ्जन दिनु त हो नि। म एक दुई शब्द बोल्थेँ भने बढी गीत सुन्न पाइला, फरक थियो।
1: होइन होइन, त्यो गीत मात्र सुन्नु भन्दा पनि हजुरको आवाज उत्तिकै मिठो छ, गीत भन्दा नि बढी मिठो लाग्छ मलाई त हजुरको आवाज। हजुरको आवाज बिना त गीत मात्रै भएर हुन्न पो मलाई।
0: अब मैले यो विषयमा त खास केही बोल्न सकिनँ तपाईँलाई।
1: हो र,
0: मलाई चाहिँ मेरो आवाज आफैलाई चाहिँ अब खासै त्यति ठिक लाग्दैन, अब यहाँलाई ठिक लागेर सुन्दैन भए मन परेर खुसी लाग्यो, अब त्यही नै खुसी छु म।
1: त्यही त, एकदम धेरै मनपर्छ नि त, मन नपर्ने भएको भए नसुन्ने भएको भए त आज म हजुरको प्रोग्राम नै थिइनँ नि, होइन र?
0: पति जाने ल, यहाँभन्दा खुसीको कुरा धेरै गर्नु पनि हुँदैन, फेरि खुट्टा भुइँमा हुँदैन कमला चाहिँ, यो खुट्टा भुइँमा नटेक्नको लागि अरू दिनको लागि पनि राख्नुपर्छ कि। एकै दिन उड्यो भने फेरि धेरै पखेटा दुख्छ उड्दाखेरि, त्यही भएर पखेटालाई पनि दुःख धेरै नदिउँ है भन्न चाहे। मैले चाहिँ खाना पनि खाइसक्नु भयो?
1: हजुर, मेरो खाना भएर पनि हाम्रोतिर गहुँ काट्ने काम भइरहेछ, त्यही भएर म चाहिँ बारीतिर गहुँ काट्दैछु है।
0: ल, बारीतिर काम गर्दै हुनुहुन्छ, चर्को चर्को घाम लाग्यो छ यतातिर, त्यता पनि त्यस्तै हो अथवा के हो?
1: हजुर, माथितिर बादल लागिरहेछ, यता चाहिँ घाम त लागेको छ तर त्यति धेरै चर्को छैन, अब चिसो चिसो हावा पनि चलिरहेको छ त्यही भएर।
0: ल ठिक छ, काम गर्न पनि जोस जाँगर चल्छ, चिसो चिसो हावा आएपछि ठिक छ, जोस जाँगर उमङ्गका साथ साथसाथै गीत मार्फत पनि नाच्दै काम गर्नु होला, अनि साथीलाई पनि काममा अब काम गरिरहँदा नाच्दा गीत गाउँदा रमाउँदा साथीसँग काम गरेको त्यो थकान पनि मेटिन्छ, होइन कमलाजी?
1: हजुर हजुर, पक्कै
0: पनि। ल अब त्यसो भए हामी कार्यक्रममा मिठो गीत पनि राख्छौँ, कति नम्बरको ट्र्याक चाहिँ रोज्नुहुन्छ? मात्र एक नम्बरको गएको छ अहिलेसम्म।
1: हस् हुन्छ, अब उभोतिर के जानु, के अरे एकबाट दुईमै जानु पर्ला होइन र?
0: दुईमै जानुहुन्छ?
1: हजुर हजुर,
0: के छ अब अन्तिमतिर जान मन छ भने पनि खाली नै छ नम्बर के छ र? होइन, ल ठिक छ, सीमा मेच्नु हुँदैन। दुई नम्बरको ट्र्याक के रहेछ बच्छ, यहाँले ध्यान दिएर सुन्नु होला है त।
1: हस् हुन्छ, आयो भने चाहिँ मिलावट गर्छु, के अरे आएन भने त त्यस्तै
0: हो। ल ठिक छ।

0: कमलाजी
1: हजुर
0: ल गीत पनि गाउँदै हुनुहुन्छ त ल भनिहाल्नुहोस् न त गीत गाएपछि त आइहाल्यो छिन्दै छ कस्तो चिन्दिन के हो भर्खरै गीत गाउँदै हुनुहुन्थ्यो
1: होइन कि म त यो गीत सुन्दा त सुनेको अब गीतको बोल्नै आएन त
0: आएन भन्नुहुन्छ गीतको बोल हामी कहाँ दुईटा बजाउँछौ त कमलाजी गीतको बोल एउटै हो यो जुन तपाईँले गीतको धुन सुन्नुभयो त्यो पनि एउटै हो यो गीत कतिको गाना सुन्नुभयो के भन्नुभयो अलिकति गीत गाउनुहोस् त यो गीत अलिक थोरै गाएर सुनाउनुहोस् न बिन्दास बाल छैन भन्नुभयो तर अलिकति यसको टुक्का सुनौ न के रहेछ गीत कमलाजी ल त्यसो भए तपाईँले भन्नुभएको गीतको नाम भन्नुभयो यहाँले त्यो गीतमा कसको आवाज छ भन्नुहोस् न कमलाजी गाह्रो पर्यो ल बढै भन्ने बोलको गीत सुन्नु भएको छ कि छैन दिनेश्वर श्रेष्ठ पार्वती कार्की जय सापकोटाको आवाजमा रहेको बढै भन्ने बोलको गीत छ एकदमै मिठो गीत छ मैले भनिदिइसके अब यहाँले उत्तर भन्न पाउनु भएन र यहाँले साथी पनि सम्झन पाउनु भएन यो गीत कार्यक्रममा बज्छ बढै भन्ने गीत कस्तो रहेछ यहाँले कार्यक्रममा सुन्नुहोला रेडियो सुन्दै हुनुहुन्छ ल सुन्दै काम गर्दै यहाँले रोज्नु भएको दुई नम्बरको ट्र्याकको गीत के रहेछ बज्छ सुन्दै गर्नुहोस् अहिलेको लागि छुट्छौँ है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कमला विष्णुजी बरे भने बोलको गीत उहाँले दुई नम्बरको ट्र्याक रोज्नु भएको थियो दिनेश्वर श्रेष्ठ पार्वती कार्की जो स्थापकोटाको आवाजमा रहेको यो गीत कार्यक्रममा बज्छ त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864141788
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
5: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
6: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु ताई विदेश जाने रे खै नेपालमा केही भएन
7: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
7: ए हो र भन्या अनि फाइदा होला र है
5: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली 20 बजारमै लोड गरे पनि भयो
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
5: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
7: कति रे 9854 अनि
5: 9854040239 फोन नम्बर चाहिँ 0485402390
7: 0485402390
8: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
7: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
8: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
10: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
11: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
12: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
13: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप। गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा।

0: कार्यक्रम लोकको उत्सरीमा राखिएको एकदम मिठो र माइलो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आज आइतबारको व्यवसाय तपाईँलाई हामीले गीतको ट्र्याक चिन्ह लगाइरहेका छौं भने तपाईँहरूले 048 40 40 0026 सहभागिता जनाउन पर्ने हुन्छ। अहिलेसम्म एक नम्बर अनि दुई नम्बरको ट्र्याक बजिसकेको छ, बाँकी 3 4 5 र 6 नम्बर बाँकी रहेका छन्। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँले के मेरो वर्ल्डमा बस्नु पर्यो कि जस्तो लाग्यो। ठिकै छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको पनि फोन लाग्छ, तपाईँले पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु। अझै हामीसँग धेरैवटा गीतको ट्र्याकहरू रहेका छन्, तपाईँले पनि चिन्न सक्नुहुन्छ। एकदमै सजिला सजिला छन् कार्यक्रममा बजिरहेका ट्र्याकहरू छन्, त्यो हुँदा तपाईँलाई पनि सहजै हुन्छ होला जस्तो लाग्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार है।
0: नमस्ते, नमस्कार दनुजी, के छ खबर?
1: हजुर एकदमै ठिकै छ मेरो त, अनि हजुरको के छ? सन्चै हुनुहुन्छ नि?
0: मेरो खबर एकदम ठिक छ, म सन्चै आरामै छु अहिलेसम्म। हाम्रो दनुजीलाई पनि सन्चै आरामै छ होला भन्ने आशा गर्छु मैले।
1: हजुर कुशलै छ एकदमै।
0: ल हुनै पर्यो, अब हामी आराम कुशल मंगल यदि भएनौ भने हामीले जति खाए पनि जति कमाए पनि जति जे गरे पनि कहिले मनमा शान्ति हुँदैन, त्यही भएर आराम कुशल रहनु सबैभन्दा ठुलो कुरा हो। ल खाना चाहिँ खानु भयो कि छैन त आज? खाना खाना लागेको। ल ठिकै छ, अब खाना खाना लाग्दा लाग्दै यहाँको फोन लागेको छ, त्यसो भए खाना चिसो होला, हुन त गर्मीमा चिसै खान मन पर्छ होइन? ठिकै छ, तर अब खाने तयारी भइरहँदा समय धेरै नलिउँ भन्ने लाग्यो धनुजीको, त्यही भएर हामी कार्यक्रमतर्फै लाग्यौँ। आज चाहिँ कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त?
1: मलाई 9-5 को राख्दिनु न, आयो भने भनौँ न, कहिले आकै पनि आउँदैन है।
0: कति नम्बरको भन्नुभयो?
1: नम्बर 5 को।
0: ल त्यसो भए एकदमै सजिलो छ, नयाँ नयाँ

0: कसको आवाज छ खेम सेन्चुरीको साथ साथै अर्को साथी कसको छ आवाज
1: दीपिकाको भन्न चाहन्छु दीपिका बयनबु खेम सेन्चुरी अनि
0: त्यही नै भन्नुहुन्छ
1: हजुर
0: ल त्यसो भए यहाँले मिलाउनु भएको छ ल तिनजना साथीलाई सम्झाउनु पाउनुहुन्छ है त
1: के हुन्छ विशेष त हजुरलाई नै भन्छु अनि विशेष मेरो मम्मी बाबालाई यहाँ छोरी सुन्दैछ अनि तिनजना साथी सम्झिनु पर्दा चाहिँ अघि भर्खरै फोन गर्ने साथी शीला राणा कमला ऋषिको लागि जान्छु अनि साथी कृष्ण सुनवार कुमार श्रेष्ठ लगायत सबैलाई भन्न चाहन्छु ल नमस्ते
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले 5 नम्बरको गीतको ट्र्याक बजेमा पार्नु भएको थियो पक्कै पनि लालाजी खेम सेन्चुरी अनि देवीका बयम्बुका आवासमा रहेको गीत यति बेला कार्यक्रममा राख्छौं त्यसपछि भने हामी फेरि आउनेछौं।

कार्यक्रम में तीन नंबर को भन्दाखेरि पाँच नम्बरको चाहिँ ट्र्याक रोज्नु भएको थियो धनजीले लालाजी भन्ने बोलको गीत कार्यक्रममा बजिसकेको छु। अब धेरै समय बाँकी छैन, त्यही भएर हामी फटाफट कार्यक्रमतर्फ फेरि लागौं जस्तो लागिरहेको छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार, गुड मर्निङ हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? मन्जुजी कार्यक्रम सुन्दै हुनुहुन्छ? ल, खानपिन खानु भयो कि बाँकी छ त? मैले पनि खाइसकेको छु, त्यही भएर तपाईँहरूसँगै रमाइलो मिठो कुराकानी गर्न आएको। अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, कार्यक्रमतर्फ लाग्यौँ है मन्जुजी। आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त? पाँचको बजिसक्यो, तिन चार र छ बाँकी, छ नम्बरको। ल, यहाँको लागि छ नम्बरको गीतको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नु होला है त।

0: yazıyor.
1: Sınlı var ya.
0: Sınlı da sınlı bir yazıyor. Sınlı gibi de o da sınlı var. Ayrıca bana yumuk var. Ne aynı adı?
1: Manma yapıyorsun. Bayrı bana aynı.
0: Hadi sınlı da sınlı ki o kuranı kuranı bakar. O da rakı sınlı var. Ayrıca sınlı var. Manma diye ayrıca sınlı var. Ayrıca mukma diye ayrıca sınlı.
1: Aynı. Ve yalayı manma ayrıca sınlı var. Bayrı bana aynı. İşte उत्तर के रहेछ यहाँलाई म धेरै उकुस मुकुस पारेर गुम्साउँदिन माफी भनिदिन्छु है त्यसो भए ल यहाँले छ नम्बरको ट्र्याक रोज्नुभयो होइन यो गीतको बोल रहेको थियो मायालु हजार गीतमा आवाज रहेको थियो सरिता कार्की विरही कार्की थापा हुनुभयो ल यो गीत कार्यक्रममा बस्छ यहाँले सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छु म है त नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मञ्चु परियारजी उहाँले छ नम्बरको गीतको ट्र्याक रोज्नु भएको थियो मायालु हजार सरिता कार्की विरही कार्कीका आवाजमा रहेको थियो लगभग अब म टेलिफोन लिन्न होला जस्तो लाग्दैछ किनकि उहाँले रोज्नु भएको ट्र्याकको गीत कार्यक्रममा बजाउनु पर्छ साथसाथै धेरै साथीहरूको कमेन्ट पनि वाचन गर्नुपर्ने हुन्छ हुन त विशेष गरी आइतबारको बसाईमा हामीले ट्र्याक चिनाए तापनि मंगलबारसित भएका कमेन्टहरू वाचन गर्छौ हुन फेरि यस्तो पनि हुन्छ हरेक दिन नयाँ साथीहरू पनि फेसबुक लाइभमा जोडिएको हुँदा कमेन्ट वाचन भएन भन्ने गुनासो हुन्छ त्यो भएर चाहिँ मैले छोटो मिचमा मात्रै तपाईँका कमेन्ट वाचन गर्दै कार्यक्रमको समयको पनि पाबन्दीलाई हेर्दै यति बेला म कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु यति बेला सपना तामाङजी लेख्नुहुन्छ दिदी नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट कार्यक्रम राम्रो लाग्छ अब बज्ने गीत सबैलाई भन्दै हुनुहुन्छ दिशा ठोकरजीले पनि नमस्कार छ है दिदी कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी रमिता श्रेष्ठजीले पनि दिदी नमस्कार म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैको लागि भन्नुभएको छ गीता लिम्बुजीले पनि म चाहिँ ब्याकुली गीता इलामबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ आयुष सापुरीजीले पनि नमस्कार दिदी म भरि कार्यक्रम सुन्दैछु खाना खानुभयो म यता मन्तलीले नगरपालिका नौ पुरानो गाउँ सिमले गर्दै हाल चाहिँ ललितपुरबाट भन्नुभएको छ मेरो खानपिन भइसकेको छ यहाँको पनि भयो होला आशा गरे मरज सुन्दासजीले पनि दिदी नमस्ते म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट भन्नुभएको छ त्यस्तै मिलन काली मोटोजीले पनि नमस्ते दिदी म यता दोहा कतारबाट भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ होला कार्यक्रम सुनिरहेको छु अब बज्ने गीत सबैको लागि भन्न चाहन्छु त्यसै गरी प्यारो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ छोरालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ बसन्तजीलाई मेरो व्यक्तिगत तर्फबाट साथै हजुरको रेडियोको परिवारको तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगति होस् र सफलताको पनि कामना गर्न चाहिँ हामीले त्यसै गरी राजकालीकोटेजीले पनि नमस्ते है म चाहिँ झापाली हिरो राजकालीकोटे बिरतामोड चापाबाट हाल चाहिँ युएदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सत्यकला इसाहाराजीले सबैलाई सम्झेको छु भन्नुभएको छ बान्तबा जेनुजीले पनि जन्मदिनको धेरै धेरै शुभकामना विपना राईलाई भन्दै हुनुहुन्छ विपनाजीलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ त्यसै गरी अर्को साथी हुनुहुन्छ धर्मराज म ढकाल धर्मराज बिरतापुर जापा घरबै हालसी दुबईबाट कार्यक्रम सुन्दैछु खेमसेन श्री प्रकाश सपुत्र रञ्जिता विगको फूल फुलेर भन्ने गीत बजाइदिनुहोस् भनेर हुनुहुन्छ आज चाहिँ हाम्रो ट्र्याकको गीत कार्यक्रमको अन्त्यमा बजाउने पर्ने हुन्छ त्यो हुँदा चाहिँ यहाँले भन्नुभएको गीत आज कार्यक्रममा हामीले बजाउन सकेनौँ है ढकालजी भन्न चाहे त्यसै गरी अङ्कामीजीले पनि नमस्ते है दिदी म यता ओखलढुङ्गाले कुपोकलीबाट अङ्कामी शेर्पा सबैमा मिठो माए भन्दै हुनुहुन्छ बिर्जाङ लिम्बुजीले पनि हजुर शिवाहाई नमस्ते अब बच्ने गीत मार्फत सबै साथीलाई सम्झेको छु भन्नुभएको छ बाबुरा मगरजीले पनि नमस्कार दिदी म कार्यक्रम सुन्दैछु ओखलढुङ्गा घरमै हाल चाहिँ रियादबाट अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ अधिकारी अनिशजीले पनि नमस्कार म सामाजिक कार्यमा समर्पित नेपाल सरकारबाट मान्यता प्राप्त तिनजुरी मिडिया ग्रुप प्रवास नेपालको सक्रिय सदस्य झापा दुधेबाट अनिल अधिकारी हो अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी रामकुमार बुलङ तामाङजीले पनि नमस्ते म कार्यक्रम सुन्दैछु है लोकुसेले सुन्दरीको ज्ञान लेख्थिन तानाझोरबाट रोहित भुलन तामाङ कार्यक्रम चाहिँ राम्रो लाग्छ भन्ने हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते हजुर, म पनि यता बागचोरो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सुक्ति श्रेष्ठ हुँदै हुनुहुन्छ है, उहाँको नाम त्यही नै छ है त ल, उहाँले पनि नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु दोलखाबाट भन्दै हुनुहुन्छ। त्यसै गरी रूपसना योगीजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी सिन्धुलीको ढुङ्ग्रीवासबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विष्णु परियालजीले पनि नमस्कार भन्नुभएको छ। रामजी घिमिरेजीले पनि नमस्कार शुभ बिहानी सुन्दैछु चितवनबाट भन्नुभएको छ। टेकु छेत्रीजीले पनि नमस्ते छ भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राई अनिसाजीले पनि कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ भने सुस्मिता मुक्तानजी पनि लेख्नुहुन्छ, उहाँ कमेन्टमा नमस्कार लासुफ्रा फुलाई खाना खानुभयो त दिदी, म रामेसाको खाडा दिदीबाट सुस्मिता मुक्तान अब बज्ने गीत सबैको लागि भन्नुभएको छ, मेरो खाना भइसकेको छ यहाँको पनि भयो होला आशा गरी। कोही छ पूर्णमजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। सुमिति यात्रा सुनवार किरातजीले पनि नमस्ते दिदी हजुर खाना खानुभयो, म रामेसा देउराली घर भई हाल काठमाडौँको बौद्धजोर पार्टीबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। अविनाश आयुजीले पनि नमस्ते दिदी हजुर म कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट अविनाश आयु मलाई चिनी दाजुले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। चन्द्र राईले पनि नमस्ते म पनि कार्यक्रम सुन्दैछु खोटाङबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, अब चाहिँ कार्यक्रमबाट पक्कै बिदा माग्नुपर्ने बेला भइसकेको छ भन्दै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने साथीलाई पनि विशेष धन्यवाद र तिनजेलसम्म रेडियो सुनेर साथ दिने सम्पूर्ण श्रोता मित्रको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै आजको कार्यक्रममा सहभागी हुने साथी शिला राणा बागलुङबाट, कमला बेसीजी हुनुहुन्थ्यो सोलुकुम्बुबाट, धनु गजमेरजी हुनुहुन्थ्यो, त्यसै गरी मञ्च परियारजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रमको अन्तमा हाम्रो मन्जुजीले रोजाइमा पार्नुभएको छ नम्बरको ट्र्याक को गीत कार्यक्रममा बोल्छ मायालु हजारा सरिता कार्की विरय कार्कीको आवाजमा रहेको यो गीत तपाईँको माझमा छोड्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्के उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम लोकोशैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरयासी परियोजना तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता पर्खामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर एन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो एन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपहार गर्नुपर्ने उल्लेख रहेको छ। त्यस्तै बजेट व्यक्त व्यय मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइरहेको छ। अरणीको राजमार्ग अन्तर्गत धोलीखेल खावा खडक खण्डको स्तरोन्नति तथा कालो पत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। लामो समयदेखि धूलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रु सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धोलीखेल चोकबाट कालोपत्रे शुरू कार्य गरेको हो भने करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्ड मध्ये पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्रे सम्पन्न भइसकेको छ भने 1.5 किलोमिटर खण्डमा दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो, तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो। त्यसपछि नेपाल सरकारबाट 42 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरी 14 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त निर्माण कम्पनीले मनसून शुरू हुनु अघि नै सड़कमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। टिकटकर तुलसाधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई थाइल्याण्डबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो। शनिबार राति उनलाई नेपाल ल्याएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताउनु भएको छ। अधिकारी विरूद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण अपराधिक लाभ र ठगी मुद्दा दायर भइसकेको छ। अधिकारीलाई थुन्सेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने एसपी मिश्रले बताउनु भएको छ। इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो। उनी विरूद्ध 2082 चैत्रमा 6,52,29,000 बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो। अधिकारी विरूद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए। मुद्दामा अधिकारी सहित 10 जना प्रतिवादी रहेका छन्। तुलसा कलेक्सन प्रालेकी संचालक अधिकारीले व्यवसायीहरूलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्। ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग 4,50,00,000 बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दावी गरेका छन्। प्रहरीले शनिबार साँझ गोली हानेर पक्राउ गरेका गणेश कार्की
कार्की आँखामा खुर्सानीको धूल हालेर लुटपाट गर्ने गिरोहको मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एसपी रमेश थापाका अनुसार जेन्जी आन्दोलनपछि 24 भदौमा कारागरबाट फरार उनी फेरि काठमाण्डु 16 सुके धारामा उस्तै शैलीबाट सिक्रिएर मोबाइल लुटपाट गरी फरार भएका थिए। नियन्त्रणमा लिने क्रममा प्रहरीले कर्मचारीलाई नै खुर्सानीको धूलो आँखामा छ्यापेर खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाउन परेको थियो। एसएसपी थापाले उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बुढा नीलकण्ठ नगरपालिका 3 चपलीका घर भएका उनी 3 वर्ष प्रहरी सेवामा रहेर राजीनामा समेत नदी भागेको थियो। त्यसपछि उनी श्रृंखलाबद्ध अपराधमा जोड़िएको देखिएको प्रहरीको भनाइ छ। उनी विरूद्ध शुरूआतमा अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो भने पछि हात हतियार तथा खर खजाना र कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा चलेको एसपी थापाले बताउनु भएको छ। कारगरबाट फरार भएपछि मात्र काठमाण्डुभित्र 9 लुटपाट घटनामा उनको संलग्नता खुलेको थापाको भनाइ छ। थप अनुसन्धानको लागि थप अनुसन्धान भइरहेको छ। पर्वतीय हाई अल्टिच्यूडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 सम्म 9 विदेशी सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटक मध्ये लेक लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालू आर्थिक वर्ष 10.5 महिनामा लेक लागेर 13 पर्यटकको मृत्यु भएको बताउनु भएको छ। मृत्यु हुने मध्ये नेपाली पर्यटक 3 पुरूष र 1 महिला तथा विदेशी पर्यटक तर्फ 7 पुरूष र 2 महिला रहेका छन्। धार्मिक स्थल तीर्थस्थलका लागि मुस्ताङ आएका पर्यटक सबै बारारुङ मुक्ति क्षेत्र र घर पझुङ गाउँपालिका लेक लागेर प्रदेश अस्पताल जुमसुममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले बताउनु भएको छ। मुस्ताङमा हाई यी अल्टिच्यूडका कारण लेक लागेर बढ़ी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ। बेसीको समतल स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने अमेरिका, बेलायत र अस्ट्रेलियाले लोकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गर्नुभएको छ। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा 3 देशका रक्षा मन्त्रीको यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानव रहित पनडुब्बी अर्थात अनक्रूड अण्डर रसी वेहिकल प्रविधि यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 बाद शुरू भएको ओकस रक्षा सम्झौताले 3 देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको छ। खबरको अन्त्यमा खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्ज बेंगलुरू आर सीबी र गुजरात टाइटन्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी 8:15 हमदावादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितेका छन्।
आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गे पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: bărbunul nuculagilor, simind dosapata tăine, ca bătălăuniu la periumantălima testura în radiul cu poșelte ca o la bătit.
1: Caca, timla etinii thațăină? Aba hamrei mantălima Divjoti Hardware and Suppliers khulia ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: Hello,
1: let's go. 6.9 inch को Sanda display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम टप अफ द वीकको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई बिहान 11 बजेको हजुरको खबरपछि करिब 12 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ आइतबारदेखि शुक्रबारसम्म मात्र आउने गर्छ। मिसा रमाइला पप गीत सँग सम्बन्धित रहेर हामीले चाहिँ यो कार्यक्रममा तपाईलाई मनोरञ्जन दिनेछौं। आज आइतबारको बसाइ तपाईले कार्यक्रममा चाहिँ पप गीत मार्फत आफ्ना आफन्तजन साथी संघलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 0026 तपाईँले सहभागी जनाउन सक्नुहुन्छ। पक्कै पनि तपाईँको लागि कार्यक्रम टप अफ दिपमा पप गीतहरू मनपर्छ सुन्नुहुन्छ होला भन्ने पनि लागेको छ। फटाफट तपाईँले सहभागिता जनाउँदै आफ्ना आफन्तजन साथी संघीलाई सम्झनको लागि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट हजुरको यात्रामा कुज एफएम 95 MHz एकैसाथ सुन्नु भएको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले। तपाई आउन सक्नुहुन्छ मिठा पप गीतहरूको साथमा तपाईसँग रहेर करिब यो कार्यक्रमको समय अवधिभर सहयात्रा गर्नेछौं। साथै तपाई फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा तपाईले कमेन्ट बचाउनुहोस्, कार्यक्रमलाई शेयर गर्नुहोस् पनि भन्न चाहन्छु भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: Cari camarati, ma mi devo mettere a mettere a mettere a mettere a mettere a mettere a mettere a mettere a mettere a mettere अब भने पालो तपाईको रहेको छ यस्तै मिसा पप गीत कार्यक्रममा बस्छ तपाईले मात्र साथी सँगै सम्झनु पर्छ आज चाहिँ यदि बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म यता बिचदुरबाट मन्जु परियार
0: मन्जु जी
1: हजुर
0: अघि पनि कुरा भएको थियो है के छ अघि र अहिलेमा के भयो खानपिन खाइसक्नु भयो
1: अघि र अहिलेमा खासै त्यस्तो फरक केही भएको छैन खाना खाएर बसिरहेको भन्नुपर्छ
0: ल खाना खाएर बसिराख्नु भएको छ पगीत सुन्न हाम्रो मन्सुजीलाई कतिको मनपर्छ
1: मलाई चाहिँ एकदमै मनपर्छ भन्नुपर्छ
0: गाउनु पनि हुन्छ हाम्रो मन्सुजीले गाउनुहुन्छ आज के मैले सुन्न चाहे भने हामीलाई मलाई हाम्रो मन्जुजीले पप गीत सुनाउनुहुन्छ त फेरि तपाईँले चाहिँ त्यो गीत गाउने कार्यक्रममा आउँदाखेरि म चाहिँ यसरी कार्यक्रममा प्रस्तुत भएर यदि आएन भने मैले कसरी सुन्नु टेक्निसियनमा बसेर नि सुन्नु मैले ल अब टेक्निसियनमा बसेर सुन्नु र आफू कार्यक्रममा प्रस्तुत भएर आउँदा सुन्नु त धेरै फरक कुरा लाग्छ मलाई ल ठिक छ त्यसो भए म कुनै दिन अब प्राविधिक बसेको बेलामा अथवा म प्राविधिक भएन भने नि हाम्रो सम्झनाजी बसेको बेलामा भए पनि म पर बसेर भए पनि हाम्रो मन्जुजीको आवाजमा पप गीत सुन्छु आज चाहिँ मैले सुन्न नपाउने भए त्यसो भए ल ठिक छ खाना खाएर बस्दैछु भन्नुभएको छ अब योभन्दा पछाडिको समय कसरी बिताउनुहुन्छ कहाँ जानुहुन्छ कहाँ के छ काम आज भन्नुहोस् न ल बाख्रा वस्तु हेर्ने भन्नुभएको छ हेर्दै हिँड्दै काम गर्दै गर्दाखेरि नै हामीलाई सम्झनुहोस् कार्यक्रममा आउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु एउटा मिठो गीत बज्छ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न त
1: मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि रामेसातिर रहेर सुन्दै हुनुहुन्छ होला प्यार दादा विष्णु परियारको लागि मामुको लागि बाबाको लागि र भाइले पनि भन्छु प्यार साथीहरू भन्नुपर्दा सुनमाया तामाङ सबिता तामाङ दिपनायन दुर्गा मगर शर्मिला रम्तेल सङ्गीता रम्तेल बहिनी जेनिता परियार विगीता परियारको लागि पनि भन्छु दिदी रिया योगीको लागि पनि भन्छु र सपना नेपालीको लागि र मेरो एकमात्र छोरी युनिताको लागि र
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँले कार्यक्रम मार्फत आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ बिहानको समय 11:28 गएको छ तर एकदमै घाम चर्किएको छ बाहिर भोगे भने तपाईँ यो समय अब बिहानै हेर्दा घाँस दाउरा जाने साथीभाइहरू होइन हाम्रो आमा दिदीबहिनीहरू भोगे भने यो चर्को चर्को घाममा उकाली उराली गर्दै हुनुहुन्छ होला घर आउँदै हुनुहुन्छ कतिपय घर आइसक्नु भएको छ घरमा बसेर कार्यक्रमलाई सुन्दै होइन कतिपयले कार्यक्रम सुन्न नै पाउनु भएको छैन होला जस्तो लाग्छ किनकि यो व्यस्त समय छ व्यस्त समयमा पनि के हामीलाई समय मिलाएर समय मिल्ने साथीले हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ यो चर्को चर्को घाम छ बाहिर निस्किँदाखेरि काम गर्दा भारी बोक्दा होइन अन्य जुनसुकै बाहिरको घरभन्दा बाहिर निस्केपछिको काम गर्दा एकदमै गर्मी हुने पसिना आउने समय छ त्यही भएर तपाईँले चाहिँ सकेसम्म यो घाम चर्किने समयमा भन्दा बिहानको समयमा विशेष आफ्नो घर बाहिरको कामलाई सकाएर घाम लागेको समयमा चाहिँ घरतिर बसेर तपाईँले कराइसी कामहरू गर्न सक्नुहुन्छ अब विशेष गरी अब बेला जाने होइन अब वरपरको अन्य कामहरू सघाउनको लागि तपाईँ पनि भन्ने बित्तिकै त्यो समय नमिल्न पनि सक्छ मिल्दैन पनि त्यो हुँदा यो घाममा पनि काम गर्दै हुनुहुन्छ होला भन्ने लागेको छ यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार यो कडा आवाज छ कहाँदेखि हुनुहुन्छ हजुर
2: धेरै कडा हो र दोलखाको पानी चिसो छ त्यही कडा हो
0: फेरि दोलखाको पानी चिसो नै छ जस्तो लाग्छ मलाई. अब म दोलखासम्म त अहिलेसम्म आएको छुइनँ, नाम चाहिँ अब मैले धेरै पटक सुनेको छु, धेरै ठाउँमा पढेको पनि छु होइन. निशाजीले भन्नुहोस् न, चिसो पानी खाएर तगडा भएर आउनुभयो जस्तो छ.
2: चिसो पानी त अब भइराखेको हुन्छ भन्नुपर्छ,
0: चिसो पानी भइरहेको हुन्छ. यतातिर हाम्रो चाहिँ धारामा आउने पनि पानी पनि तातो हुन्छ. अब फ्रिजमा राखौँ धेरै चिसो हुने, धेरै चिसो नि खान नसक्ने, तातो नि खान नसक्ने, हामी यस्तो अवस्थामा छौँ नि.
2: स्नाकमा त अब चिसो पानी खानै नसक्ने, अहिले चाहिँ अब जस खान मिल्छ त्यतिखेर चाहिँ चिसो पानी खायो भने दाँत चाहिँ चटक्कै काटिन्छ होइन, जस तताएर चाहिँ उमालेर चाहिँ खानुपर्छ त्यसलाई चाहिँ.
0: तब मलाई त त्यो पानी तताउन पनि त्यति धेरै जोससँग चल्दैन निशाजी, जति हुन्छ त्यति पिउने हो हिँड्ने हो म त.
2: होइन नि, आज भोलि त पर्दैन कि, मङ्सिरमा त अब पानी खान सकिँदैन नि त.
0: मैले मङ्सिर बुझमा नि त्यस्तो पानी तताएर खाएन, त्यही भएर त म अल्छे छु भनेको नि त निशाजी. पुगे भने त्यता त्यतातिर खास विशेष के फल्छ फल्न चाहिँ भन्नुहोस् न.
2: फल्न त अब धान बाहेक सबै फल्छ भन्छ, हामीले सम्झिँदाखेरि चाहिँ अब धानहरू पनि लगाउनुहुन्छ बाबा मम्मीले होइन. त्यतिखेर चाहिँ अब धानहरू त्यति धेरै चाहिँ हुँदैन थियो, तर थोरै थोरै भए पनि लेखको धान भन्थ्यो तर लगाउनुहुन्थ्यो. अनि धान बाहेक अहिले सबै लगाउँछ.
0: भनेपछि धान चाहिँ लगाउनु हुन्न, धान फल्दैन पनि के हो, फल्न त फल्छ नलगाउनु भएको के हो त.
2: पहिला पहिला धेरै चाहिँ फल्दैन थियो, पहिला पहिला चाहिँ मम्मी बाबाहरूले गर्नुहुन्थ्यो हामी सानो सानो हुँदाखेरि, अहिले चाहिँ गर्नुहुन्न, त्यही भएर चाहिँ अहिले चाहिँ गहुँ फापरको आलु
0: ल अन्य बारी लगाउनुहुन्छ. ल ठिक छ, अब हिजो आज दोलखातिर भनेपछि बस्ने खाने मात्रै हो कि अन्य काम पनि छ त निशाजीको?
2: कामहरू त अब म गराइसक्यो, अब कोदोको झारहरू गोती बेला भएको छ, अब केही समय पछि अब आलु खनेर अब बन्दकौली लगाउनु पर्छ. कामहरू त कति हो कति हो
0: कति हो कति भन्दै हुनुहुन्छ. म पनि अब निशाजीलाई सघाए जस्तो पनि हुने, आफूले पनि आलु ताजा खान पाउने आउनु पर्ला जस्तो छ त्यतितिर.
2: हुन्छ नि दिदी, यसो मिलाएर आउनु होला है.
0: मिलाएर त आउने, दोलखाको कुन ठाउँमा हो, कुन गाउँमा, कुन बस्तीमा?
2: सैलुङ, सैलुङ खु.
0: ल ठिक छ, सैलुङको फर्भु भन्ने ठाउँमा
2: होइन, फस्कु.
0: फस्कु भन्नुभयो?
2: हजुर हजुर,
0: फस्कु, सैलुनको फस्कु. मैले यो नाम पहिलोचोटि सुने, ठिक छ, दोलखा त सुनिरहेको थिएँ. ठिकै छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी छ, आफ्नो कामलाई पनि. ल ठिक छ, ठिक छ. म योभन्दा करिब एक वर्ष अगाडि सैलुन त पुगेको थिएँ, त्यहाँबाट कहाँ कुन ठाउँ कतातिर छ अहिले मलाई त्यति थाहा छैन, म नयाँ ठाउँ होइन. त्यो हुँदाखेरि सैलुनको टुप्पोसम्म चाहिँ पुग्या थियो, हेर्नुहोस् निशाजु, त्योभन्दा बाहेक चाहिँ मलाई कतै पनि थाहा छैन. ल अब फेरि समय मिलेछ भने हामी आउँछौँ है निशाजु. ल हुन्छ, त्यसो भए अब हामी कार्यक्रमतर्फै लाग्छौँ, एउटा मिठो गीत बोल्छ, साथीहरूलाई सम्झनुहोस् न.
2: मिठो स्वरमा कार्यक्रम सञ्चालन गर्नेछ, बस्ने समय विशेष हजुरको लागि सुनाउन चाहन्छु, मजाले सुनेर भने इन्टर लिन होला भन्छु. अनि भाषा विशेष मेरो ममको लागि प्यारी साथीहरू हुनुहुन्छ, हाम्रो निर्जलामा सरेश्वर श्रेष्ठ, मन्जी श्रेष्ठलाई धेरै सम्झना, देवकाजी, मनोज कार्की, रोशन श्रेष्ठ, विकास थापाहरू, विलास थापाजीले पनि धेरै सम्झना भन्छु. अनि दुर्गा मगर, सविता मगरजीले पनि धेरै सम्झन, विनिता थानीजीलाई पनि धेरै सम्झने, सम्झिरहेको अध्यक्षमलाई किसिम, गौरव थापा, समीर श्रेष्ठलाई पनि धेरै सम्झन, सुषमा राई, सुषमा राईजीले पनि धेरै सम्झन, जति पनि साथीहरूले जुन जुन माध्यमबाट पुरा क्षेत्र सुन्दै हुनुहुन्छ फेसबुक लाइभमा, त तपाईँलाई सम्झन भन्दै जान्छु ल, फेरि भेट होला, बाई बाई.
0: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निशाजी, दोलखादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. उहाँले पनि आफ्नो साथीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ. पालो तपाईँको दोपहारी पनि सहभागिता जनाउन सक्नुहुन्छ. कार्यक्रम टपअप टिपअपको विषयमा छौँ आज आइतबार. तपाईँले हरेक दिन शनिबार बाहेक अन्य छ दिन चाहिँ यो कार्यक्रमलाई सुन्दै आइरहँदा आइतबार चाहिँ मातृ साथी संगीत सम्झन पाउनुहुन्छ। 0840400026 तपाईँले सहभागिता जनाउनु पर्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, यो आवाज कहाँदेखि हो?
3: म यता सिन्धुली सिजरबाट, समीर परियार।
0: समीरजीको खबर के छ, सुनाउनुहोस् न।
3: मेरो लगायत त तिजोरतिरको एकदम रमाइलो काम लागिरहेको छ। अनि दिदी हजुरको मन्थलीतिर के रामेछापतिर के छ?
0: रामेछापतिर पनि मजाले घाम लागेको छ। चर्को चर्को बाहिर निस्किन चाहिँ पाइएको छैन, होइन? अब बाहिर निस्क्यो भने पनि गर्मी छ, त्यही भएर हामी त भित्रै छौँ है समीरजी।
3: अनि दिदी हजुरले खाना खानुभयो?
0: मैले खाना खाएँ। हाम्रो समीरजीको भयो कि बाँकी छ?
3: मेरो खाना सक्यो। अनि हजुरको प्रोग्राम खाना खाएर हजुरको प्रोग्राम सुन्दै थिएँ, अनि फोन ट्राई गरेको, फोन भन्ने लागिहाल्यो।
0: ल, अब कार्यक्रम सुन्नुभयो, फोन लाग्यो, आउनुभयो। अब योभन्दा पछाडिको आजको दिन चाहिँ हाम्रो समीरजीले कसरी बिताउनुहुन्छ?
3: योभन्दा पछाडिको दिन यस्तै घर काम गर्ने, हजुरहरूको प्रोग्राम सुन्ने भन्नुपर्छ।
0: ल, हामीलाई सधैँ गरी सुन्नु होला, साथ दिनुहोला, यसै गरी आउनुहोला समीरजी। त्यसो भए अब हामी कार्यक्रमतर्फ लाग्यौँ। एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, सम्झिनु भन्दा अगाडि चाहिँ साथी मन्जु परियारले नमस्ते नमस्कार सुनाइदिनु है भन्ने
0: भन्नुभयो। ल, मन्जुजीसँग मेरो अहिले नै दुई पटक नमस्ते नमस्कार भइसकेको छ, फेरि पनि उहाँलाई मेरो तर्फबाट नमस्ते नमस्कार छ, सुनाइदिनु होला।
3: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिकमा रहनु को हुनुहुन्छ उहाँको लागि, र साथीहरू भन्नुपर्दाखेरि दिदी मन्जु परियारको लागि, छोरी उनिसा परियारको लागि, बहिनी बजारतिर रहेर सुन्दैछ होला, बहिनी जेनिसा परिवारको लागि, रामेछापतिर सुन्दै हुनुहुन्छ होला, दाई विष्णु परिवारको लागि, मैम्बुवाको लागि, र साथीहरू त धेरै हुनुहुन्छ, कोही कसैलाई बिर्सेको छैन भन्दै छुट्टिन्छु दिदी। ओके, बाबाई।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो समीर परियारजी, हुनुहुन्थ्यो सिन्धुलीको भित्तिजोरदेखि। उहाँले पनि साथीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। राजु लामाको सायद तिम्रो बाटोमा भन्ने फुलको गीत बज्छ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भयो।

0: सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खान पाइने, एसी सहितको सफारूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
1: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
4: हजुरको रेडियो 102.1 मेगा।
5: कार्यक्रम टप अफ दिवसमा राखिएको मेचो गीत पछि हामी छोटो विदेश सिंह सामतर्फ पनि गयौं।

0: अनुसार खान्न भन्नुपर्छ, अरू साथीहरूले पनि पालो दिनुपर्छ भनेर दुई तिनचोटि मात्र सिलाइ गरेँ। अन्तिमसम्म होइन लाग्छु होला, तर मैले साथीहरूलाई पालो दिउँ भनेर चाहिँ बिहान फोन लाउन सकेन भन्नुपर्छ है तपाईँ।
1: ल ठिकै छ, केही छैन। अनि अरू के छ देवजीको खबर सुनाउनुहोस् न, हामी सुन्छौँ।
0: मेरो खबर त एकदम ठिक छ, अहिले धेरै घाम चर्को घाम लागिरह आजबाट त बादल पनि लाग्नु छोड्यो, एकदम चर्को घाम लागिरहेको छ, एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है।
1: ल गर्मी छ, चिसो चिसो चिजहरू खानुहोस्, स्वास्थ्यलाई पनि स्वस्थ पार्नुहोस् र शीतलता पनि बनाउनुहोस् है त। ल हामी कार्यक्रमतर्फ लागाउँदैछु भाइ एउटा मिठो गीत बज्छ, कम्मरै बाँचेर भन्ने बोलको गीत बजाउँछु भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले। यहाँले साथीहरूलाई सम्झनुहोस् न।
0: बहिनी सङ्गीता रम्पेलको लागि, अनि त्यसै गरी सम्झना प्रधानको लागि, अनि साथी ध्रुव पाण्डेको लागि, बहिनी रमिना तामाङको लागि, अनि साथी निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु। अनि जति पनि साथीहरू सुन्दै हुनुहुन्छ, जति पनि साथी सुनिरहेको त्यतिखेर हजुरको रेडियो ट्युन गरेर सबै सबैको लागि मनोज कार्की, रोशन श्रेष्ठ, अनि लगायत मिता लामाको लागि, लगायत जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबै सबैको लागि।

मेरो पनि एकदम ठिक छ। हाम्रो मन्जुजीको आसपाससँगै हुनुहुन्छ क्या हाम्रो एलिनाजी? भनेपछि गाउँ एउटै हो, तपाईँ र उहाँ बस्ने अलिक फरक ठाउँ हो। ल ठिक छ, चिन्न त राम्रैसँग चिन्नुहुन्छ? ल ठिक छ, त्यसो भए अब एलिनाजीसँग चाहिँ नजिकै हुन म आउनु पर्ला जस्तो छ। कहिलेदेखि आउँ त, कहिलेदेखि त्यता बसै सरमरम एलिनाजी भन्नुहोस्। के मलाई बसाइ सरेर आउन बसको बासको व्यवस्था गर्नुहुन्छ? है, घाम र पानी सिक्न घर भएपछि घरमा खानालाई खाँचो नभएपछि त्योभन्दा घिसाइहरू। ल ठिक छ, भनेपछि अब बसाइ नै सरेर अब बस्ती नै सारेर आएपछि त मलाई अब सधैँ इलिनाजीले आफ्नै घरमा त राख्नु नहोला, मैले आफ्नै घर बनाउनु पर्ने होला, आफै बस्नुपर्ने होला। यस्तो हुन्छ इलिनाजी, सधैँभरि बसिरहेपछि, सधैँभरि एकनाथ देखिरहेपछि चाहिँ कहिलेकाहीँ देख्दा राम्रो लाग्ने मान्छे कहिलेकाहीँ नराम्रो पनि देखिन सक्छ, कहिलेकाहीँ नराम्रो लाग्न सक्छ, त्यो पनि त हुन्छ नि त फेरि। ए त्यही भएर अलि टाढा बसौँ, जे होस् बस्ती उतै सार्नु पर्यो। ल ठिक छ, समय मिलेछ भने अब के हुन्छ, समयले हामीलाई कतातिर जोराएको छ के छ त्यो अनुसार म चल्छु र हाम्रो इलिनाजीलाई पनि म जानकारी दिन्छु है। ल कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए? ल सुन्दै हुनुहुन्छ, यो मिठो आवाज छ, एकदमै सानो आवाज बोल्नु भएको छ, खुसी लाग्यो। एउटा मिठो गीत बज्छ अन्तिममा, साथीहरूलाई सम्झनुहोस् न। हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिना रुकाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद दिदी जोडदेखि हुनुहुन्थ्यो। अब चाहिँ म फोन लिन समय कम छ, यति बेला सुमति यथा सुनवार कि राजी पनि लेख्नुहुन्छ। नमस्कार हजुर, म रानी साहबको देउराली घर भइहाल्छ, काठमाडौँको बौद्ध जोरपाटीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। निशा ठोकर्देले पनि कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ। मिलन घायल मोटोजीले पनि नमस्ते हजुर, मैता दुवा कतारबाट भन्नुभएको छ। ईश्वरी मेवाहाङ राईले पनि हेलो नमस्ते है, म कार्यक्रम सुन्दैछु यता भोजपुरबाट, अब बस्नेको त सबैको लागि भन्नुभएको छ। बुद्ध वज्रचार्यजीले चाहिँ हाम्रो सम्झनाजीको लागि, त्यसै गरी निशाजीको लागि र श्रीराजजीको लागि पनि मिठो माया अनि सम्झना भन्दै हुनुहुन्छ। जनक रजाली मगरजीले पनि नमस्ते, अब बज्रेको त सबैको लागि भन्नुभएको छ। विष्णु परियारजीले पनि नमस्कार हजुर, खाना भयो त, म कार्यक्रम सुन्दैछु यता मचाबारीबाट भन्नुभएको छ। त्यसै गरी बाबुराम मगरजीले पनि नमस्ते हजुर, मेरो घर चाहिँ ओखलढुङ्गा हालसे रियादबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। भने सौरभ केसीजीले पनि नमस्ते, मैता बागचौर नगरपालिका आठको मान्छे हालसे भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अङ्कामेजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, अब बस्ने गीत सबैको लागि यता ओखलढुङ्गाबाट सुनेको छु भन्नुभएको छ। सपना तामाङजीले पनि नमस्ते, म सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो मन्जु परियार, निशाजी, त्यसै गरी समीर परियार, देवमाझी, एलिना रुकाजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले तिनीहरूसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रमको अन्तमा आशा राउतको आवाजमा रहेको कम्मरे बाँचेर भन्ने बोलको गीत छोड्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो सम्झना खड्की, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रम टप अफ दि बफको व्यवसायबाट म ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
4: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 5040 रूपियाँमा कारोबार भएको चाँदी आज भाव बढ़ेर तोलाको 5345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रेजर्स नेपाल भ्रमणमा आउनुभएको छ। रेजर्स तीन दिने भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रेजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइ छ। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने भएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढ़ी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 साल असोज 10 12 गतेसम्म परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झण्डै 2 वर्षपछि पुननिर्माण हुने क्रममा पुगेका हुन्। बाढ़ीका कारण नमोबुद्ध नगरपालिका रोशी र तिमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नमोबुद्ध रोशी पिपलटार सुगुरे डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोशी गाउँपालिका 11 माम्ती पिप्ले लोङसाङ कालडुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 नार्के झोलुङ्गे पुल र रोशी 7 कोटुञ्जे बेसी 1 यूएस झोलुङ्गे पुल पुननिर्माणको लागि 3 करोड़देखि 5 करोड़ 50 लाख रूपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसैगरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्ष देखि पुल निर्माणको काम शुरू गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर तुलसा अधिकारी पक्राउ थाइल्याण्डबाट काठमाडौँ ल्याइयो, साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो। अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गैराती काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनी विरूद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध 6,52,29,000 रूपियाँ ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। तुलसा कलेक्सन प्रालिकी संचालक अधिकारी विरूद्ध ललितपुरका एकजना व्यवसायीले उजुरी दिएका थिए। अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। अब विदेशको खबर। चीनको सेन्झौ 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी 3 अन्तरिक्ष यात्री झाङ लु ऊ फेई र झाङ झोझाङ 210 दिनको सफल अन्तरिक्ष बसाई पूरा गरी सकुशल फिर्ता भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ती तीनजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टीनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै जो 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। डीएल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनलाई हराएको थाइल्याण्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदकै अर्को खबरमा पुरूष टी20 छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरूष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अलर्ट भयो। आजको खेलमा नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोडे। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र साफ महिला च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ। खेल भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका पाउने 5 बजे शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। त्यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता, बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित, चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता, र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन, पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने राख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। र यो सबै तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी स्थान दिइरहेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: यस्तै छ फेरि आएर।

0: काय कुमकुसुर आत्मा एकदमै मिठो गीत सम्झना बिर्सना सलललला झन्झन बढ्यो तिर्सना सलललला एकदमै मिठो गीत ट्रक ड्राइभर चलचित्र गीत रहेको थियो पुरानो चलचित्र गीत यो गीतबाट कार्यक्रम सुन्ने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 0440 40 00 26 तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ बज्ने गीत मार्फत तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0440 40 00 26 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते हजुर, मनोजी बोल्नुभयो? के छ मनोजीको खबर, आरामै हुनुहुन्छ?
1: एकदम ठिक छ दिदी, रामी साथीहरूको खबर के छ, सायद आफ्नो पनि के छ?
0: मलाई त हाम्रो रामी साथीहरूको खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। त्यस्तो खासै नयाँहरू कुराहरू त केही भएको छैन। मनोजी हजुरकोतिर के छ, कस्तो छ, सुनाउनुहोस्। यता पनि त्यस्तै छ, चर्को घाम लागिरहेको छ मनोजी। अब त्यस्तै छ, के गर्ने, अब यताउता हिँड्दा पनि कस्तो अल्छी लाग्ने होइन, त्यहाँनिर अब आलस्य हुने तरिकाको यस्तो मौसम पनि रहेको छ। ठिकै छ, यो मौसम होइन यस्तै छ, अनि त्यसपछि यो अल्छीपनालाई पनि हटाउनु पर्छ। एकदमै मिठा गीत संगीतहरू सुनेर आए सुन्नुहोस् न, अनि यसो शीतल चौतारीतिर जानुहोस्, मिठो गीतहरू सुनेर आउनुहोस्। अब यस्तै त छ नि, के गर्मी महिना लागिसकेको छ होइन, अब कतिखेर पानी पर्छ त्यो पनि थाहा छैन। अब पानी पर्यो भने एकदम चिसो हुन्छ, फेरि घाम लाग्यो भने एकदम गर्मी हुन्छ, केही गरे पनि सुख छैन मान्छेको जीवनमा है। त्यही छ ल, ठिक छ। अब यस मौसम होइन, समय अनुसारै चल्नु पर्छ, अब समस्याको बावजुद यस्तै त हो नि होइन मनोजी। ल हामी कार्यक्रमतर्फ लाग्छौ, मिठो गीत बज्छ, हजुरले आफ्नो साथीसँगलाई सम्झना राख्नुपर्ने हुन्छ आजको बसाइमा।
1: हुन्छ दिदी, फर्स्ट अफ अलमा हजुर दिदी हजुरलाई भन्नुपर्छ, र 102.1 MHz परिवार मित्रहरू सम्पूर्णलाई भन्दै, र साथीहरू भन्नु पर्दाखेरि रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुक्तान, ध्रुव पाण्डे, देवमाझी, र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई दिए छुटिन्छु। हस्त दिदी नमस्ते।
0: हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि छोटो मिठोमा आफन्तजन साथीसँगलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस् है, हामी कुराकानी गर्नेछौँ आजको बसाइमा, अन्य बसाइमा होइन, अब फरक प्रस्तुतिको साथमा हामी त्यही अनुसारको कुराकानी गर्नेछौँ। आज चाहिँ मिठा गीत संगीतहरू राख्छौ, तपाईँले फटाफट फोन गरेर चाहिँ साथीसँगले सम्झना राख्नु पर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनुहोस्, अनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगले सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ भागी सृजनाजी हुनुहुन्छ, उहाँले हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा घर धनकुटा हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु। सयपत्री मीडिया ग्रुप प्रवास, त्यसै गरी मेरो साथीहरूलाई सम्झिनु पर्दा चाहिँ कमला ओडेम, त्यसै गरी सन्देश गुरूङ, अमृत गुरूङबाङ, सम्झना खाती, शुक्रराज र साइली निर्दोष, डम्बर लामी छाने गुरूङ, निशान युङहाङ, चामलिङले जुनिता राई, देवान शैलेन मारिहाङ, त्यसै गरी घायल अभिमान्य सुनवारदे, ढकाल धर्मराज, मनको साथी जीवन कार्की, सत्रयाम्पू, सुमन गुरूङ, अतीत अन्जान राई, खुशी लिम्बू, त्यसै गरी शिला विश्वकर्मा, यस्तै गरी मेरो बाबा, मम्मी, भाइ, बुहारी, दिदीहरूलाई पनि धेरै मिस गरेको छु, धेरै माया छ है, मिस यू अल माई फ्रेन्ड र एण्ड माई फ्यामिलीको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ। सृजनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है, शुभ बिहानी सुन्दैछु चितवनबाट भन्दै हुनुहुन्छ रामजीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धनु कजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है, म खोलडुङ्गाबाट चाहिँ धनु कजमेर हो, एसएमएस गरे है भन्नुभएको छ, हजुरलाई विशेष धन्यवाद एसएमएस गर्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई। त्यसै गरी निशा थोकरजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागसौ नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत मार्फत मेरो घर फ्यामिलीमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम अवधि पनि मिठाई समय गीत संगीतहरू बज्नेछ। तपाईँ जो साथीहरूले कार्यक्रममा सहभागिता जनाउनु भन्छ उहाँ साथीहरूले आजको बसाईमा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला भने हामी फेरि अर्को साथी आउनु भइसकेको छ भन्ने हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते
0: नमस्कार हजुर। हजुरको एसएमएस पनि वाचन गर्ने जस्तो लागेको थियो मलाई।
2: हजुर हो त।
0: अनि के गर्दै हुनुहुन्छ?
2: म त कार्यक्रम सुनेर बसिरहेको छु दिदी। हजुर सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै छु भन्नुपर्छ। हजुरलाई चाहिँ सन्चै छैन कि क्या हो?
2: सन्चै त सन्चै छ, हल्का फुल्का यसो टाउको दुखेर
0: अब यो मौसम यस्तै छ, सबैले टाउको दुखेको छ है। मलाई पनि त्यस्तै हुन्छ, कुनै कुनै बेला यति धेरै टाउको दुख्छ होइन, हाम्रो ललिता सिसलाई पनि टाउको दुखिरहेको छ भन्दै हुनुहुन्छ। अब सबैले टाउको दुखिरहेको छ, के भएको होला त तनुजी?
2: यो घामघामी एकदम चरक्क लाग्छ, फेरि पानी आएपछि एकदमै ठुलो ठुलो थोप्ला, अनि पानी एकदमै ठुलो आउँछ, अनि एकैछिन बिसाउँछ, फेरि बतास चलिहाल्छ क्या। त्यही भएर पनि हामीलाई चाहिँ सबैभन्दा दुख्ने चाहिँ टाउको अनि ग्यास्ट्रिक हुने रहेछ यस्तो हुँदाखेरि।
0: त्यही त अब यो गर्मी छ, गर्मीले गर्दा धेरै टाउको दुख्ने होइन, यस्तो भइरहेको छ, चक्कर लाग्ने भइरहेको छ। अनि फेरि पानी परेपछि यस्तो यति धेरै चिसो हुन्छ नि, पानी पर्छ होइन, त्यो यति चिसो हुन्छ क्या। यस्तै छ, यो मौसमको कारणले पनि यस्तो भइरहेको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त।
2: एकदमै दिदी हुन्छ गर्छ, हजुरहरूलाई पनि सेम टु यु, राम्रो ख्याल गर्नु होला।
0: पक्कै पनि
2: भन्न चाहन्छु त
0: हजुरहरूको मायाले अहिलेसम्म हामीलाई केही हुन दिएको छैन, हुँदा पनि हुँदैन, सामान्य हो टाउको दुखाइ भने। यी कुराहरू चाहिँ सामान्य लिनुपर्छ। अब धेरै समयसम्म चाहिँ अब टाउको दुखिरह्यो होइन, ज्वरो आइरह्यो भने चाहिँ हामीले यसलाई चाहिँ हेलचेक्राइ गर्नु हुँदैन, सम्बन्धित ठाउँमा जानुपर्छ, उपचार गर्नुपर्छ है। हामी कार्यक्रमतर्फै लागौ। एकदमै मिठो गीत गर्छ अब एकैछिनपछि, हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
2: ओके हुन्छ। फर्स्टमा हजुरले भन्न चाहन्छु, अनि लता दिदीलाई पनि, राजन दाई, श्री दाईलाई पनि भन्न चाहन्छु, अनि त्यसै गरी हजुरको एफएम अल युनिट घर परिवारमा मेरो मम्मी बाबाको लागि जान्छु, नानी निशाना, अनि बहिनी शारदा, बहिनी प्रिया योगी, सम्झना प्रधान, अनि हुनुहुन्छ बहिनी, हुनुहुन्छ यता रामेक बहिनी करिना खड्कालाई पनि सम्झना छ भन्न चाहन्छु, दिदी कविता मगर कविको लागि भन्न चाहन्छु, धेरै सम्झना गरेको छु भन्न चाहन्छु, दाईहरू हुनुहुन्छ अभिष लिम्बू, शङ्करलाल तामाङ, नरागी सिंह, रविन तामाङको लागि धेरै सम्झना भन्न चाहन्छु, अनि दाई ध्रुवा पाण्डे देवमाझीलाई पनि सम्झना छ भन्न चाहन्छु, साथीहरूमा हिमाली छेत्री, अनिल अङ्गेली मगर, रेनिसा श्रेष्ठा, श्रेष्ठा निशा लामा, दुर्गा मगरको लागि भन्न चाहन्छु, हुनुहुन्छ साथी राज घले मगर, अनि हुनुहुन्छ साथी अविनाश लुङ्गेली मगर, हुनुहुन्छ साथी मौसम माछामी, साथी भेलिया छामीको लागि पनि भन्न चाहन्छु, साथी सम्पली शेर्पा, युनिसा मोक्तान, रमेश गर्तानी, अनि ईश्वर बस्नेत, सञ्जय बस्नेत, वीरेन्द्र विष्ट, राज रसाइली हुनुहुन्छ, राज कालीकोटे हुनुहुन्छ, साथी रामकुमार लिम्बूको लागि पनि भन्न चाहन्छु, साथीहरू धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि नाम छुटेको साथीलाई विशेष गरेर अविनाश कुमारलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु, र सबै साथीहरूलाई उत्तिकै माया, उत्तिकै सम्झना, सबैमा सम्झना छ ल भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्ते। हुनुहुन्थ्यो तनु कचुमेरजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो सम्बन्धजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ जान्छौ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
0: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
1: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
0: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा

0: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कार्यक्रममा एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्के प्रविधि समीक्षणमा हुनुहुन्छ ललिता हेम साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई साथ सुनिँदै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ सब तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्ते नमस्कार गुड आफ्टरनुन
0: हजुर देवजी के आरामै हुनुहुन्छ
1: हजुर म एकदम आरामै छु भन्नुपर्छ है त
0: खाना लिनुभयो
1: हजुर खाजा त बाँकी नै छ अब दिउँसोतिर खानुपर्छ तिन चार बजे भन्नुपर्छ है त दिदी हजुर
0: मैले चाहिँ खाना लिनुभयो भनेर सोधेँ नि देवजी
1: ए खाना त अघि नै भन्नुपर्छ दस बजे नै अनि दिदी हजुरलाई सन्चै हुनुहुन्छ भन्ने
0: एकदम हामी सन्चै छौँ भन्नुपर्छ है हजुरलाई पनि सन्चै छ भन्ने हामीले पनि आशा गरेका छौँ। अनि समय के गर्दै हुनुहुन्छ त
1: यो समय चाहिँ कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ अहिले चाहिँ शीतल शीतल भएको छ भन्नुपर्छ बादल गर्दै आयो अहिले चाहिँ घाम चर्को लागिरहेको थियो भन्नुपर्छ है त
0: ल ठिक छ कार्यक्रम सुनेर साथ दिनुहोला। अरू नयाँ नौलो खबर के छ त देवजी
1: यही छैन त्यस्तो नयाँ नौलो त खासै पनि अब पानी पर्न चाहिँ सकिरहेको छैन यही नै छ नयाँ नौलो भन्नुभयो
0: ठिक छ अब पानी पर्यो भने होइन पानी हावा हुरी सबै एकैचोटि आउँछ होइन नभए छैन यस्तै छ ठिक छ यो समय पनि यस्तै छ आफ्नो ख्याल गर्नुहोला। अनि कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त
1: अर्को मिठो भन्दा नि आज रोजाईको गीत होइन र दिदी हजुर
0: आज

0: आइतबार होइन र सोमबारको बसाईमा चाहिँ रोज्नु पर्ने हुन्छ हाम्रो आइतबारको बसाईमा आज चाहिँ रोज्न पाइँदैन सोमबारको बसाईमा रोजाएको गीत भन्छ है त
1: साथीहरू सम्झिनु पर्दा विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु अनि प्राविधिकमा हुनुहुन्छ दिदी ललिता हायुको लागि अनि आजभोलि निशा दा हुनुहुन्छ उहाँको लागि अनि त्यसै गरी श्रीराज दाई अनि लगायत हजुरको दिदी होली युनिटको लागि भन्न चाहन्छु अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु अनि काठमाडौँमा रहेर अनि अनलाइन मार्फत सुन्दैछु भन्दैछु बहिनी सम्झना प्रधानको लागि अनि त्यसै गरी निर्मला पौडेलको लागि भन्न चाहन्छु लगायत अनि धनु गजमेरको लागि अनि मलाई चिन्ने नचिन्ने सबैको लागि भन्न चाहन्छु र अनि मनोरञ्जीको लागि रोशन श्रेष्ठको लागि अनि निशा लामाको लागि भन्दै छुट्टिन्छु नमस्ते बाबाई
0: हवस् त नमस्ते हुनुहुन्थ्यो देवजी उहाँले पनि आफ्नो साथीसँगै आफ्नो इष्ट मित्रलाई सम्झना गरेर छुटिसक्नु भएको छ पालो तपाईँको आज चाहिँ तपाईँले आफ्नो साथीसँगले सम्झना सन्देश राख्न पाउनुहुनेछ फटाफट फोन गर्नुहोला यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता सिन्धुलीबिटीहरूबाट समीर परियार
0: समीर परियार भन्नुभयो
2: हजुर
0: के छ नि समीरजीको खबर
2: मेरो लगायत ताबितिजोरीतिर एकदम राम्रो छ घाम लागिरहेको छ अनि दिदी हजुर रामेछापतिरको के छ
0: यता भयो लगायत हाम्रो रामेछापतिर पनि राम्रो छ रमाइलो छ भन्नुपर्छ मजाले घाम लागिरहेको छ यस्तै छ अनि यो समय के गर्दै हुनुहुन्छ तपाईँ केमा व्यस्त हुनुहुन्छ आजकल सुनाउनुहोस् न
2: त्यति बेलाको समय घर काम र हजुरको प्रोग्राम सुन्दै बितिरहेको छ भन्नुपर्छ है दिदी
0: ल ठिक छ कार्यक्रम सुन्दै हुनुहुन्छ है
2: हजुर
0: सुनेर साथ दिनुहोला अनि नयाँ नौलो खबरहरू केही छ सुनाउनु पर्ने
2: नयाँ नौलो खबर त खासै केही छैन
0: खासै त्यस्तो केही छैन भयो भने पक्कै पनि हाम्रो समीरजीले सुनाउनुहुन्छ है
2: हजुर
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ मिठो गीत बज्छ हजुरले आफ्नो आफन्त जुन साथीसँगलाई सम्झेर राख्नुहोस् है त
2: हुन्छ फर्स्ट अफ अल त दिदी हजुरको लागि भन्छु र प्राविधिकमा रहनुहुन्छ उहाँको लागि र साथी सुन्दैछ होला मन्जुल परियारको लागि छोरी उनिसा परियारको लागि ग्वालटारतिर रहेर सुन्दैछ होला बहिनी जेनिसा परियारको लागि रामेछापतिरबाट सुन्ने होला दाई विष्णु परियारको लागि मम्मी मम्मी बाबाको लागि र यता सुन्ने हुनुहुन्छ होला मम्मीको लागि पनि भन्छु र साथीहरू त धेरै हुनुहुन्छ कोही कसैलाई बिर्सेको छैन भन्दैछु दिदी हजुर बाबाई
0: हवस् त नमस्ते आउनुहुँदै समीर परियारजी हुनुहुन्थ्यो उहाँले पनि आफन्तजनलाई सम्झना राखेर छुटिसक्नु भएको छ पालो तपाईँको 0840 40 0024 फोन गरेर आउन सक्नुहुनेछ त्यसै गरी जीवन विकजी हुनुहुन्छ दिदी नमस्ते म पनि कार्यक्रम सुन्दैछु है विदेशबाट भन्दै हुनुहुन्छ उहाँले चाहिँ धड्कन मुभीको गीत बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ सकेसम्म हामीले राख्ने प्रयास गर्नेछौ र यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: दिदी नमस्कार
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ के हो यस्तो भाडाले पनि अब केही होला त मलाई नै फकाइदिने ओहो के हो त
3: के हुन्छ त अब दिदी
0: के होला त अहिले चाहिँ केही होला जस्तो छ हो त्यस्तो होइन तपाईँले अर्कै तरिका अब तपाईँको आवाज मैले ठ्याक्कै चिन्थेँ तर अर्कै अर्कै साथीको जस्तो आवाज सुने कि मैले त्यही भएर मात्रै हो ल त्यसरी मन नदुखाउन है हजुरहरूलाई हामी कहाँ बिर्सन सक्छौँ र है अब साथीहरूको आवाज प्राय जसो एउटै सुनिन्छ कतिपय आवाजहरूमा अब चेन्ज भइराखेको हुन्छ त्यही भएर चाहिँ मैले तपाईँको आवाज चिन्न सकिनँ ठ्याक्कै अब यसमा चाहिँ मन नदुखाउनु होला तपाईँले बिर्सेको छैन बिर्सेको भए म यसरी कुरा गर्थेँ त होइन तपाईँको बोल्नु भएको अझै पनि मैले चिनिनँ रियाजी भनेको को भने पो अब तपाईँले मन दुखाउनु ठिक छ होइन मलाई गफ गरेर सिकाउनु पर्छ नि, कतिपय कुराहरू अब सिकाउनु परेन त, थाहा हुन्न अब तपाईँलाई जति धेरै चाहिँ मलाई थाहा छैन है, हो र थाहा हुनुपर्छ बिस्तारै बिस्तारै, तर धेरै पनि थाहा हुनुहुन्न, ठिकै मात्रामा जति आफूलाई आवश्यक पर्छ त्यति कुराहरू चाहिँ थाहा हुनुपर्छ है। ल अनि के गर्नुहुन्छ यो समय? एकदमै राम्री राम्री भएर बस्नु भएको छ है, राम्री भएर चाहिँ ठिक्कै परेर बस्नु भएको होला। ओहो हुनुहुन्छ नि, मैले देखेको छु प्यारे मान्छेलाई कति राम्रो हुनुहुन्छ भन्ने, त त्यो मलाई मात्रै थाहा छ क्या। ल ठिक छ, कार्यक्रमको समय पनि सकिनु पो लागिसकेको छ, कति धेरै कुरा गर्न मन थियो, किन यति छिटो छिटो समय गएको होला रिया जी? होइन म सबै साथीहरूसँग धेरै कुराकानी गर्न मन छ होइन, अब छोटो मिठोमा कुराकानी गर्दा गर्दा गर्दा गर्दै कति समय बितिसक्छ क्या, अनि त्यो भएर चाहिँ अब हामी अन्य टाइममा बस्दाखेरि चाहिँ कति समय कतिखेर जाला जस्तो हुन्छ, हजुरहरूसँग यसरी कुराकानी गर्दाखेरि समय गएको पत्तै हुँदैन। अनि खै के हुन्छ, केही नहोस्, यसरी कुराकानी गर्न पाइरहेकोस् यही नै चाहिँ होस् है। ल हामी कार्यक्रम तर्फ लागौ, मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त।
3: कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै राम्री दिदी हजुरलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु, टेक्निसियन मित्रलाई भन्न चाहन्छु, मेरो घर सम्पन्नको लागि भन्न चाहन्छु, विशेष गरी मेरो बाबा मम्मीको लागि भन्न चाहन्छु, दुवैतिर हुनुहुन्छ दिदी अमृता योगी प्लस उहाँहरूको घर सामी सम्पूर्णको लागि भन्न चाहन्छु, बुनु रितिका तामाङलाई पनि सम्झना भन्न चाहन्छु, प्लस उहाँहरूको घर सामी सम्पूर्णको लागि भन्न चाहन्छु, मितिनी दिदी सरस्वती सुनवारको लागि पनि भन्न चाहन्छु, मितिनी प्लस उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि पनि भन्न चाहन्छु, दाई देव माझे, दाई ध्रुव पाण्डे, दाई वासुदेव मगर, भगवती सविना योगी, त्यहाँबाट बुनु मन्जु परिवारलाई उति नै सम्झना उति नै माया छ, बुनु कल गर्न पाए त हुन्छ मितिनीलाई भन्न चाहन्छु, बुनु शर्मिला रम्तेल, बुनु सङ्गीता रम्तेल, दिदी राधिका रम्तेल, बुनु शर्मिला हाइबुलाई पनि सम्झना छ है भन्न चाहन्छु, त्यो पनि मलाई सिन्धुली हिर्दिङको रिया योगी भन्ने चिन्नुहुन्छ, चिन्नुहुन्न सम्पूर्णलाई अब बस्नेको सुनेर नारी इन्जोय गर्नुहोला भन्दै भन्दै फेरि पनि फोन लागेको भने अनेको बाटो साथ आज भने म छुट्टिन्छु दिदी, नमस्ते भाइ।
0: हवस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो रिया योगी सिन्धुली हिर्दिङदेखि, एकदमै मिठो कुराकानी गर्नुहुन्छ, हाँसिले रसिले मान्छे हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, अनि पछाडिमा फेरि पनि हामी उपस्थित हुनेछौँ यस्तै मिठा कुराकानीको साथमा, यी समयहरू बिताउनेछौँ भन्दै भन्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। केही कमेन्टहरू बाँकी छ साथीहरूले पठाउनु भएको छ, अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनवार फ्रम दुलखाबाट, अपकमिङ सङ डेडिकेट टु स्पेसली प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दादा राजकले मगर, विवश पृथक, तिलक विष्ट, टेकु छेत्री, त्यसै गरी पायलो अलि सालेबो, निरुता युञ्जन, संगीता लामा, सरस्वता पोखरेल, कविता कतानी, हरपल रोशनी, कायला बिरमान सुनवार, कुमार प्रजार, नवराज श्रेष्ठ, तनु कजमेर, किराती अञ्जना एण्ड अल साथीको लागि चाहिँ धेरै धेरै सम्झना छ, मिठो माया छ है भन्दै हुनुहुन्छ। सुमिति यता सुनवार किराजी हुनुहुन्छ, नमस्ते न सम्झना नेवा खरि हजुर, मलामी साप देउराले आज काठमाडौँबाट काठमाडौँ बौद्ध जुरपाटीबाट चाहिँ सुमिति यता सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने सँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद, त्यसै गरी धर्मराजजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी जीवन विकजी हुनुहुन्छ, दिदी वाट्सएपमा पनि कल गर्ने बनाइदिनु पर्यो भन्दै हुनुहुन्छ, हामीले अब कुरा राख्दैछौ होइन, सबै मिल्नु पर्यो होइन, कुराकानीहरू पनि अब सबै कुरा एकैचोटि हुन्छ भनेर पनि हुँदैन, त्यो कुराहरू कतिसम्म सम्भव छ त्यसलाई विचार गरेर हामीले निर्णय लिनुपर्ने हुन्छ। हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अब चाहिँ होइन तपाईँले पठाउनुभएका सन्देशहरू चाहिँ वाचन भइसकेको छ। उहाँले फेरि लेख्नु भएको छ, राति 10 बजे प्रोग्राम चलाउने श्रीदाई कता जानुभयो, जानकारी गराउनु न भन्नुभएको छ। अब कार्य व्यस्तताको कारणले उहाँ अलि बाहिर हुनुहुन्छ, त्यसैले गर्दाखेरि केही समय चाहिँ कार्यक्रममा आउन सकेको छैन, त्यसपछि निरन्तरता दिनुहुनेछ। तपाईँलाई यो मैले जानकारी गराइसकेको छु भन्दै छुट्टिनुपर्छ। आजको बसाइमा हामीले कुराकानी गर्न सफल भयो पाँचजना साथीसँग। मनोज कार्कीजी हुनुहुन्थ्यो, धनुकज मेयर, देव माझी, समीर सपरियार, रिया योगीजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रममा अवधि पूर्व बजेका मिठा र माइला चलचित्रका गीतकार सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि संविजनमा रहेर 3 दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाइवलाई पनि मनैदेखि धन्यवाद। र देश तथा विदेशमा रहेर विभिन्न माध्यम र अप्नाएर चाहिँ हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई नै विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो जीवनजीले रुचैमा पार्नु भएको थियो। एकदमै मिठो गीत थर्कन मुभीको गीत हामी छोड्दै आजको बसाई सिने सौगातबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 MHz
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0848 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904660, 98692065998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाको एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbk साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। विश्व स्मृतिजन्य पदार्थ विरूद्धको दिवस आज नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठन WHOले नेपालमा स्मृतिजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको जनाएको छ। त्यस्तै विश्वभरि 33 करोड़ मानिसले स्मृतिजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा स्मृतिजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्षमै 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य स्मृतिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, स्मृति उद्योगका व्यावसायिक रणनीति, स्मृति नियन्त्रणका लागि WHOले गरिरहेका प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा WHOले सरकारलाई नयाँ पुस्तालाई स्मृतिजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। WHOले विश्वभर किशोर उमेर समूहमा विद्युतीय चुरोट, ई सिगरेट र निकोटिन पाउचको प्रयोग निरन्तर बढ़िरहेको जनाएको छ। विशेष गरी स्वादयुक्त ई सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिन जन्य उत्पादन मार्फत तिनले किशोर र युवालाई अम्लीय बनाएका WHOले बताएको छ। निकोटिन अत्याधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने WHOले जनाएको छ। स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रयोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूम्रपान तथा पेयमुक्त डब्ल्यू क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन WHOले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 बजेट अनुसार गृह मन्त्रालयको बजेटमा आधा कटौती भएको छ। सार्वजनिक बजेट अनुसार गृह मन्त्रालयको कुल बजेट 1,08,32,93,00,000 रूपियाँ छ। आर्थिक वर्ष 82-83 बजेट अनुसार भने गृह मन्त्रालयको बजेट 2,08,62,44,00,000 रूपियाँ थियो। आर्थिक वर्ष 2082-83 तुलनामा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको छ। गृहको बजेटमा एकैपटक कसरी आधा कटौती भयो भन्ने विषय निकै चासोको साथ हेरिएको छ। गृहको बजेट एकैपटक आधा कटौती हुनुमा भने सामाजिक सुरक्षा भत्ताको विषय जोड़िएको पाइएको छ। गृहका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार यसअघि गृहमा तहत रहेको सामाजिक सुरक्षा भत्ता अहिले महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ। सामाजिक सुरक्षा भत्ता अन्तर्गत 1 करोड़ भन्दा बढ़ी रकम विनियोजन हुँदै आएको छ। त्यस वैशाखमा सरकारले कार्य विभाजन नियमावली 2083 संशोधन गरेको थियो। उक्त नियमावली संशोधन गर्दै यसअघि गृह मातहत रहेको सामाजिक सुरक्षा भन्दा महिला बालबालिका मन्त्रालयमा लगिएको थियो। कार्य विभाजन नियमावलीको महिला बालबालिका मन्त्रालयको 15 नम्बरमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने जिम्मा उल्लेख गरिएको छ। सोही अनुसार अहिले उक्त बजेट गृहबाट महिला बालबालिका मन्त्रालय लगिएकाले आधा बजेट कटौती भएको बताइएको छ। नेपाल विद्यालय कर्मचारी परिषदले आगामी आर्थिक वर्षका लागि सेवा सुविधा बढ़ाउन सरकारसँग माग गरेको छ। परिषदले आज विज्ञप्ति जारी गरे सरकारले संसदमा पेश गरेको बजेटमा आफूहरूको सेवा सुविधा बढ़ाउने बारे पूर्ण विचार गर्न माग गरेको हो। बजेटमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब मान स्थायित्व तथा सामाजिक सुरक्षाको विषयमा प्रष्टता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। हाल देशभरका 27,010 विद्यालयमा गरी 30,346 विद्यालय कर्मचारी रहेका छनृ।
अमेरिकी सार्वजनिक कूटनीतिक सम्बन्धी उप विदेश मन्त्री सारा बे रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्धन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उपनिवेश मन्त्री रोजर्सले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक गठित रहेको बताउनु भएको छ। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एकै प्रकारको साहस र कौतूहलता रहेको उल्लेख गर्दै उहाँले सन् 1963 जिम विटाकरले सिवा नावाङ गुम्बोसँग मिलेर गरेको सगरमाथा आरोहणले दुई देशको सम्बन्ध थप प्रगाढ बनाएको स्मरण गर्नुभएको छ। उपनिवेश मन्त्री जोर्सर्सले सन् 2023 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनु भएको छ। उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पूर्ण पुष्टि गर्नुभएको छ। रोजर्स तीन दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो। चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिक रहनु भएको छ। धुलिखेल अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै आर्थिक वर्ष 2084-75 स्वास्थ्य बीमा बोर्डको सुविधा थैली कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई सेवा दिँदै आएको उल्लेख गरेको छ। तर बोर्डले हालै परिमार्जन गरेको सुविधा थैलीलाई अस्पतालको प्रणालीमा आबद्ध सिस्टम म्यापिङ गर्न तथा आवश्यक प्राविधिक तयारी र अभिमुखीकरणका लागि समय लाग्ने भएकाले स्वास्थ्य बीमा सेवामा अस्थायी अवरोध गर्न परेको जनाएको छ। अस्पतालका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक सेवाको सुविधा आगामी जेठ 18 गते सोमबारदेखि अर्थात भोलिदेखि पूर्ण सञ्चालन हुनेछ। तर नियमित बहिरंग ओपीडी तथा अन्तरंग सेवातर्फको स्वास्थ्य बीमा सुविधा भने असार 1 गतेदेखि मात्रै लागू हुनेछ। यसअघि अर्थात असार 1 गते अघि नियमित बहिरंग र अन्तरंग सेवामा स्वास्थ्य बीमाको सुविधा उपलब्ध नहुने अस्पतालले स्पष्ट पारेको छ। यद्यपि स्वास्थ्य बीमा बाहेक अस्पतालका अन्य सबै नियमित सेवा भने पूर्ववत सञ्चालन भइरहेका अस्पताल प्रशासनले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुनचरी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजयी शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन नेपालले चीनलाई 221 रनले हराएको छ। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको चीनले 19 ओभर दुई बलमा 92 रन बनाउँदा सबै विकेट गुमाएको छ। चीनका सिन्जी यान झेङले 31 रन बनाउनु भएको छ। नेपालका कुशल मल्लले 3 तथा सुम्पाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट लिनु भएको छ। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालका कुशल भुर्तेलले शतक बनाउनु भएको छ। भुर्तेल 43 बलमा 16 छक्का र
पाँच चौकाको मद्दतमा 129 रन बनाएर आउट हुनुभएको छ। यस्तै कुशल मल्लले नट आउट 85, रोहित पौडेलले 69 रन बनाउनु भएको छ भने चिन्कामा क्वानचेङ र देङ जिनकीले एक एक विकेट लिनुभएको छ। टी ट्वेन्टी अन्तर्गत क्रिकेटमा नेपालको यो दोस्रो धेरै रन हो। यसअघि सन् 2023 नेपालले एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा 314 रन बनाएको थियो। आजको खेलमा कुशल बुर्देलले खेलको 9 ओभरमा 6 छक्का प्रहार गर्नुभएको थियो। उहाँ यो कीर्तिमान बनाउन नेपालका दोस्रो र विश्वको छैटौं खेलाड़ी बन्नुभएको छ। यो जितसँगै नेपाल समूह एक शीर्ष स्थानमा छ। यो समूहमा नेपाल, चीन र मलेसिया रहेका छन्। यसअघि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहमा तीनवटा टोली रहेका हुन्। यस्तै समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन्। हवस् त, यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको नारी छाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 047-5214-13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-87-828, 98-27-87-22। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि कार्यक्रम लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ ललिता हायो, र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थापाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला, अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोक्रम जारी रहेको छ। आज आइतबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाईमा तपाईँको रुचाईको गीत बज्नेछ। तपाईँले कार्यक्रममा सहभागिता भएर आफूलाई मनपर्ने आधुनिक गीत रुचाईमा पार्न सक्नुहुनेछ। रुचाईमा पार्नुभएको गीत मार्फत तपाईँले आफ्नो आफन्त साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनका लागि 0840 40 0026 0840 40 0026 फोन गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँको रोजाईको गीत बज्नेछ, र साथै तपाईँले फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथीसंगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधि परिभाषण गर्नेछौ भन्दै तपाईँसँग मिठा कुराकानीको साथमा तपाईँको रोजाईको गीत राख्दै यो समय अवधिभर हामी सहयात्रा गर्नेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत फुलाह भने बसाई देऊ, एकदमै मिठो गीत हेमन्त शर्माको आवाजमा रहेको मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 048 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मनपर्ने आधुनिक गीत आज रुचाईमा पार्न सक्नुहुनेछ। तपाईँले रुचाईमा पार्नु भएको गीत मार्फत तपाईँले आफ्नो आफन्त साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ भन्ने हुनुहुन्छ, उहाँको हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, आवाज चिन्नलाई गाह्रो भयो। सरस्वती के भन्नुभयो? सरस्वती सुनवार भन्नुभयो है। के छ अनि सरस्वतीजीको खबर?
1: मेरो खबर एकदम
0: हामीहरू लगायत हाम्रो रामी साहबतिरको पनि एकदम खबरहरू ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। कुनै बेला धुम्म हुन्छ, पानी पर्ला जस्तो हुन्छ भने कुनै बेला चाहिँ चर्को चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ सरस्वतीजी। अनि खाजा लिनुभयो? बाटोमा हुनुहुन्छ, अब एकछिनपछि घर गएर खाजा खानुहुन्छ है। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा हजुरलाई जानकारी नै छ? आज कुन गीत सुन्न मन छ हाम्रो सरस्वतीजीलाई? फेरि भन्नुहोस् त, तपाईँको आवाजमा एकदम डिस्टर्ब आइरहेको छ आज, फेरि एकचोटि भनिदिनुहोस् है त। तिमीलाई भुल्न मायामा र संसार छोडी जाने पर्छ भन्ने गीत अन्जु पन्तको आवाजमा रहेको ल हामी कार्यक्रममा राख्छौ। तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्नुहोस् है त। Thank you.

0: सरस्वतीजी
1: हजुर
0: सम्झिसक्नु भयो?
1: मैले
0: हजुर आज केही समस्याहरू देखिएको जस्तो छ, ठिक छ। आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो, एकदमै मिठो गीत पनि रोजाइमा पार्नु भएको छ, हजुरलाई विशेष धन्यवाद। आजको बसाइबाट हामी छुट्टौँ है त। हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो सरस्वती सुनुवारजी, हुनुहुन्थ्यो बाटोमा हुनुहुन्थ्यो, अलिकति आवाजमा डिस्टर्ब भइरहेको थियो। उहाँले तर पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, तिमीलाई भुल्न माया बाँड्र संसार छाडी जानैपर्छ। अन्जु पन्तको आवाजमा रहेको एकदमै मिठो गीत छ। सही गीत मार्फत हामी एकजना साथीलाई समर्थन जनाउनेछौ, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, के छ व्यवस्थित? आरामै हुनुहुन्छ?
2: एकदम आरामै, ठिकै छ हजुर।
0: कता हुनुहुन्छ त?
2: आज घरतिरै छ हजुर, यतिखेर
0: घरतिर हुनुहुन्छ है?
2: हजुर हजुर।
0: खाजा भयो कि बाँकी छ?
2: खाजा बाँकी छ हजुर, खाजा अब 3-4 बजीतिर हुन्छ हजुर,
0: लगभग हाम्रो समयमै हुने रहेछ होइन? ठिक छ, अब खाजा खाने समय पनि मिल्छ, सोच पनि मिल्छ, एकदमै राम्रो छ। अनि अरू सुनाउनुहोस् के छ?
2: अरू ठिकै छ, राम्रै छ हजुर। अब यसो त्यस्तो खास दौडधुप पनि छैन, काममै भन्नुपर्छ होइन?
0: ल, त्यस्तो चटारो काम छैन। आज भोलि कार्यक्रम सुन्दै होइन घरियाती काम गर्दै बसिराख्नु भएको छ?
2: हजुर हजुर।
0: कति लाग्यो आज चाहिँ हाम्रो विवस्नले गीत रोज्न पाउनु भएन, हाम्रो अघिल्लो साथी सरस्वती सुनवारजीले गीत रोजाइमा पारिसक्नु भएको छ, उहाँको रोजाइकोमा तपाईँले पनि समर्थन जनाउनु पर्ने हुन्छ, आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त।
2: हुन्छ हजुर, सम्पर्दा पुष्प चामलिङ, राजकाले मगर, अमिना सुनवार, राई अनिता, सिमी लिम्बू, शमशेर लिम्बू, हरपल रोशनी, दिल्सा राई, कल्पना साम्पाङ, गगन तेरथुमे, इसराम चौधरी, उत्तम एकान्त प्रेमी श्रेष्ठ, मामा रोशन फुलाङ, आकाश राई लगायत सम्पूर्ण मित्रहरू सबैमा सम्झना भन्दै विदा भयो हजुर। नमस्कार।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो विवश फुल पृथकजी हुनुहुन्थ्यो धरानदेखि, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर चुरिसक्नु भएको छ। यति बेला भने हाम्रो साथीले रोजाइमा पार्नुभयो गीत, तपाईँ रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि र उहाँको परिवारको लागि पनि भन्दै यो तपाईँको माझमा मिठो गीत, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत तिमीलाई भुल्न माया बाल संसार त्यागी जाँदै गर्छ या त तिमीले दिएको विषा आँखा चिम्ले खाँदै पर्छ। एकदमै मिठो गीत अञ्जु पन्तको आवाजमा सजिएको थियो। यो मिठो गीत हाम्रो सरस्वती सुनवारजीले रचना पार्नु भएको थियो। यसै गीतमा हामीले विवश कुलुङ पृथकजीलाई पनि समर्थन जनाएका थियौं। उहाँले आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश राखेर चुटिसक्नु भएको छ। पालो तपाईँको 048 40 40 00 24 को माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो
1: हेलो,
0: कोही साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको जस्तो लाग्यो, धेरै बेर होल्डमा बस्नु पर्यो जस्तो लाग्यो है। कहिले कहिले साथीको रोजाइको गीत राख्नु पर्ने हुन्छ होइन, कहिले काहीँ ढिला पनि हुन्छ। ठिक छ, यो समस्याको बावजुद पनि तपाईँले फोन मार्फत सहभागिता जनाउनु भयो। फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला साथी आइसक्नु भएको छ है, भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, गुड आफ्टरनुन, नमस्ते, गुड आफ्टरनुन, नमस्ते देवजी, आउनुभयो हामी खाजा सँगै खान्छौ भन्ने कुरा थाहा नै छ होइन। एकदम कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भइसकेको छ। अरू के छ त, अघि बिहान र अहिलेमा केही परिवर्तन भएको छ?
1: छैन दिदी, परिवर्तन केही पनि, एकदम गर्मी बढिरहेको छ भन्नुपर्छ, अब यस्तै नै हो परिवर्तन त, अब अहिलेसम्म केही पनि हुन सकिरहेको छैन।
0: ठिक छ, कार्यक्रम सुनेर साथ दिनुहोस्। अब परिवर्तन भन्ने कुरा, अब कार्यक्रम सुन्दै जानुहोस्, त्यसपछि हामीसँग सहभागिता जनाउनुहोस्, त्यसपछि नयाँ नौलो के छ खबर हामीलाई पछि पनि जानकारी गराउनुहुन्छ है। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ। हजुरहरूको रोजाइको गीत राख्नु पर्ने हुन्छ, हामी कुराकानी कम गर्छौ र तपाईँको रोजाइको गीत धेरै बजाउने प्रयास गर्छौ। आज कुन गीत सुन्न मन छ देवजी? रुवाएर गयो तिमी, ल हामी कार्यक्रममा राख्छौ। तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: सर्वप्रथम दिदी हजुरको लागि, अनि प्राविधिकमा हुने दिदीको लागि, लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, मेरो घर परिवारमा छोरीहरू ममता सीताको लागि, अनि त्यसै गरी साथीहरूमा बहिनी रमिला तामाङको लागि, पासाङ डोल्मा तामाङको लागि, अनि त्यसै गरी सम्झना प्रधानको लागि भन्नुहुन्छु, अनि त्यसै गरी सङ्गीता रामतेलको लागि, अनि त्यसै गरी पिआइएजीको लागि, अनि प्लस सरस्वती कुमारको लागि, साथी ध्रुव पाण्डे निर्मला पौडेलको लागि पनि भन्छु, र लगायत मलाई देशमाथि भन्ने सिने नजिने सम्पूर्णको लागि भव्य गीत सुनेर इन्जोय गर्नुहोला भन्छु, र जति पनि साथीहरूको लागि
0: हवस् त। नमस्ते, हुनुहुन्थ्यो देवजी झागाझोली राटबाट देखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, रुवाएर गयो तिमी भन्ने गीत रोजाइमा पार्नु भएको छ। यसै गीत हामी कार्यक्रममा राख्नेछौ र यसै गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाइको गीत बस्नेछ। यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
2: नमस्ते दिदी।
0: नमस्कार हजुर, शुभ नाम? पालकोपदेखि भूमिका तामाङ बोल्नुभयो, के छ अनि भूमिकाजीको खबर? मेरो पनि एकदम खबर ठिक छ भन्नुपर्छ। हाम्रो अब रामेछाप र भालकोप धेरैको टाढा छैन होइन, नजिकै नजिकै छ, एकदम खबर ठिकै छ भन्नुपर्छ है। अनि खाजा लिनुभयो त?
2: मेरो खाजा भइसक्यो, अनि दिदी हजुरको?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। ल अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्?
2: अरू त नयाँ नौलो खबर खासै छैन भन्नुहोस् है, सबै पुरानै छ भन्नुहोस्।
0: नयाँ नौलो खबर केही छैन, सबै पुरानै छ, भयो भने हामीलाई पक्कै पनि हाम्रो भूमिकाजीले सुनाउनुहुन्छ है।
2: हजुर,
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। साथीले गीत रोजाइमा पार्नुभयो, गीत मार्फत तपाईँले आफ्नो साथी सङ्गीलाई चाहिँ सम्झना राख्नु पर्ने हुन्छ है त।
2: हुन्छ, कसैबाट भन्नुपर्दा दिदी हजुरको लागि, टेङ्गुका मित्रको लागि, बहिनीको लागि अनि दिदी अमित्र तामाङको लागि अनि साथीहरू भन्नुपर्दा विनोद भाइ अनि सुमन
0: हवस् त नमस्ते आउनुहुन्थ्यो बालुखोपदेखि भूमिका तामाङजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ यति बेला भने देवजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा राख्छौ र त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
6: कति रे, 9540 अनि
4: 9540404239। फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
9: हो यही मिति 2083 साल वैशाख 2 गते।

0: देखि असार 7 गते सम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: कार्यक्रममा हामीले एकदमै मिठो गीत हाम्रो देवसीले रुचाइमा पार्नु भएको थियो, सोही गीत बजिसकेको छ। त्यसै गीतमा हामीले भूमिका तामाङजीलाई पनि समर्थन जनाएका थियौं। उहाँ दुवैजनाको रुचाइको गीत बजिसकेको छ। अब भने पालो तपाईँको 0484-40-0026 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दै थियो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाई स्पेशल रहेको छ, तपाईँको रुचाईको गीत बज्नेछ। आजको बसाईमा हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। यति बेला भने साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, यो आवाज चिनेको ठ्याक्कै नाम भन्नुहोस् त। एलिनाजीको आवाज हो। के छ एलिनाजी, अनि खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ ल, यतै आउनुहोस् है एलिनाजी। ल, कति धेरै आउनु मन छ हाम्रो एलिनाजीको घरसम्म, तर समयले कहिले साथ दिने हो त्यो समयले साथ दिएको समयमा हामी पक्कै पनि एलिनाजीको घरसम्म आउने प्रयास गर्छौँ है त। ल, अनि अरू सुनाउनुहोस् के छ खबर? मेरो खबर पनि एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ। अब मौसमको कुरा गर्नुपर्दा कहिले धुम्ब हुन्छ, पानी पर्ला जस्तो हुन्छ भने कहिले चरक्क घाम लाग्छ, होइन चर्को चर्को घाम लाग्छ, यस्तै छ भन्नुपर्छ। त्यताको मौसम के कस्तो छ त नि?
4: कहिले घाम लाग्छ चर्को, कहिले पानी पर्छ, कहिले पानी पर्न खोज्छ पर्दैन, यस्तै गरी चलिरहेको छ दिन भन्नुपर्छ।
3: ल, त्यसो भए ठिक छ। आज कुन गीत सुन्न मन छ त नि?
4: आज मलाई गीत रोज्नुपर्ने हो दिदी।
3: आज गीत रोज्नुपर्ने हो त, अनि कुन गीत सुन्न मन छ? आधुनिक गीत रोजैमा पार्नुहोस् है त। आधुनिक गीत रोजैमा पार्नुपर्ने हुन्छ आजको बसाइमा।
4: कस्तो भयो मलाई हेर मलाई भन्ने कि दिपा साईको आवाज अटेर रहेको राखिदिन है।
3: ल, कस्तो थिए कस्तो भयो हेर मलाई दिपा भन्नुभयो?
4: हजुर, दिपा साई,
3: दिपा साईको आवाजमा रहेको।
4: हजुर,
3: ल हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त। हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो एलिनाजी हुनुहुन्थ्यो, उहाँलाई गीत रोजैमा पार्नुभएको छ, तर समीक्षा अधिकारीको आवाजमा रहेको छ। कस्तै भए कस्तै थिए हेर मलाई भन्ने गीत, उहाँलाई चाहिँ नाम कन्फ्युज भएको हो कि अथवा होइन अन्य साथीको भएर हो। ठिक छ, सोही गीत हामी कार्यक्रममा राख्छौँ। अब एकजना साथीलाई समर्थन जनाउनेछौँ, छुट्टो मिठोमा कुराकानी गर्छौँ, उहाँले साथीसँग सम्झन सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
5: हजुर, नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: हजुर, म सिन्धुलीबाट नवराज गिरी।
3: नवराज गिरी बोल्नुभयो सिन्धुलीदेखि?
5: हजुर।
3: अनि हजुरको खबर सुनाउनुहोस्।
5: हजुर, खबर एकदम सब ठिक ठाक छ। गाउँ भनेपछि अहिले मकै पुर्ने बेला भएको छ, पानी परेको छैन, खडेरी खडेरी लागेर छ, यस्तै छ भन्नुपर्छ।
3: ल, त्यता मकै गोड्ने बेला भएको छ तर पानी परेको छैन है।
5: हजुर हजुर।
3: अनि खाजा लिनुभयो त?
5: खाजा लिएको छैन, अब बिस्तारै लिएर अनि फेरि अब मकै गर्ने क्रममा अब फेरि खाजा साजा खाएर मकै गर्न जानुपर्छ। शीतल शीतल हुन लागेको छ।
3: ठिक छ, अब व्यस्त हुनुहुन्छ, मकै गर्ने काममा व्यस्त हुनुहुँदो रहेछ, तर पनि हामी कार्यक्रममा सहभागिता जनाउनु भयो, खुसी लाग्यो। समय पनि सकिन लागिसकेको छ, तपाईँ पनि व्यस्त हुनुहुन्छ, समयमै खाजा लिनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। हामी कार्यक्रमतर्फ लागौ। साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, सही गीत मार्फत तपाईँलाई पनि हामी समर्थन जनाउनेछौ। तपाईँले आफ्नो आफन्त साथी संगीलाई सम्झना राख्नुहोस् है त।
5: हजुर, हजुरलाई सम्पूर्ण अहिले जति पनि साथीहरूले नवराज गिरी भनेर चिन्नुहुन्छ, हजुरको रेडियो एफएम 102.1 मेगाहर्ज सुनिरहनु भएको छ, उहाँहरू सम्पूर्ण साथीहरूलाई त्यसै गरी ताई जयराम गिरी पनि अहिले रेडियो सुन्नुहुन्छ भने उहाँलाई पनि बजनी गीत सुनाउन चाहन्छु। त्यसै गरी आमा सुनिरहनु भएको छ अहिले, एकदमै रेडियो जहिले पनि अब म घरमा आउँदाखेरि चाहिँ जहिले हाम्रो घरमा चाहिँ हजुरको रेडियो, हाम्रो यहीँ गाउँको हाम्रो रेडियो चाहिँ अहिले केही समस्या भएको कारणले नबढेको कारणले चाहिँ अहिले बज्दैन, रेडियो माडाबाट त बन्द छ भन्नुहुन्छ, जहिले पनि हजुरले मात्रै सुनिरहनु हुँदो रहेछ बा आमा नै। अनि म पनि अहिले सुतेर यसो सुन्दै थिएँ, हजुरको रेडियोमा फोन लाग्यो, आमाहरू पनि यसो सुनिरहनु भएको छ, उहाँहरूलाई पनि विशेष रूपमा सुनाउन चाहन्छु भन्दै छुट्टिन्छु। दिदी नमस्ते।
3: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो नवराज गिरी सिन्धुरीबाट, उहाँले पनि आफ्नो आफन्तलाई छोटो मिठोमा सम्झना गरेर सिरिसक्नु भएको छ। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि केही बाँकी नै छ, त्यो सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला भने तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पठाउनुभएका सन्देशहरूलाई चाहिँ वाचन गर्नेतर्फ लाग्छौं। धेरै साथीसँग आजको बसाइमा हामीले कुराकानी गर्यौं र उहाँ साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, तपाईँले थुप्रै माध्यमहरू छ हाम्रो रेडियो सुन्नको लागि, त्यो माध्यमहरू अप्नाएर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई म छुट्टो मिठोमा वाचन गर्नेछु। हुनुहुन्छ अभागी सिर्जनाजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा धनकुटा खर्चे धनकुटा हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु। सयपत्री मीडिया ग्रुप र प्रवास, त्यसै गरी मेरो साथीहरू सम्झनु पर्दा कमला उनेम, सन्देश गुरूङ, अभित गुरूङ बाङ, सम्झना खाती, शुक्रराज रसाइली, निर्दोष टम्बर, रामी छाने, निस्तानी उङहाङ, चामलिङ्ने, जुनिता राई, देवेन दिवान, शैलेन माडीहाङ, त्यसै गरी घाइल अभिमान सुनवार, ढकाल धर्मराज, मनको साथी जीवन कार्की, छत्र एम्पो, सुमन गुरूङ, अतीत अन्जान राईको सिलिम्बु, शिला विश्वकर्मा, यसै गरी मेरो बाबा मम्मी भाइ बुहारी दिदीलाई सम्पूर्णलाई चाहिँ मिस गरेको छु भन्दै छुटिन्छु भन्नुभएको छ। सृजनाजीलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिज, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेल नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम, पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ, आज मेरो छोराको जन्मदिन वसन्त कार्कीको, उहाँ मेरो छोरालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भन्नुभएको छ। साथै सम्पूर्ण साथीहरूलाई शुभ दिन, कार्यक्रम सुनेर राम्रो कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र उहाँको छोरा वसन्त कार्कीलाई पनि एकदमै मनदेखि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, ओखलढुङ्गा घर भइहाल्छ रियादबाट, मेरो घर परिवार सम्पूर्णका लागि र मेरो विशेष प्यारो साथी रंजित कालेलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनिता हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सुन्दैछु है, उमाकुण्ड साथ रामेछापबाट हो भन्दै हुनुहुन्छ। मिलन खाइल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी रूपासमा योगीजी हुनुहुन्छ, प्यारी दिदी नमस्कार है, सुन्दैछु सिन्धुली ढुङ्ग्रीवासबाट भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी पौडेल एमपी भन्नुभएको छ, हेलो गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुरलाई पनि। र रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, चेतनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी सोनिम राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, संगीता लकान्द्री हुनुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु केटिएमबाट भन्दै हुनुहुन्छ। त्यसै गरी अङ्कामी हुनुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु है, अङ्कामी ओखलढुङ्गा पुखलीबाट भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ पीजी प्रकाशजी हुनुहुन्छ, नमस्कार ओखलढुङ्गा पोकली घर भइहाल्छ मलेसियाबाट कार्यक्रम सुन्दैछु, मलाई चिन्नुहुने नहुने सम्पूर्णको लागि सम्झना भन्दै हुनुहुन्छ। त्यसै गरी जीवनजीले पनि म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बेलिया छमीजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बिरजहाङले बुझी हुनुहुन्छ। सेवा र नमस्कार, म पनि कार्यक्रम सुन्दैछु। साथीहरू विनोद डेकेन्द्र, सुमन आसन लिम्बु, तारा शंकरलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो भन्दै हुनुहुन्छ। खाजा खानुभयो भन्नुभएको छ, मेरो खाजा बाँकी छ, अब एकछिनपछि हुन्छ। र त्यसै गरी राज कालीकोटेजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु। झापाले हेरो राज कालीकोटे भिर्तामोट छापा चस्नाउ युएबाट चाहिँ कार्यक्रम सुन्दै अब बस्ने गीत सम्पूर्ण साथीको लागि भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामीले छजना साथीसँग कुराकानी गर्न सफल भयौं, उहाँको रोजाईको गीत पनि राख्नलाई सफल भयौं। उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा एकिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र जुनसुकै ठाउँमा रहेर तपाईँले जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद। अनि मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अन्तिममा हाम्रो साथी एलेना रोकाजीले रोसाईमा पार्नुभएको गीत मार्फत नवराज गिरीलाई पनि समर्थन जनाउँदै तपाईँको लागि यो मिठो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।
6: घर परिवार चलाउन सक्छु जस्तो लाग्दैन,

0: संविधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानवाधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने, नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई, चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मेची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने, कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी, द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई, र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाई छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाई छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेशको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिट्टी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जडीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। शंखसभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुङ्गा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रभावकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द ले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुगियो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मिची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै, संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी, द्वन्दले इबोला प्रकोपका प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीप नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। देशभर दर्ता भएको गाडीको संख्या 62 लाख भन्दा माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्ममा कुल गाडीको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मात्रै 2,81,921 गाडी दर्ता भएका थिए। दर्ता भएको गाडीमध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 चालक अनुमति पत्र जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान गाड़ी चालक अनुमति पत्र जारी भएको छ। गएको फागुन मसान्तसम्म कुल 8,31,059 थान एम्बुस्ट नम्बर प्लेट उत्पादन भएकोमा 88,340 थान जडान भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदले आउँदो आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालय कर्मचारीको तलब मान स्थायित्व र सामाजिक सुरक्षा सम्बन्धी मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पटक पटक सम्बन्धित मन्त्रालय र पदाधिकारीसँग छलफल गर्दा पनि माग सम्बोधन नभएको परिषदले जनाएको छ। अहिले देशभर 27,000 भन्दा धेरै विद्यालयमा 30,346 कर्मचारी कार्यरत रहेका छन्। काठमाडौँको बालाजु उद्यानमा रहेको पौडी पोखरीमा महानगर स्तरीय पौडी प्रतियोगिता चलिरहेको छ। काठमाडौँ महानगरपालिका नम्बर 29 नेपाल पौडी संघको सहकार्यमा स्वस्थ शरीर स्वस्थ ओडा स्वस्थ महानगर नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न ओडाहरूबाट 137 जना खेलाडी प्रतिस्पर्धामा छन्। प्रतियोगितामा 50 मिटर 100 मिटर 200 मिटर र 400 मिटर दूरीमा फ्री स्टाइल ब्रेस्ट स्ट्रोक वाटरफ्लाई विधामा प्रतिस्पर्धा हुनेछ। इण्डिभिजुअल मेडले 200 मिटर दूरी हुनेछ। यस्तै महिला पुरूषको संयुक्त रिले पनि हुनेछ। वडा सदस्य सन्तोष ढुङ्गेलका अनुसार महानगरवासीलाई सक्रिय जीवनका लागि प्रोत्साहन गर्न शारीरिक अभ्यासमा क्रियाशील बनाउन अन्तर वडा समन्वय बढ़ाउन स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाड़ी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना भएको। प्रतियोगिताको उत्कृष्ट महिला र पुरूष दुवै खेलाड़ीलाई नगद 25,000 रूपियाँ सहित पुरस्कृत गरिनेछ। र काठमाडौँका राजेन्द्र बज्राचार्य 8 अङ्क बटुल्दै नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडेचे च्यापिड्स चेस प्रतियोगिताको विजेता हुनुभएको छ। अस्ति र हिजो 9 चरणमा सम्पन्न प्रतियोगितामा समान अङ्क प्राप्त गर्नुभएका रूकुमका मिलन रोका ट्राई ब्रेक अङ्कले दोस्रो र मोरङका उमेश राईले तेस्रो स्थान हासिल गर्नुभयो। महिलातर्फ चितवनकी पूर्णिमा गुरूङ 5.5 अङ्क सहित उत्कृष्ट खेलाड़ी बन्नुभयो। यस्तै खोटाङकी कुसुम घिसिङ दोस्रो उत्कृष्ट र काठमाडौँकी पञ्चिया बोल्लल चा तेस्रो उत्कृष्ट महिला खेलाड़ी बन्नुभयो। प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने 30,000, दोस्रोले 20,000, तेस्रोले 15,000 र चौथोले 10,000 रूपियाँ प्राप्त गरेका छन्। धर्मपथमा रहेको सांस्कृतिक दहक्षमा सञ्चालन भएको प्रतियोगितामा 5 वटा देशका 226 जना खेलाड़ी बीच प्रतिस्पर्धा भएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालमा झण्डै 22 लाखवटा गाड़ी दर्ता। साउनदेखि 8 महिनामा 43,500 भन्दा बढ़ी चालक अनुमति पत्र जारी। र काठमाडौँको बालाजु उद्यानमा रहेको पौडी पोखरीमा महानगर स्तरीय पौडी प्रतियोगिता चल्ने। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin.
6: World's number one tire brand.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-8888 98-12-35-8888।
11: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
12: त्यसैले
11: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौँ।
12: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
11: सिलिन्डर, रेगुलेटर र पाइप।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
14: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
16: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-0141-575, 98-41-96-0669, 98-64-14-17-88।
15: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
15: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
17: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
15: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-596, 0-47-590-453।
15: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
18: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305 0484-345। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
19: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
20: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
21: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
19: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
22: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
23: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
24: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
18: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
24: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
18: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
24: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
18: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
25: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
13: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि

0: यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 9863023422।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: hello.
1: Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्षों को warranty सहित, Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरू ले तपाईंको मन जित्छ बारम्बार.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410 छ. इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

नमस्कार। अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तपाईँको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक गन्तव्य खारादेवी मन्दिर पुग्ने सड़क स्तर उन्नतिको काम शुरू भएको छ। सड़क सुधारसँगै देश तथा विदेशबाट आउने श्रद्धालु र पर्यटकलाई मन्दिरसम्म पुग्न थप सहज हुने भएको छ। बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्त्रालयले गाल्पा सड़क खण्डको माकादुमदेखि खारादेवी मन्दिरसम्म जाने सड़क स्तर उन्नति कार्य अघि बढ़ाइएको हो। खारादेवी क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सड़क निर्माणको काम शुरू गरिएको खारादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनु भएको छ। हालो अप्ठ्यारो मोड़ तथा जोखिमयुक्त स्थानहरूमा ढलान गर्ने काम भइरहेको छ। करिब 3 किलोमिटर लामो सड़क स्तर उन्नतिका लागि कुल 77 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा 38,50,000 रूपियाँ खर्च हुने गरी काम अघि बढ़ाइएको छ भने बाँकी रकम आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको जनाइएको छ। सड़क स्तर उन्नति सम्पन्न भएपछि खारादेवी मन्दिरसम्मको यात्रा सुरक्षित, सहज र छिटो हुने विश्वास गरिएको छ। वर्षौंदेखि सड़कको खराब अवस्थाका कारण दर्शनार्थी र पर्यटकले शास्ति खेप्दै आएका थिए। खारदेवी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रवेश समपूरक योजना अन्तर्गत सड़कको थप स्तर उन्नतिका लागि 3 करोड़ रूपियाँ प्रस्ताव गरेको छ। आर्थिक धार्मिक पर्यटनको विकास, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारलाई लक्षित गर्दै योजना अघि बढ़ाइएको उहाँले बताउनु भएको छ। खारदेवी मन्दिरलाई प्राचीन शक्तिपीठका रूपमा लिएको छ। यो क्षेत्र किराँतकालीन सभ्यता तथा संस्कृतिसँग जोड़िएको महत्वपूर्ण धार्मिक धरोहर हो। बड़ा दशैं, चैती दशैं लगायतका पर्वमा यहाँ हजारौं भक्तजनको भीड़ लाग्ने गर्छ। अन्य समयमा पनि वर्षभरि नै नियमित रूपमा दर्शनार्थीहरू आउने गरेका छन्। विशेष गरी काठमाडौँ उपत्यका, देशका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत श्रद्धालुहरू दर्शनका लागि यहाँ पुग्ने गरेका छन्। विधि राजमार्ग हुँदै सुनकोशी स्थित सिद्खा र नेपालथोकको पुल पार गरेर खारादेवी पुग्न सकिन्छ। सिद्खाबाट करिब 1 घण्टाको यात्रामा मन्दिर पुग्न सकिन्छ भने रामेछाप सदरमुकाम अन्तरीबाट पनि करिब 1 घण्टामै खारादेवी पुग्न सकिन्छ। सड़क स्तर उन्नतिको कामसँगै खारादेवी क्षेत्रको धार्मिक पर्यटन प्रवर्धन, स्थानीय होटल तथा व्यापार व्यवसायको विस्तार, रोजगारी सृजना र समग्र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। सड़क सहज बनेपछि खारादेवी केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई बागमती प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुने विश्वास गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद असेम्बलीको 6 औं जिल्ला अधिवेशनले इन्द्र बहादुर भोजेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। जिल्लाभित्रका विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनले संगठनको भावी कार्यदिशा तय गर्नका साथै समुदायका अधिकार, पहिचान, भाषा तथा संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनबाट उपाध्यक्ष सीता स्याङतानस, सचिवमा भक्त नारायण श्रेष्ठ, सहसचिवमा कमल हायु, कोषाध्यक्षमा श्रवण कुमार दनुवार तथा सदस्यहरूमा मेन बहादुर थामे, इन्द्र लक्ष्मी देवी, सुनवार तारा माझी र रूपचन्द गुरूङ चयन भएका छन्। सचिव पद बाहेक अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ। सचिव पदका लागि भएको निर्वाचनमा भक्त नारायण श्रेष्ठ विजयी हुनुभएको छ। उहाँले प्रतिस्पर्धी चुल बहादुर पुलामीलाई पराजित गर्नुभएको छ। कुल 9 मत खसेको निर्वाचनमा श्रेष्ठले 8 मत प्राप्त गर्दा पुलामीले 1 मत प्राप्त गर्नुभएको थियो। निर्वाचन परिणामबारे जानकारी दिँदै निवर्तमान अध्यक्ष तुला बहादुर गुरूङले लोकतान्त्रिक
प्रक्रिया मार्फत नेतृत्व चयन भएको बताउनु भएको छ। जिल्ला समन्वय परिषदका अध्यक्ष तुलबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारु मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, संघ संस्थाका पदाधिकारी तथा सरकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सिन्धुलीको पिपल भन्ज्याङ स्थित श्री माध्यमिक विद्यालयमा उज्जवलता परियोजना अन्तर्गत संचालित कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण आज सम्पन्न भएको छ। आर्थिक वर्ष 2081-82 र 2082-83 विद्यालयमा कार्यान्वयन गरिएका गतिविधिहरूको उपलब्धि, प्रभाव तथा पारदर्शितामाथि समीक्षा गर्न आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सामाजिक लेखा परीक्षणमा प्रस्तुत विवरण अनुसार परियोजनाले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र विद्यार्थी मैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ। परियोजनाको सहयोगमा कक्षा, कोठा तथा खानेपानी, धारा, मर्मत, महिनावारी स्वच्छता, आराम कक्षको व्यवस्थापन र सूचना तथा संचार प्रविधि सम्बन्धी सामग्री उपलब्ध गराइएको छ। यी गतिविधिबाट विद्यालयका 152 विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालय प्रशासनका अनुसार पूर्वाधार सुधारसँगै विद्यार्थीको नियमित उपस्थितिमा समेत सकारात्मक परिवर्तन देखिएको छ। विद्यालयमा गुनासो सुनवाई संयन्त्र स्थापना गरिएपछि विद्यार्थीहरूले आफ्ना समस्या र जिज्ञासा सुरक्षित रूपमा राख्न सक्ने वातावरण बनेको सामाजिक लेखा परीक्षणमा उल्लेख गरिएको छ। प्राप्त गुनासोहरूको समयमै सम्बोधन हुन थालेपछि विद्यालयको सिकाइ वातावरण थप सुरक्षित, उत्तरदायी र बाल मैत्री बन्दै गएको सहभागीहरूले बताएका छन्। परियोजना मार्फत शिक्षकहरूलाई सूचना तथा संचार प्रविधि, विज्ञान प्रविधि, इन्जिनियरिङ, कला तथा गणित शिक्षा, अंग्रेजी गणित, सामाजिक अध्ययन, लैंगिक रूपान्तरण तथा समावेशी शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो। तालिमपछि कक्षा कोठामा सहभागीमूलक शिक्षण परियोजनामा आधारित सिकाइ तथा नवीन विधिको प्रयोग बढ़ेको जनाइएको छ, जसले विद्यार्थीको सिकाइप्रतिको रूचि र कक्षागत सहभागितामा उल्लेखनीय सुधार ल्याएको विद्यालयले जनाएको छ। चिसङखुगुडी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मालाई पितृशोक परेको छ। अध्यक्ष शर्माको बुबा भवनाथ बास्तोलाको 88 वर्षको उमेरमा आज बिहान 7 बजे घरमा नै निधन भएको हो। लामो समयदेखि बास्तोला प्रोस्टेट रोगका कारण थलित हुनुभएको थियो। उहाँको उपचारको लागि परिवारले पटक पटक काठमाडौँ लगेर उपचार गरेको भए पनि अस्पतालले डिस्चार्ज गरेको थियो। स्वर्गीय बास्तुलाको आज नै सामाजिक परम्परा अनुसार गाउँमा नै दाह संस्कार गरिएको परिवार स्रोतले जनाएको छ। जिल्लाको माने भन्ज्याङ गाउँपालिकामा दोस्रो ओडा अध्यक्ष कब फुटसल प्रतियोगिता हुने भएको छ। माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 8 राघवपुरमा जेठ 18 गतेदेखि फुटसल प्रतियोगिता हुन लागेको हो। फुटसल प्रतियोगिता विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू 55,555 प्राप्त गर्नेछन्। त्यस्तै उपविजेताले नगद रू 35,555 साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सेमी फाइनलको यात्रा तय गर्ने दुई टीमले नगद रू 15,555 सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता जेठ 20 गतेसम्म सञ्चालन हुने माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 8 वडा अध्यक्ष भीमबहादुर बगरले जानकारी दिनुभएको छ। स्थानीय स्तरमा रहेका खेलाड़ीहरूको पहिचान तथा विकास गर्ने उद्देश्यका साथ गत वर्षदेखि वडा स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष मगरको भनाई छ। हवस् त, अहिलेलाई अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूचना सूचना सूचना, रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्ट
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361994।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
3: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: number one banana. Hey, perfect banana, number one. Namma sabai bhannakam.
1: Honey.
2: Prithi ma kanti, hey dear, ayo. Nacho abha chum chum chum chum.
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447514।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: धनमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
8: भैयानी, दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भन्छ
9: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि
12: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
1: हजुरको रेडियो 102.1 मेगा।
14: किसानको आली फालीदेखि उपभोक्ताको थालीसम्म
15: कसरी फलिरहेछ,
16: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब कहाँ छिटो हतदाम बस्यो त्यति बस्ने,
15: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेको
17: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
18: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
19: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
14: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
15: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जेमी चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो छ। किसानले शुद्ध ल्याउनु पर्छ यो देशमा, किसान पूर्व नलागु देशमा लाग्दैन।
20: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
14: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
21: कार्यक्रम कृषि सवाल।
22: नमस्कार, कृषिको विकास, प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
23: आज हामीले पछिल्लो समयमा पर्ने वर्षा बढ्दै गरेको
0: तर नेपालमा सम्भावना अझै बढेको बाली अर्थात हामीले अघि दलहन बालीलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ। दलेको रूपमा होस् या दालकै रूपमा किन नहोस् नेपालमा दलहन बालीको आयातित दर बढेको अवस्था छ र नेपालीहरूमा उपयोग र उपभोग गर्ने क्रम पनि अझै बढेको अवस्था पनि छ र हामीले दलहन बालीको आत्मनिर्भरता र यसलाई सम्भाव्यताको हिसाबले आकलन गर्दै गर्दा चाहिँ नेपालमा दलहन बालीको सम्भाव्यता के कस्तो छ र हामीले यसलाई अझै थप व्यवस्थित र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने विषयलाई नजिकबाट खेलाउने प्रयासस्वरूप हामीले यसैका विज्ञ हुनुहुन्छ छवि पौडेल वरिष्ठ कृषि विज्ञ पनि हुनुहुन्छ र उहाँ दलहन बाली विज्ञ पनि हुनुहुन्छ। लामो समय कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका विभिन्न निकायहरूमा रहेर काम पनि गर्नुभयो र अहिले अवकाश प्राप्त पछाडिको समयमा पनि धेरै व्यक्तिहरूलाई जानकारी दिँदै हुनुहुन्छ र एउटा क्याम्पस पढाउँदै पनि हुनुहुन्छ। ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसका समेत प्रिन्सिपल हुनुहुन्छ छवि पौडेल। हामी उहाँसँग यिनै विषयहरूमा रहेर छलफल गर्ने प्रयासहरू पनि हामी ढिला नगरी उहाँलाई स्वागत गर्दैछौँ। छवि सर नमस्कार, यहाँलाई स्वागत
2: छ। यहाँलाई नमस्कार
0: सर, आराम हुनुहुन्छ?
2: एकदमै।
0: के केमा व्यस्त हुनुहुन्छ अहिले चाहिँ?
2: म मेरो चाहिँ अहिलेको व्यस्तता भनेको यो कृषिकै क्षेत्रमा हो र खास गरिकन अध्ययन अनुसन्धान र पठन पाठनमै म व्यस्त छु र कलेजमा मैले म चाहिँ शैक्षिक व्यवस्थापन पनि गर्छु प्राचार्यको रूपमा र त्यो बाहेक मैले आफै जस्तो यो एग्रोनोमी र चाहिँ एग्रो इकोलोजीको क्लासहरू पनि लिने गर्छु र मेरो चाहिँ समय विद्यार्थीसित पनि बित्छ। त्यस्तै गरेर यो म चाहिँ मेरो कलेज सुर्खेतमा छ, सुर्खेतबाट त्यहाँका कृषक समूहहरू राष्ट्रिय कृषक समूह सञ्जालसित पनि म आबद्ध छु। त्यो कृषक समूहहरूकोमा पनि पटक पटक गएर मैले त्यो क्षेत्रको अर्ग्यानिक कृषि पशुबालीहरू साधारणतया कृषिको प्रवर्धनका दिगो कृषिको विकासको लागि मैले चाहिँ त्यहाँ क्लासहरू लिने मेरो चाहिँ सूचनामूलक प्रविधिहरू हस्तान्तरण गर्ने युवाहरू अरू अरू युवा सञ्जालहरू पनि छन् तिनीहरूलाई पनि मैले सूचना कृषिका सूचनाहरू दिने र कर्णाली प्रदेशको सरकारले पनि त्यहाँ मलाई बोलाउने गर्नुहुन्छ उहाँहरूको माध्यमबाट पनि मेरो ज्ञान सिपहरू मैले हस्तान्तरण गर्ने कामहरू गरिरहेको अवस्था छ।
0: लामो समय नार्कमा काम गर्नुभयो है यहाँले, है कति वर्ष गर्नुभयो?
2: र मैले चाहिँ सुरुमा मैले नार्कमै काम गरेँ, मैले चाहिँ 19 वर्ष नार्कोमा काम गरेँ। त्यसपछि मैले नार्को हुँदै चाहिँ त्यो आइएनजिओ हेल्भेटास नेपाल युएनडिपीका विभिन्न प्रोग्रामहरूमा काम गरेँ र मैले विभिन्न ठाउँको ठाउँमा काम गर्ने मौका पाएँ र खास गरिकन नार्कोमा बस्दाखेरि मैले जुम्लामा लामो समयसम्म को त्यहाँको चाहिँ यो चाहिँ हिमालयन पर्वतीय कृषि हिमाली कृषि भनौँ पहाडी कृषि त्यसको अलिक गहिरो रूपमा चाहिँ मैले सिक्ने मौका पाएँ र त्यो बाहेक मैले यो पशुबालीको त्योभन्दा अगाडि नार्कोबाट मैले इक्रिसाट भन्ने एउटा संस्था छ भारतको दक्षिण भारतमा त्यसमा पनि मैले अनुसन्धान गर्ने मौका पाएँ र यस किसिमले मैले विभिन्न ठाउँमा कामहरू गर्दै आइरहेको अवस्था छ।
0: यहाँले एउटा अभियान पनि भयो, व्यवसाय कृषिको अभियानमा रहनुभयो, सरकारी अहोदामा रहेर काम पनि गर्नुभयो र अवकाश प्राप्त पछाडिको समयमा पनि कसरी सदुपयोग गर्न सकिन्छ जस्तो यहाँले पढाउने काम पनि गर्नुभएको छ, धेरै विद्यार्थीहरूलाई पढाउनु भएको छ, सँगसँगै अन्य कृषक समूहहरूलाई र जुन यहाँले भन्नुभयो कर्णाली प्रदेश सरकारको विभिन्न कार्यक्रमहरूमा पनि यहाँले परामर्श दिने सुझाव सल्लाह दिने काम पनि गर्नुभएको छ, यो आफैमा ओजपूर्ण काम पनि गरिराख्नु भएको छ, यो यसका अलावा अहिलेको नेपालको समग्र कृषिलाई यहाँले कसरी हेर्नुहुन्छ र हामीले अलिक पछाडि चाहिँ दलहन बालीको चर्चा पनि गरौँला, अहिलेको आजको कृषिलाई यहाँले कसरी आकलन गर्नुहुन्छ?
2: हस् धन्यवाद, यो साह्रै समसामयिक प्रश्नहरू गर्नुभयो र मैले यो नेपालको यो कृषिको समष्टिगत अवस्थालाई हेर्दा तिनवटा कुराबाट हेर्ने मैले छोटाएर हेर्ने विचार गरेँ। एउटा प्रथम कुरो हाम्रो नीतिगत कुराहरू हो, पोलिसी हाम्रो नीतिगत सुधारका कुराहरू र नीति कस्तो किसिमको नीति छ, कृषिको नीतिले हाम्रो चाहिँ सम्पूर्ण कृषि गर्ने प्रक्रियालाई त्यसले गाइड गरेको हुन्छ, त्यो अनुसार हाम्रो विगतमा हाम्रो चाहिँ अहिले प्लान योजनाको रूपमा हामीले कति 80-90 वर्ष बिताइसक्यौँ तर पनि हामीलाई दुःखको कुरो खास गरिकन हामीले ठुलो उपलब्धि हासिल गर्न सकेको कृषिमा अवस्था छैन र हामीले यो कृषिको जस्तो यो अवस्थामा हामीले जस्तो मेसिनीकरण आधुनिकरण है के अरे हामीले चाहिँ मेसिनीकरणका कुराहरू गऱ्यौँ, कृषि आधुनिकीकरणका कुराहरू गऱ्यौँ है र चाहिँ हामीले चाहिँ व्यापारिक कृषिमा लैजाने व्यवसायीकरण ठुलो रूपमा कुराहरू गऱ्यौँ तर त्यसले खासै किसानहरूलाई सहयोग अवस्थाहरू आएन किनभने खास गरिकन धरातलीय अवस्थामा हाम्रो नीतिहरू पुग्न सकेन हाम्रा नीतिहरू नराम्रा भएका पनि होइनन् हुन त तर पनि कस्तो भन्ने व्यावहारिक भइदिएन हाम्रा धेरै नीतिहरू छन् हामीले धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट तयार भएका विभिन्न किसिमका फोरमहरूमा हाम्रो भाग लिनुहुन्छ त्यहाँबाट निर्देशितको रूपमा पनि हाम्रो पोलिसीहरू बनेका छन् तर यी धेरै पोलिसीहरू हामी कता कता बाह्यबाट सञ्चालित टाइपको र बाह्य दिमाग बुद्धि सिकेर आएको त्यही अनुसार चलेको कृषिको नीतिहरू भएको हुनाले जस्तो हाम्रो साना किसानहरू हाम्रो चाहिँ छरिएर रहेको हाम्रो देशमा त करिब करिब 90% पनि हो तर अहिलेको अवस्था हेरिन 80% जति हाम्रो चाहिँ पारिवारिक खेती प्रणाली जो भन्छौँ हामीले जो दर्ता भएको हुँदैन है कुनै पनि संस्थामा त्यो दर्ता भएको हुँदैन तर ती किसानहरूको पूर्जा हुन्छ धेरै सबैजसो किसानहरूको पूर्जा त हुन्छ नि लाज पूर्जा हुन्छ त्यसमा खेती गर्ने किसानहरूको बाहुल्यता छ त्यसलाई हाम्रो पोलिसीले त्यति छुन सकेन जस्तो अहिलेको भन्ने कुरा आएर रासायनिक मलको अनुदान छ त्यो मैले नराम्रो भनेको होइन ठुलो मात्रामा अनुदान छ रासायनिक मलको तर अधिकांश पारिवारिक कृषिले त्यो रासायनिक मलभन्दा उनीहरूले पात पतिङ्गर बटुल्ने गोबर मल बनाउने र उर्वरा शक्ति कायम गर्ने गर्छन् तर त्यसमा उनीहरूले अनुदान पाएका छैनन् र यस्तो कुराहरू यो नीतिगत कुरो यो एउटा पाता भयो र नीतिगत कुराले चाहिँ हाम्रो किसानको सबै अवस्था छुन नसकेको अवस्था यो एउटा मैले एउटा रूपमा नीतिगत कुरोमा लगेँ अर्को कुरोमा कृषि प्रसारको कुरो अलिकति यहाँ अङ्ग्याउन चाहन्छु पहिला कृषि विकास कार्यालयहरू थिए र तिनका चाहिँ गाउँ गाउँमा चाहिँ कृषि उपकेन्द्रहरू सेवा केन्द्रहरू थिए भलै क्वालिटी नै कमै भए पनि तिनीहरूको नेपाल कृषि अनुसन्धान प्रतिष्ठितसँग राम्रै जोडिएको अवस्था थियो लिङ्केजहरू राम्रै थियो र त्यहाँबाट सुविधाहरू आइरहेका थियो कृषि अनुसन्धान केन्द्रका प्रविधि र बिउ बिजनहरू केही राम आउन लागेकै अवस्था थियो तर अहिलेको नयाँ संरचना अनुसार तिनीहरू सबै कृषि विकास कार्यालयहरू अलि बिग्रेर गयो र अहिले चाहिँ सब राम्रो कुरो त हो पालिका स्तरमा कृषि शाखाहरू खोलिएका छन् र कतिपय ज्ञान केन्द्रहरू पनि छन् कतिपय ठाउँमा कृषि विकास कार्यालय भनेर रिभाइभ पनि गरेको अवस्था छ तर यिनीहरू सबैमा के छ भन्दाखेरि गुणस्तरीय जनशक्तिहरू छैन बिचरा उनीहरूलाई लिङ्केजको अवस्था छैन उनीहरूको अब उनीहरूले ज्ञान सिपहरू उनीहरूको बढाउने अवस्था छैन र के भइरहेको छ अनुसन्धानमूलक कुरोहरू पनि छैन त्यही भएर उनीहरूको क्यापासिटी बिल्डअप कमजोरी भयो
0: भनेको जस्तो पहिला कृषि सेवा केन्द्रहरूले जस्तो अहिले पालिका स्तरमा र ज्ञान केन्द्रहरूले काम गर्न सकेनन् भन्न खोज्नुभयो
2: एकदमै हो
0: सकिराखेका पनि छैनन्
2: छैनन् त्यो अवस्थामा के छ भने उनीहरूको ज्ञान सिप बढाउने अवस्था पनि छैन उनीहरूको क्यापासिटी विक छ भएको मेन पावर पनि कम छन् भएको मेन पावर पनि क्यापासिटी छैन किनभने उनीहरूलाई तालिम छैन नार्कसितको अनुसन्धानसितको सोझो लिङ्गेज छैन त्यो नभएको कारणले उनीहरूले गुणस्तरीय सेवा प्रसार सेवा किसानहरूमा ल्याउन नसकेको अवस्था छ तर यसलाई चाहिँ क्यापासिटी बिल्डअप गरेर सुधार गरेर लैजान सकिन्छ मैले यसपछि चाहिँ स्ट्रक्चरै खराब भनेको होइन तर त्यहाँ चाहिँ गुणस्तरको खराब भयो र किनभने हरेक पालिका लेभलमा कृषि शाखा भए पनि त्यहाँ केही प्राविधिक भए पनि उहाँहरूको क्यापासिटी उहाँहरूले कतिको सेवा दिन सक्नुहुन्छ त भन्ने कुरा एउटा कुरो आयो अर्को कुरो हाम्रो परम्परागत नै कृषि प्रणाली के भयो त भन्दाखेरि मल र बिउ रासायनिक मलको प्रचार गर्ने बिउको प्रचार गर्ने त्यसैको योजना बनाउने त्यसैमा सीमित रह्यो हाम्रो चाहिँ कृषिको के हो त हाम्रो चाहिँ खास गरी कृषि कसरी दह्रो हुन्छ हामीले स्थानीय स्रोत र साधनको परिचालन गरेर पनि कृषिलाई कसरी बढावा दिन सक्छौँ हामीले बाहिरका बिउ मात्रै ल्याउने होइन हामीले गाउँ स्तरमा बिउहरूको गुणस्तर कसरी सुधार गर्न सक्छौँ हाम्रो परम्परागत प्रविधिबाट पनि हामीले कतिपय अवस्थामा गुणस्तर सुधार गरेर खेतीपातीको उत्पादकत्व बढाउन सकिन्छ त्यो सम्बन्धीमा हामीले अलिकता हाम्रो चाहिँ यो कृषि प्रसारलाई हामीले अलि क्रियाशील बनाउन नसकेको अवस्था हो अर्को तेस्रो अवस्था भनेको कृषि अनुसन्धानको भन्छु कृषि अनुसन्धान नेपालमा कृषि अनुसन्धानले केही गर्न खोजे पनि यसको पनि क्यापासिटी कम भयो सबै ठाउँमा कृषिको पुगेन
0: पर्याप्त बजेट पनि पुगेन
2: बजेट पनि बजेट भन्दा पनि हो र अरू पनि र किनभने हाम्रो जस्तो एकदम हाम्रो इकोलोजिकल विविधता भएको देश एउटै किसानको चाहिँ एक ठाउँमा हावापानी अर्कै छ तल्लो गराएको हावापानी अर्कै छ यो विविध हावापानी भएको देश भएको हुनाले सबै ठाउँमा उपयुक्त प्रविधि एकै किसिमको प्रविधिले काम गर्दैन। ठाउँ ठाउँको प्रविधि विकास गर्नको लागि बाह्य अनुसन्धान दरको रूपमा जानु पर्यो। कृषि अनुसन्धान परिषदमा पनि राजनीतिकरण गरियो धेरै, है त्यसको हस्तक्षेपहरू भयो। त्यहाँका विज्ञहरू चाहिँ अलिक क्रियाशील रहेनन्, उनीहरूको मनोबल घट्यो र अर्को कुरो उसले बाह्य सेवाहरू देशभरि पुग्न सकेनन्। बाह्य अनुसन्धान सेवाहरूको स्थलमा प्रविधि विकास के अरे अनुसन्धानभित्र गरेको प्रविधिलाई भेरिफिकेसन गर्ने स्थल बाह्य अनुसन्धान स्थल हो, त्यो जो हावापानी अनुसार भएको हुन्छ त्यसमा पनि पर्याप्त मात्रामा प्रविधिहरू भेरिफिकेसन गर्न सकिएन र सुहाउँदो प्रविधिहरू दिन सकिएन। यस किसिमले गर्दाखेरि कृषि र अर्को कृषि नार्कको बोलबाला अलिक कम भयो। बजेटमा पनि नीति निर्माणमा पनि कृषि मन्त्रीहरूले निर्णय गर्ने भयो, कृषि मन्त्रालयले गर्ने भयो। नीति निर्माणमा नार्कलाई ल्याइएन, अगाडि बढाइएन। नीति निर्णय तय गर्नेमा चाहिँ अरू विभागले मन्त्रालयले गरेको निर्णय अन्तर्गत रहेर गर्दा त्यहाँको मान्छेहरूको के हो सम्भाव्यता, कसरी रिसर्च राम्ररी बढ्छ भन्ने कुराहरूको अलिक कम भयो। अर्को पक्ष यसै अनुसन्धानसित जोडिएको के हो भने शिक्षासित पनि हामीले चाहिँ कृषि अनुसन्धानलाई त्यति जोड्न सकेनौँ। पर्फेक्ट कन्डिसनमा के हुनुपर्छ त भन्दाखेरि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसार तिनलाई तिनवटालाई जोडेर राम्रो जस्तो अनुसन्धान गर्ने विद्यार्थीहरू नार्कोमा काम गर्ने उनीहरूले नार्कोमा काम गरिसकेपछि अनुसन्धान सिक्छन्, त्यस्तै गरेर त्यही विद्यार्थी गएर प्रसारमा संलग्न हुने, त्यसलाई प्रसारमा संलग्न हुँदा पढ्दाखेरिदेखि नै उसले प्रविधि कृषकलाई हस्तान्तरण गर्ने कुरोहरू बुझेको हुन्छ। अर्को कुरो प्रविधि निर्माण गर्ने भन्ने कुरो किसानको बाहुल्यता हुनुपर्छ, किसानको परिवेश अनुसारको हुनुपर्छ, किसानले के भन्छ त्यस आवश्यकता के हो भनेको बुझेको हुनुपर्छ। वान वे अनुसन्धानले काम गर्दैन, त्यस्ता किसिमका कुराहरूको अलि यसमा कमी रह्यो र यो कुरोहरू सबल हरेक जस्तो हाम्रो सातवटै प्रोभिन्स छन् भने सबै क्षेत्रमा नार्कको सेवा अलिक एउटा तालिम केन्द्रको रूपमा विकसित हुनुपर्छ। भनियो भने कृषि प्रसार क्षेत्रको सबै मान्छेहरू अथवा आइएनजिओ एनजिओको मान्छेहरूलाई ज्ञानसित र एकदम प्रविधिको गुदी दिने भनेकै संस्था नार्को हो र नार्कोको एउटा अर्को सबल पक्ष के छ भन्दाखेरि यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसित यसको राम्रो सम्बन्ध छ। राष्ट्रिय धान बाली अनुसन्धान है कोसेबालीका विभिन्न इक्रिसात इरी सिमी इकाडा आइआइआरटी आइआइआरटी आइआइआरटीए यी विभिन्न किसिमका अन्तर्राष्ट्रिय सिजिआइआर सिस्टम हामी भन्छौँ अन्तर्राष्ट्रिय युएन अन्तर्गतका कृषि अनुसन्धान संस्थाहरू यी मार्फतसित समन्वय भइरहेको अवस्था त छ र त्यहाँबाट पर्याप्त मात्रामा बिउ बिजनको अनुसन्धान गर्ने स्रोत बिउहरूको पनि आउने गर्छ र यो किसिमको पाटोमा छ। र अर्को कुरो नार्कोमा अलिक कमजोरी के भयो भन्दाखेरि जस्तो नि अब स्थानीय स्रोत साधन र बिउहरू स्थानीय लोकल साधनहरू पनि ठाउँ विशेषकाहरू भइरहेका छन्, कलेक्सनहरू भइरहेको छ र तिनीहरूलाई अलिकति राम्ररी परिचालन गरेर स्थान विशेषबाटै तिनीहरूको क्यारेक्टराइजेसन गरेर तिनीहरूको कस्तो फल्छ के फल्छ कति उत्पादन दिन्छ र त्यहाँको बाली प्रणाली के छ त्यहाँको खेती प्रणाली के छ त्यसमा समावेश गरेर बाली विविधीकरण गर्ने बालीको सघनीकरण गर्ने यस्ता कुरामा पनि अलिक नार्कोले जोड दिनुपर्छ। त्यस किसिमले मैले समस्या तीन किसिमको समस्याहरूबाट आएँ।
0: सर अब अलिकति आजको हाम्रो जड विषयतिर लाग्छौँ। आज हामीले दलहन बालीको सम्भाव्यतालाई नजिकबाट हेर्ने र यसमा पनि समय रह्यो भने अन्तिम खण्डमा मसुरो बालीलाई अझ हामीले ब्रोड गर्छौँ, यसको सम्भाव्यतालाई नजिकबाट हेर्छौँ। अब दलहन बालीको नेपालमा उत्पादन हेर्ने भने विभिन्न ठाउँहरूमा पहाडी क्षेत्र त्यसै गरी बेसी क्षेत्र पहाडका बेसी र तराईका क्षेत्रमा मजाले दलहन बालीको सम्भावना छ र खेती पनि भइराखेका छ, यद्यपि परनिर्भरता बढ्दो देखिन्छ है पछिल्लो समयमा दलहन बालीको चाहिँ
2: एकदमै हो। हाम्रो चाहिँ परनिर्भरता त सबैमा छ, हामीले अब
0: यो खाडलको दर बढ्दो देखिन्छ
2: एकदमै छ। यो कारण कस्तो छ भने पहिला मान्छेहरूको अहिले कन्जम्सन लेभल बढेको छ, किनभने पहिला मान्छेहरूले दालहरू कम खान्थे, गुन्द्रुकको झोलहरू खान्थे होइन, त्यस्तै गरेर मही दहीहरू खान्थे र अनि दाल नभए पनि मान्छेलाई हुन्थ्यो, तरकारी एउटै मात्र खान्थ्यो, अहिले चाहिँ दाल अनिवार्य रूपमा खाने प्रचलन बढेको छ, त्यो राम्रो पनि हो। प्रति व्यक्ति दलहन दाल बालीको कन्जम्सन केही मात्रामा बढेकै छ र त्यो बढ्नको कारण यो चाहिँ कन्जम्सन हेबिटको कुरो पनि एउटा हो भने अर्को जनसङ्ख्या वृद्धि हो र यो कन्जम्सन जस्तो मान्छेहरू विदेशतिर जाने भए अर्बनाइज बस्ने भए उनका छोराछोरीहरू जो विदेशमा जान्छन् उनका चाहिँ श्रीमतीहरू यहाँ चाहिँ सहरमा बस्छन् उनीहरूले अनिवार्य रूपमा दाल किनेर खान्छन्। यो किसिमले दालको उपभोग भयो त्यो अनुसारको केही मात्रामा अरू बालीको तुलनामा दालको उत्पादन नबढेको त होइन, केही उत्पादन बढेको डाटाहरूले देखाउँछ। हामीले हेऱ्यो भने के यो 5-7 वर्ष यता स्थानीय उत्पादन पनि दालको थोरै मात्रामा भए पनि बढेकै देखिन्छ, तर पनि त्यो चाहिँ हाम्रो सन्तोष पर्ने स्थिति होइन। र म यो कोसे बालीको बारेमा यो दलहन बालीमातिर दलहनतिर जानुभन्दा अगाडि म अलिक कोसे बाली भन्न चाहन्छु, कोसे बालीतिर जान्छु। कोसे भनेको सम्पूर्ण बालीहरू, यो कोसे बाली यस्तो किसिमको बाली हो जो भित्र दलहन पनि मुख्य पर्छ, त्यो बाहेक पनि अरू कोसे घाँस बाली, कोसे वनबुट्यानहरू। कोसे बालीको घाँस वनबुट्यानहरू के हुन्छ, माटोको लागि अमृत हो साबित हुन्छ। त्यो कोसे बालीको पशुहरूलाई खुवायो भने पशुको उत्पादकत्व बढ्छ, मासुको गुणस्तर पनि बढ्छ एकदम त्यसरी। र अनि यो चाहिँ कम्पोस्ट रूपमा बनाउँदा चाँडै कुहिन्छ, चाँडै कुहिने भएकोले गुणस्तरीय कम्पोस्ट मलहरू भन्छ। त्यसै बालीमा छापो हाल्दा पनि त्यसले के गर्छ, राम्ररी कुहिन्छ।
0: दैनिक रूपमा हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ,
2: एकदम कतिपय हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ, छापोको रूपमा पनि प्रयोग गर्न सकिन्छ, घाँस बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कतिपय चाहिँ हाम्रा चाहिँ औषधिमूलक जन्य चिजहरू पनि कोसे बालीबाट बन्छन्। यो चाहिँ विस्तृत रूपको कोसे बाली हो। यो कोसे बालीको खेतीबारीमा समावेश भएन भने त्यो चाहिँ हाम्रो जस्तो देशको कृषि त अधुरो नै रहन्छ। हाम्रो जस्तो पहाडतिरका गाउँ काल तराईतिरका पनि आलीहरूमा डिलमा बारमा कोसे बाली समावेश गर्न सकिन्छ। ती चाहिँ वार्षिक एक वर्षमा हुने पनि हुन सक्छन्, दुई वर्षमा हुने पनि बहुवर्षीय हुन पनि सक्छ। विभिन्न किसिमका स्थानीय रूपमा पाइने पनि प्रशस्त बुट्यानहरू छन्, तिनीहरूको समावेश गरेर यसरी चाहिँ हामीले यो उत्पादकत्व बढाउन सकिन्छ। यसमा अझ प्रमुख कारण के छ कोसे बालीको महत्त्वको भनेपछि, यसले हावामा 78% नाइट्रोजन पाउँछ। त्यो हावामा 78% पाइने नाइट्रोजनलाई यसले चाहिँ आफ्नो जरामा राइजोबियम ब्याक्टेरिया हुन्छ त्यसको मद्दतले जम्मा गर्छ। जस्तो युरिया प्लान्ट हामीले युरिया किनेर हाल्छौँ, त्यो पनि ठुलो फ्याक्ट्रीले है 210 डिग्री तापक्रममा ठुलो तापक्रम लगाएर है हामीले चाहिँ त्यो हावामा भएको 78% नाइट्रोजनलाई मलको रूपमा बनाउने हो युरिया मल पनि। त्यस्तै किसिमले प्राकृतिक कारखाना हो कोसे बाली, र हावामा भएको 78% नाइट्रोजन जमिन मुनि ल्याइदिएर हाम्रो जमिनलाई उर्वरामय बनाउनुमा पनि कोसे बालीको महत्त्व छ। अब चाहिँ म यसमा अब कोसे बाली सम्पूर्ण ब्रोड रूपमा म भने त्यसपछि अब यहाँले भनेको जस्तै प्रश्नमा म आएँ दलहन बाली। दलहन बाली भनेको कोसे बाली, त्यस्ता कोसे बाली जसको दाल खाइन्छ तिनीहरूलाई दलहन बालीको रूपमा हामी खेती गर्छौँ। दलहन बाली हाम्रो चाहिँ 40-50 किसिमका दलहन बालीहरू छन्, त्यो बाहेक 10-12 जतिमा हाम्रो कृषि अनुसन्धान परिषद राष्ट्रिय कोसे बाली कार्यक्रम नेपालगञ्ज खजुरामा छ, त्यसले अनुसन्धान गरिरहेको अवस्था छ खास गरी 10-12 बालीमा। र यो दलहन बालीको पनि सबभन्दा धेरै क्षेत्र ओगटेको सबभन्दा सम्भाव्य बढी बोकेको बाली मसुरो हो। मसुरो जस्तो नि अब 3 लाख हेक्टर जति जग्गामा कोसे बालीको खेती हुन्छ नेपालमा, कोसेसरी यो चाहिँ दाल दलहन बालीको खेती हुन्छ। त्यो दलहन बालीको खेती समस्त खेती मध्येमा करिब 60% भूभागहरू चाहिँ हाम्रो मसुरोले मात्रै लिएको अवस्थाहरू छ। र अर्को कुरो, दलहनमा धेरै विविधता छ, गाउँ पछि हाम्रो सबै अनुसन्धानले सबै बालीलाई समेटेको अवस्था छैन, गाउँठाउँको स्थान विशेषका विभिन्न ठाउँमा विभिन्न किसिमका कोसे बालीहरूको विविधता बढी छ। त्यो चाहिँ एउटा राम्रो खुसीको कुरो हो, हाम्रो चाहिँ रिसोर्स सम्भाव्यताको कुरो हो, रिसोर्स प्राकृतिक रिसोर्सको रूपमा दलहन बालीको लागि नेपाल धेरै धनी छ। र अर्को कुरो यसमा म के पनि जोड्न चाहेँ भने, धान र मकैमा जस्तो हाइब्रिड इन्डियन हाइब्रिडहरू आए, अहिले चाहिँ हाम्रो चाहिँ करिब करिब 70-80% सबै चक्ला तराईतिर गयो भने जम्मै हाइब्रिड हुन्छन्। हाइब्रिड आएपछि यसको जरा एकदम गहिरो जान्छ, ठुलो जरा बलियो जान्छ, उत्पादन पनि बढी दिन्छ, बोट बलियो हुन्छ धानको। अनि त्यो भइसकेपछि के हुन्छ भने गहुँ जोत्नलाई किसानले जोत्न सक्दैन, त्यहाँबाट किसानले अधिकांश आगो लगाइदिन्छ। त्यसरी आगो लगाएपछि धेरै जति ठाउँमा त्यो हाइब्रिड धानहरू रोपेको छुट्टाहरू मास्नको लागि गहुँ लगाउनु आगो लगाइदिन्छ। त्यसरी आगो लाग्दाखेरि हाम्रा एकदम बहुमूल्य त्यहाँका जीवाणुहरू, हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू, गणेउलाहरू नष्ट हुन्छन्। त्यसले गर्दा प्रकृतिको विनाशतिर पनि गइरहेको अवस्था हुन्छ। हो, यस्तो अवस्थामा अब त्यो त्यसलाई कसरी चाहिँ हामीले ल्याउने त, त्यो जग्गालाई, बिग्रेको जग्गालाई कसरी सुधार गर्ने भन्नेमा पनि दलहन बालीको अहमता छ। एक त हामीले दलहन बाली खाएर हामीले बेचे पनि सक्यौँ, हामीले पोषणको रूपमा पनि हामीलाई राम्रो प्राप्त भयो भने, अर्को कुरो बिग्रेको माटो सुधार गर्ने विकल्पको रूपमा पनि हामीले के गर्छौँ, दलहन बालीलाई लिने गरेका छौँ।
0: अब प्रयोग उपभोक्ता बढेको अवस्था छ, यहाँले पनि भनिराख्नु भएको छ र तथ्य गरे पनि त्यो देख्नु छ। यो हेर्दै गर्दा चाहिँ अब उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने र एउटा सामूहिकतामा खेती गराउनु पर्यो, ठुलो भोल्युम, ठुलो क्षेत्रफलमा चाहिँ किसानलाई खेती गराउने भने चाहिँ खपत स्वदेशमै भइरहेको छ र बढी भयो भने हामीले विदेशमा पनि निर्यात गर्न सकिने आधार त देखिन्छ है।
2: अब हो, पक्कै पनि। अब यस्तो अब अलिकति म चाहिँ यसको कन्सिस्टेन्टहरूको थोरै समस्याहरू भनौँ, कोसे बालीहरूको समस्या कस्तो छ भन्दाखेरि, एक त कोसे बालीलाई त्यति प्राथमिकता दिएन कि, पहिला खाने दाल भात है, दाल भात भने दाल भात तरकारी, अहिले त हामीले दाल भात तरकारी,
0: दालको नाम त अगाडि नै आउँछ,
2: त्यही त दाल भात तरकारी तिनवटा खाने भयो। यसरी हाम्रो चलन चल्तीले राम्रो आए तापनि कृषि अनुसन्धान प्राथमिकता सरकारले त्यति कोसे बालीलाई धान र गहुँ मकैलाई जस्तो दिएन कि, त्यसकारण अनुसन्धानमा पनि अलि पछि पर्यो, पछि सुरु भयो, त्यसकारण अनुसन्धान पनि अहिले कमै भएको छ। र दोस्रो अवस्था के हो भने, यसमा चाहिँ अहिले यसको चाहिँ एउटा समस्या भनेको, भने जति सबै सबै कोसे बालीहरूमा जातको विकास पनि हुन सकेको छैन, एक नम्बर। दुई नम्बर, कोसे बालीको भल्नरेबिलिटी बढी छ, यो चाहिँ जस्तो स्टोरेजमा पनि चाँडै सडेर जाने, त्यस्तै गरी खेतीमा पनि असिना आयो, पानी आयो भने चाँडै कुहिने, पानी जम्यो भने हुँदै नहुने, सुक्खामा पनि नहुने, सुक्खामा पनि फुल एकदम सुक्खा भयो भने फुल खेल्ने अवस्था कोसा लाग्न सक्दैन, फुल फुल्न सक्दैन, त्यहाँदेखि परसेचन, फर्टिलाइजेसन, पोलिनेसन हुँदैन, त्यस गरी यसको उत्पादन क्षमतामा ह्रास आउने, यस किसिमका जैविक समस्याहरू छन्। र यसमा चाहिँ रोग र किराहरूको पनि समस्या छ, जति भने जति हामीले अनुसन्धान हुन सकेका छैनौँ। यी कुराहरू यतातिर भयो भने अर्को मिलहरूमा पनि, जस्तो धानको त मिलहरू विकास भइसकेको अवस्था छ, दालहरू बनाउने मिलहरू पनि कम छन्, त्यो मिलहरू प्रोसेसिङहरू कम भएको हुनाले पनि के हुन्छ, तिनीहरूको यसको चाहिँ समस्याहरू अलिक बढी आएको छ। अर्को कुरोहरू यो चाहिँ धेरै युरिया मलको प्रयोग भएर यो यसको उत्पादन कम हुन्छ, जथाभावी युरियाको प्रयोग भएको खण्डमा अनि अब यो दलहन बालीको उत्पादन घट्छ। यी सबै यस्ता किसिमका समस्याहरू छन् र रोगहरू पनि, हाम्रो चाहिँ रोगहरू पनि, विनाशकारी रोगहरू पनि अरू अन्न बालीको तुलनामा दलहन बालीमा बढी रोग,
0: जस्तो अरू अन्न बालीलाई रासायनिक मलको प्रयोग बढी गर्दा चाहिँ बढी उत्पादन हुन्छ भन्ने किसानहरूमा एउटा त्यो छाप परेको हुनाले दलहन बालीमा पनि त्यो भयो भने उत्पादन झन् घट्ने रहेछ है।
2: एकदम एकदमै हो, किनभने अहिले जुम्लामा तपाईँ सिमी देख्नुहुन्छ, त्यो सिमी किन हो भने हामीले त मिनिकिटको रूपमा युरिया बाँड्थ्यौँ त्यहाँ, तर त्यहाँको जुम्लाका महिलाहरूले त्यो आफ्नो सिमी बचाउनलाई त्यहाँ हालेनन्, कहिले पनि लुकाएर राखे कि सबैलाई लोभ लाग्छ अनुदान त्यसै दिएको कुरो, तर उनीहरूले पोका लुकाएर राखेर धान खेतमा तलतिर हाले र जो सिमी लाउने ठाउँमा उनीहरूले युरिया प्रयोग गरेनन्, त्यसरी त्यहाँको जुम्ली सिमी भन्ने फेमस छ नि, अहिले पनि बचेको अवस्था छ। यस्तो काभ्रेमा पहिले दलहनहरू धेरै हुन्थ्यो, युरियाको प्रयोग बढेसँगै के भयो, दलहनको घटेर गयो, यो यी घटनाका कारणहरू यी हुन्। अब चाहिँ अलिकति हामी
0: अलिकति यो खालको एउटा अवेरनेस, जागरूक किसानहरूलाई पनि गराउनु पर्ने, सुशोषित गराउनु पर्ने रहेछ। यही कुरा यहाँको कुरा सुनेर धेरै किसानहरूले बुझ्नुहुन्छ यो विषयमा, यो कुरा त देख्दा सामान्य देखिन्छ तर यो कुराले ठुलो असर पार्ने रहेछ उत्पादनमा पनि, यो किसानहरूमा जागरूक हुनुपर्ने पनि देखियो है।
2: एकदमै, किसानहरूमा त कस्तो छ भने कोही एकदम गरेको अनुभवी किसानहरू जागरूकै हुन्छन्, तर सबै किसान हुँदैनन्। र अर्को कुरो, मुख्य समस्या हाम्रो चाहिँ कार्यकर्ताहरू, यस चाहिँ प्रचारकर्ताहरूमा छ, हामी कर्मचारीहरूमा है, कर्मचारीहरूले एउटा चिज पढेको हुन्छ, यो रासायनिक मल, रासायनिक मल भनेर पढ्यो घोकेको त्यहीमा गइरहेको हुन्छ, उनीहरूले त्यहाँको समष्टिगत अध्ययन, त्यहाँको सूक्ष्म अध्ययन गर्न अलिक नसकेको अवस्था हुन्छ, उनीहरूलाई समय लाग्छ। त्यस कारण त्योमा चाहिँ सूचित गर्दाखेरि किसान मात्रै होइन कृषि प्रसार कार्यकर्ताहरूलाई पनि तालिम दिने ज्ञान सिपहरू विकास गर्नु पर्ने जरुरी म देख्छु।
0: अब अलिकति प्राविधिक कुराहरू जोड्न चाहन्छु। हुन त सरकारले एक गाउँ एक प्राविधिक भने पनि भने जस्तो प्राविधिकहरू त्यो पनि दक्ष प्राविधिकहरू सबैसम्म पुर्याउन सकेका छैन, यो स्वीकार्य पनि छन् सम्बन्धित निकायले पनि। यद्यपि यो भन्दै गर्दा चाहिँ प्राविधिक कुराहरू प्राविधिक ज्ञान किसानहरूमा पुग्नको लागि चाहिँ यो संयन्त्रको खाँचोदेखि एउटा चाहिँ सरकारी संयन्त्रको, अर्को चाहिँ प्राइभेट सेक्टरमा अन्य विज्ञहरूको पनि एउटा परामर्श, यस्ता खालका सन्देशहरू प्रभाव गर्ने माध्यम चाहिँ अझै वृहत हुनु पर्ने देखियो है, किनकि प्राविधिक कारणले गर्दा उत्पादन उत्पादकत्वमा धेरै असर पार्ने गर्छ।
2: एकदमै हो, यसमा म अलिकति थप्न पनि चाहे अरू है। अब कसरी चाहिँ हामीले कोसे भ्यालीलाई प्रवर्धन र यसको बढुवा दिएर यसको उत्पादन वृद्धि गरिन सकिन्छ भन्ने सिलसिलामा, एउटा त अब हाम्रो चाहिँ यो खाली रहेको बाँझो जग्गाहरू, जस्तो नि हाम्रो अझै पनि हाम्रो चाहिँ धान खेतीपछि धेरै धान के हुन्छ भने धान सुक्खा भएको ठाउँमा पनि के हुन्छ मनसुनको वर्षाको आउँछ है, त्यो राम्रो हो। जहाँ मनसुन छ त्यहाँ धान खेती पक्कै राम्रो हुन्छ, मनसुनको पानी थ्योरेको ठाउँहरूमा धान हुन्छ। तर अहिले पो भल पानीले गर्दा पानी थ्योरियो पछि त त्यहाँ सुक्खा हुन्छ, त्यसपछि केही पनि उम्रिँदैन हो। त्यस्तो अवस्थामा राम्ररी समयमै लगायो भने मसुरो खेती प्रवर्धन गर्न हामी सक्छौँ र त्यस्तै बकुल्ला सिमी हामी प्रवर्धन गर्न सक्छौँ, बोडीहरू लगाउन सक्छौँ है। र यो किसिमले गर्दा हाम्रो यो विभिन्न किसिमको ठाउँहरूमा धान पछि जो जग्गा बाँझै रहन्छ विविध कारणले गर्दा, त्यस्तो ठाउँमा चाहिँ हामीले कोसी बालीको प्रवर्धन गरेर लगाउने क्षेत्रको पनि हामीले बढावा दिन सक्छौँ। नम्बर वान, नम्बर टू, अहिले पनि मसुरोमा केही जातहरूको विकास भएको छ, त्यस्तै गरेर जातीय विकास गरेर पनि हामीले गर्न सक्छौँ। नम्बर थ्री, हामीले स्थान विशेषका बालीहरूमा त्यहीँका सङ्कलन गरेर त्यहीँको जात सङ्कलन गरेर त्यसको बिउमा सुधार गरेर त्यसको गुणस्तर बढाएर पनि हामीले चाहिँ उत्पादकत्व वृद्धि गर्न सक्छौँ। यहाँले भनेको जस्तै एउटा अर्को चाहिँ बिउकै समस्या हो कोसे बालीमा। बिउहरू एक त राखेको कोसे बाली नउम्रिने हुन्छ धेरै, बिउको संरक्षणहरू गर्नलाई बिउको उमार शक्ति कायम गर्नको लागि राम्रो भण्डारणको व्यवस्था हुनु पर्यो, भण्डारण क्षेत्रमा पनि लगानी हुनु पर्यो कोसे बालीको बिउ भण्डार। र अर्को कुरो, कोसे बालीको बिउ उत्पादन क्षेत्रलाई हामीले चाहिँ राम्ररी स्याहार सम्हार गर्नु पर्यो, बिउको गुणस्तरीय कसरी कायम गर्न सकिन्छ भन्ने त्यो कुरोमा हामीले ध्यान दिनु पर्यो र बिउ व्यवस्थापन राम्ररी समयमै गर्न। मुख्य समस्या एउटा बिउ पनि हो, बिउ बिजनको राम्रो समस्या समाधान गर्न सकेको खण्डमा पनि हामीले उत्पादन बढाउन सक्छौँ। अर्को यहाँले भनेको जस्तो ब्लकहरू पकेट क्षेत्रहरू, त्यो पकेट क्षेत्र त कस्तो भने कति प्राकृतिक रूपमा पनि त्यो क्षेत्र कायम भएको हुन्छ, त्यो चाहिँ सम्भाव्यता, जस्तो धानको क्षेत्रमा धानको हिलो ठाउँमा अरू त लगाउँदैन नि हो, त्यस्तै कोसे बालीका विभिन्न पकेट जुम्लामा सिमीको क्षेत्र है, यस्तो यस्तो पकेट क्षेत्रहरू पनि प्राकृतिक रूपमा पनि भइरहेको हुन्छ। अर्को चाहिँ किसानको धेरै वर्षको ज्ञान सिपले पनि कुन ठाउँमा के हुन्छ भनेर त्यो पकेट क्षेत्रको निर्धारण गरिएको हुन्छ र यसलाई हामीले चाहिँ अब त्यो पकेट क्षेत्रलाई पहिचान गरेर त्यसै कुनै एउटा बाली विशेष दलहनको त्यही क्षेत्रमा त्यसलाई राम्ररी पकेट रूपमा बनायो भने अवश्य नै त्यसले चाहिँ हामीले चाहिँ बजारलाई जोड्न है, बेचबिखन गर्न र त्यहाँ प्रविधि हस्तान्तरण गर्न सजिलो हुन्छ, पक्कै पनि हो। र अर्को कुरो, यसमा चाहिँ कोसे बालीमा पनि मैले सानो मेसिनरीहरू, स्मल मेसिनरी, साना मेसिनरीको मैले चाहिँ आवश्यकता देख्छु। साना मेसिनरीहरू बढाएर मेकानाइजेसनको रूपमा साना मेसिनरीहरूको महत्त्व छ, तिनीहरूको पनि यसमा चाहिँ जस्तो दाल पिस्ने मेसिनहरू होइन विभिन्न किसिमका यस्तोको पनि जरुरी म देख्छु, मिलिङहरू होइन अनि यो मिलहरूको सुधारहरू त्यो पनि जरुरी छ दाल बालीको प्रवर्धन।
0: जस्तो अनुसन्धानबाट तयार भएका उन्मोचन भइसकेका बिउहरूमा हामी किसानहरूले खोज्यो भने पर्याप्त पुर्याउन सक्ने आधारमा चाहिँ छौँ, अवस्थामा छौँ?
2: अब यो छैन, पटक्कै छैन,
0: पुग्दैन है।
2: यो चाहिँ नै दुईटा कुरो भने मैले, एक त पुग्दैन, हामीले त्यो सोचेका छैनौँ। अर्को कुरो मैले भने नि, अहिले यो बिचको चाहिँ यो कृषि अनुसन्धान परिस, जस्तो मलाई एउटा अनुभव छ, नेपालगञ्ज कृषि अनुसन्धान केन्द्र र सुर्खेत कृषि अनुसन्धान केन्द्रमा भएको मसुरो बिक्री नभएको, सुन जस्तो मसुरो है, त्यहाँको दलहन जातिका जातहरू लिङ्केजको कमीले, बिउहरू पहिला के हुन्थ्यो भन्दाखेरि लिङ्केज थियो, यो कृषि प्रसारले लगिदिन्थ्यो जान्थ्यो, त्यहाँ त्यस्तो समस्याहरू पनि अहिले आएको छ। र अर्को कुरो के हो भन्दा कृषि अनुसन्धान विज्ञहरूको कमी भयो, विज्ञहरू गएर गाउँमै पकेट स्तरमा हालेको भनेको जस्तै पकेट स्तरमा कोसे बालीको बिउहरू उत्पादन गर्नुपर्छ। बिउ भनेको प्राविधिक पक्ष हो, प्राविधिक ज्ञान चाहिन्छ। त्यहाँ चाहिँ एग्रोनोमिस्टहरू अथवा एग्रोनोमीको राम्रो तालिम लिएका जेटि जेटीहरू तिनीहरूलाई लगाएर त्यो किसानमै बिउ मूल बिउको बिउ है मूल बिउ पछिको बिउहरू किसानको क्षेत्रमा अलिक ठुलो मात्रामा उत्पादन गर्नुपर्ने जरुरी छ। त्यो बाहेक किसानलाई आफै आफ्नो बिउ आफै बचाऊ आफ्नै गुणस्तरीय बिउ सुधार गर भनेर पनि ज्ञान सिप दिनुपर्ने अवस्था छ। त्यसले गर्दा कसै भ्यालुको उत्पादन बढ्नु
0: हुन्छ सर। निकै महत्त्वपूर्ण विषयमा यहाँले जानकारी गराइदिनु भयो। अन्तिम खण्डमा अझै यो टड्कारो विषय यो विषयलाई हामीले उठाउनु पनि पर्छ यो लाग्यो मलाई। र यो महत्त्वपूर्ण विषय र सन्देशको लागि यहाँप्रति कृतज्ञ छौँ र यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
2: नमस्कार, यहाँलाई पनि धेरै धेरै धन्यवाद मेरो आफ्नो कुरोहरू यहाँ राख्ने मौका दिनुभयो। सबैलाई नमस्कार।
0: हुन्छ, अहिले यहाँलाई विदा गर्छौँ। हजुर, हामीले हाम्रा अतिथि अर्थात् वरिष्ठ कृषि विज्ञ छवि पौड्यालज्यूलाई विदा गरिसकेका छौँ। उहाँले धेरै कुराहरू भन्नुभएको छ। हामीले हुन त आजको विषय अलिकति दलहन बालीको विषय मात्रै थियो, हामी अरू कुरा पनि ल्याउन सफल भयौँ, अरू कुरा पनि आएको छ, धेरै कुराहरू आएको छ। यद्यपि हामीले कुरा अपुग भयो भने केही दिन पछाडि फेरि उहाँसँग पनि अर्को कुराकानीको साथमा फेरि पनि आउनेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने कार्यक्रम सम्पूर्ण युनिट सहित असीम सातवटा पनि यहाँको माझबाट विदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत
0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी

0: र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841690669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप।

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904664, 98692965998।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: नगर कार्यपालिकाको कार्यालय मन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98 44 44 31 79, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97 61 63 33, ओडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849073080 ओडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 ओडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 ओडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864611355 ओडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 ओडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 ओडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203553 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214003 ओडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 ओडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9961938068 ओडा नम्बर 12 प्रवीण केसे सम्पर्क नम्बर 9961064166 ओडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र ओडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
13: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 9851216 9843961494
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
13: हावाहुरी चलेको बेला के गर्ने?
14: अहिले साँझको 6 बजे
15: हजुरको रेडियो 102

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो वेबसाइट 2 थुप्रेक मेगाहर्ज, साथै तमाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब शुरू गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। देशभर दर्ता भएका गाड़ीको संख्या 62 लाख माथि, जीडीपीको अनुपातमा बजेटको आकार 30% भन्दा माथि, वास्तविक आकार आगामी दिनमा तलमाथि हुन सक्ने। सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्री बालेन शाहको भनाई। मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट पारित। खारादेवी पुग्न अब सहज हुने, ऐतिहासिक शक्तिपीठ जोड्ने सड़क स्तर उन्नति शुरू। कंगोमा फैलिएको इबोला निकै चिन्ताजनक रहेको चेतावनी। र माने भन्ज्याङको राघवपुरमा फुटसल प्रतियोगिता हुँदै।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। देशभर दर्ता भएका गाड़ीको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाड़ीको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,921 दर्ता भएका थिए। दर्ता भएका गाड़ी मध्ये 50 लाख भन्दा धेरै मोटरसाइकल रहेका छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 स्थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा 87,014 थान इम्बोर्ट्स नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये 5,176 थान जडान भएका छन्। गएको फागुन मसान्तसम्म 8,31,059 थान इम्बोर्ट्स नम्बर प्लेट उत्पादन भएकोमा 88,340 थान जडान भएका छन्। इम्बोर्ट्स सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका 2081 अनुसार नम्बर प्लेट जडान भइरहेको छ। अर्थमन्त्री डाक्टर सुडेम वाग्लीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल ग्राहस्त उत्पादन जीडीपीको अनुपातमा भने सानो रहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले चालू आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब 74,58,000 रूपियाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा 28.5% मात्र रहेको बताउनु भएको छ। उहाँले जीडीपीको अनुपातमा बजेटको आकार 30% भन्दा माथि जाने विगतको प्रविधिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूलन हुने गरी बजेट ल्याएको दावी गर्नुभएको छ। वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे माध्यमिक मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने बताउनु भएको छ। उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिएको बताउनु भएको छ। अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कार्यवाही अघि बढ़ाइने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राख्नु भएको प्रश्नको जवाफमा उहाँले भदौ 23 र 24 गतेको घटनासँग सम्बन्धित मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न कालखण्डमा गठन भएका आयोगका प्रतिवेदनहरू पनि सरकारले अध्ययन गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीका अनुसार विभिन्न समयमा भएका आन्दोलन र्याली र दमनका घटनाबारे प्रतिवेदनहरू तयार भएका छन्। अहिलेसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी त्यसका निष्कर्ष र सिफारिशका आधारमा काम कार्यवाही गरिने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहसँग सांसद केसीले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन ल्याउन माग गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभएको छ। उहाँले दुवै सरकारका इतिहास विद सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर टेबल टक मार्फत यो विवाद समाधान गरिने बताउनु भएको छ। प्रतिपक्षीय दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अभियालले लिपुलेख र लिम्पिया धुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिनुभएको हो। प्रधानमन्त्री शाहले लिपुलेख सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अर्यालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। त्यही सांसदले नियमावली विपरीत भएको भने विरूद्ध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास रहेको थियो। मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देश सहित मतदाता नामावली पहिलो संशोधन विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शाहको तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री सविता गौतमले मतदाता नामावली N-273 दफा 4 उपदफा 2 2 भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताउनु भएको छ। उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमको भनाई छ। साथै उक्त विधेयकमा दिन नो भोटको व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाई छ। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडाने रोक्न माग गर्दै भोलि सरकारलाई ध्यान आकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मन परी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाण्डुको माइती घरमा सञ्चालित रहेको छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम संचालन भएको छ। जापाको मैसी पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर संचालन गरिएको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अध्यक्ष यादवले अभियानका प्रतिनिधिहरूसँग भेट्न अहिलेसम्म सरकारका कुनै प्रतिनिधि नपाइएको गुनासो पनि गर्नुभएको छ। अभियान विगत एक दशकदेखि चुरे क्षेत्रमा हुने अवैध नदीजन्य पदार्थ उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको बताउनु भएको छ। साँझ छ बजेको हजुरको समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाई भने रेडियो सुन्दै गर्नुहोला।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0447-5094-66, 98692-65998।
5: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि अब बाँकी समाचार। पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ चल्ने बसमा जीपीएस प्रणाली र सीसीटीभी क्यामेरा जडान गरेको छ। सरकारले सबै सार्वजनिक गाड़ीमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले मातहतका गाड़ीमा 81 गाड़ीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरेको हो। यस्तै बसको टिकट पनि अनलाइन मार्फत काट्न सकिने व्यवस्था गरेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले जानकारी दिनुभएको छ। अब यथाशीघ्र आफ्नो कम्पनीको बसमा लगेज ट्याग लागू गरिने उहाँले बताउनुभयो। काठमाण्डु पूर्व अञ्चल हुने सार्वजनिक गाड़ीलाई 2080 सालको साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आएको छ। यो कम्पनीले तेह्रथुम, ताप्लेजोङ, खातबारी, काकडभित्ता, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगंज, बनियानी, गाईघाट, इलामा, पशुपति नगर, कटहारी, जनकपुर, राजविराज, वीरगंज लगायत ठाउँमा सार्वजनिक गाड़ी सञ्चालन गर्दै आएको छ। बाल बालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने 12 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7 10 पढ्ने 3000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ। त्यस क्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे पनि नसकिरहेको उल्लेख रहेको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेप जस्ता स्वादिलो र मिठाई सुगन्ध आउने फ्लेभर राखेर बिक्री गर्ने पाइएको बताउनु भएको छ। उहाँले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढ़ेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने बताउनु भएको छ। अतिरिक्त सचिव डाक्टर श्रेष्ठले भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्न समेत आग्रह गर्नुभएको छ। उहाँले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनु भएको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टजनले सुर्तीजन्य पदार्थ सामाजिक विष रहेकाले सबैको सहयोगबाट यसलाई रोक्न सकिने बताउनु भएको छ। निमित्त महानिर्देशक डाक्टर भट्टजनले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रण गर्न सरकार लागि परेको र यसमा सबैको साथ आवश्यक रहेको धारणा समेत राख्नु भएको छ। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने छोड्न समेत आग्रह गर्नुभएको छ। स्वास्थ्य अभियन्ता शान्तराज मूल्य, डाक्टर जयकुमार गुरूङ, ज्योति बानियाले युवालाई सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न अभियान सञ्चालन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपालमा हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। धूम्रपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन्। रामेछापको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक गन्तव्य खाडादेवी मन्दिर पुग्ने सड़क स्तर उन्नतिको काम शुरू भएको छ। सड़क सुधारसँगै देश तथा विदेशबाट आउने श्रद्धालु र पर्यटकलाई मन्दिरसम्म पुग्न थप सहज हुने भएको छ। बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्त्रालयले गाल्पा सड़क खण्डको माकादुमदेखि खाडादेवी मन्दिरसम्म जाने सड़क स्तर उन्नति कार्य अघि बढ़ाइएको हो। खाडादेवी क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षकको गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित सड़क निर्माणको काम शुरू गरिएको खाडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो। हाल अप्ठ्यारो मोड़ तथा जोखिमयुक्त स्थानहरूमा ढलान गर्ने काम भइरहेको छ। करिब 3 किलोमिटर लामो सड़क स्तर उन्नतिका लागि कुल 77 लाख रूपियाँ बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षमा 38,50,000 रूपियाँ खर्च हुने गरी काम अघि बढ़ाइएको छ भने बाँकी रकम आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको छ।

समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। कंगोमा फैलिएको इबोला भाइरसको संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सक सम्बन्धी परोपकारी संस्था बेर्सा र फन्डेअर्सले चेतावनी दिएको छ। एमएसएफका उपमहानिर्देशक डाक्टर एलन गोन्सालेन्सले सघि यति छिटो यति धेरै संक्रमण नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेन्सले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेएभ्रेएस भाइरस नियन्त्रण प्रयासको निरीक्षण गर्न कंगो पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला परोपकारी संस्थाले यो चेतावनी दिएको हो। कंगोमा 1000 भन्दा धेरै इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगान्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द्वले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याएको जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा दोस्रो वडा अध्यक्ष कप फुटसल प्रतियोगिता हुने भएको छ। मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 8 राघवपुरमा जेठ 18 गतेदेखि फुटसल प्रतियोगिता हुन लागेको हो। फुटसल प्रतियोगिता विजेताले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रू 55,555 प्राप्त गर्नेछन्। त्यस्तै उपविजेताले नगद रू 35,555 को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सेमी फाइनलको यात्रा तय गर्ने दुई टीमले नगद रू 15,555 सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता जेठ 20 गतेसम्म सञ्चालन हुने मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष भीमबहादुर मगरले जानकारी दिनुभएको छ। स्थानीय स्तरमा रहेका खेलाड़ीहरूको पहिचान तथा विकास गर्ने उद्देश्यका साथ गत वर्षदेखि वडा स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष मगरको भनाई छ।

यिनै समाचारसँगै हामी समाचारको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर दर्ता भएका गाड़ीको संख्या 62 लाख माथि, जीडीपीको अनुपातमा बजेटको आकार 30% भन्दा माथि, वास्तविक आकार आगामी दिनमा तलमाथि हुन सक्ने। सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्री शाहको भनाई। मतदाता नामावली पहिलो संशोधन, विधेयक 2083 राष्ट्रिय सभाबाट पारित। खालादेवी पुग्न अब सहज हुने, ऐतिहासिक शक्ति पीठ जोड्ने सड़क स्तर उन्नति शुरू। कंगोमा फैलिएको इबोला निकै चिन्ताजनक रहेको चेतावनी, र माने भन्ज्याङको राघवपुरमा फुटसल प्रतियोगिता हुँदै। हवस् त, यिनै समाचारहरूसँगै साँझ 6 बजेको हजुरको समाचार अहिलेलाई यति नै। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540420239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
5: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
5: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाउँ
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
7: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाइसी क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
9: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
10: ए त्यसो भए जोगिन के गर्ने त
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
10: बुझे
9: यसलाई 20-20-20 नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
11: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज 3 कुने काठमाडौँ

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 25 अंकमा हार्दिक स्वागत छ। हरेक आइतबार झैं गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका समाचार र तपाईका साझा आवाजहरू बोकेर म ईश्वर विश्वकर्मा तपाईकै रेडियो सेटमा उपस्थित भइसकेको छु। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झन्कारले उत्पादन गरेको यो कार्यक्रम गोकुल गंगा गाउँपालिका र स्थानीय नागरिकलाई एक मा जोड्ने एउटा भरपर्दो चौतारी हो। यो कार्यक्रम तपाईले झन्कार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामीले पालिका गतिविधि, गोकुल गंगा गाउँपालिका वडा नम्बर 2 ठोसेको शारदा माध्यमिक विद्यालयको भ्रमणमा आउनुभएका प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डेको भनाई र गोकुल गंगा गाउँपालिकाका दुईजना कृषकहरूको विशेष अनुभव समेटेका छौं। पालिका गतिविधि।
1: गोकुल गंगा गाउँपालिका 5 नामाडी बजारमा प्लास्टिक मुक्त वातावरण निर्माण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालयद्वारा आयोजित सो कार्यक्रममा घर र बजारको फोहोर जथाभावी नफाल्न तथा कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर व्यवस्थापन गर्न जोड़ दिइयो। प्लास्टिकको विकल्पमा कपड़ाको झोला, सालको पात र माटोको सामग्री प्रयोग गर्न सहभागीहरूले सुझाव दिएका छन्। सो अवसरमा बजार व्यवस्थापन समितिलाई 4 डस्टबिन समेत हस्तान्तरण गरिएको छ। गोकुल गंगा र उमाकुन्द गाउँपालिका जोड्ने मुख्य फर्पू सड़क मर्मत तथा स्तरोन्नतिको कार्य तीव्र पारिएको छ। गत वर्षको वर्षात र पहिरोका कारण जोखिममा परेको पुरानो बाटोको विकल्पमा अहिले नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ। वर्षात शुरू हुनु अगावै अर्थात जेठ महिनाभित्रै सड़कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले बताउनु भएको छ, जसले स्थानीयको यात्रा सुरक्षित बनाउनेछ। गोकुल गंगा गाउँपालिकाले आफ्ना नागरिकहरूलाई पानी शुद्धिकरण गरेर मात्र पिउन विशेष अनुरोध गरेको छ। जनस्वास्थ्य कार्यालय रामेछापको प्रयोगशालामा गाउँपालिकाका 18 खानेपानी मुहानको परीक्षण गर्दा दिशाजन्य जीवाणु इकोलाई भेटिएपछि यस्तो सचेतना जारी गरिएको हो। वडा नम्बर 1-6 विद्यालय र स्वास्थ्य चौकीका मुहान समेत असुरक्षित पाइएकाले पानी उमालेर वा अक्वाट्याप प्रयोग गरेर मात्र पिउन चिकित्सकहरूले सुझाव दिएका छन्।
0: भर्खरै सुन्नुभयो पालिका गतिविधि। श्रोता, झापाको प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डेको नेतृत्वमा आएको एक टोलीले जेठ 12 गोकुल गंगा गाउँपालिका वडा नम्बर 2 स्थित ठोसेमा रहेको शारदा माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेको छ। शारदा माध्यमिक विद्यालयमा 17 भन्दा बढ़ी प्राध्यापन र सहायक प्रधानाध्यापकको रूपमा योगदान दिनुभएका पाण्डेले आफ्नो पूर्व कर्मभूमि फर्केर विद्यालयको शैक्षिक र भौतिक विकासका लागि रचनात्मक सुझावहरू दिनु भयो। सोही भनाई अबको पालोमा।
2: प्रगति माविको एउटा अध्ययन भ्रमणको सिलसिलामा आज 17 वर्ष 3 महिना काम गरेको विद्यालयमै हामी आइपुगेका छौँ। प्रगति माविपट्टि यो टिमलाई स्वागत गर्दै यो शारदा माविको विद्यालय व्यवस्थापन समिति वा सिङ्गो वडा सरकार प्रमुखज्यू नै भनौँ, अब हामीले त वडा अध्यक्ष लगायत अब यहाँको शिक्षक प्रधानाध्यापक शिक्षक टिमहरूलाई सर्वप्रथम त म प्रगति माविको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, जुन हामीलाई यो एउटा सम्मान संस्कार गरेर चाहिँ यहाँ एउटा भाव देखाउनु भएको छ, त्यसमा फेरि पनि मैले धन्यवाद ज्ञापन गरे। हामीसँग समय चाहिँ अलिक छोटो छ, धेरै कुराहरू यहाँ गर्नलाई छलफल अन्तर्क्रिया पनि गर्न नभ्याउने भयौँ। हामी मुख्य टार्गेट चाहिँ यो शैक्षिक अवलम्बनको क्रममै मन्थलीको तामाकोशी र हामी कालिम्चोक भगवतीको दर्शन गरेर फर्किने कि भन्ने थियो। अहिले जिरी पुग्नुपर्छ, त्यहाँ पुगेपछि भन्ने कुरामा हाम्रो टिमको कुरा आयो। जिरी पुगेपछि ठोसी पुगिएन भने यो मैले 17 बसेको ठाउँलाई एउटा हेला गरेको मत हुन्छ भन्ने ठानेर त्यसबाट ठोसे पनि पुग्नुपर्छ भनेर यो टिम यहाँ आइपुग्यो। यहाँ उपस्थित भएको आदरणीय ट्याम्बल गुरु, म 59 मङ्सिर 1 यो विद्यालयमा आउँदा उहाँको यहाँ कार्यरत शिक्षक हुनुहुन्थ्यो। 7 हजुरहरू उहाँले गरी अवकाश हुनुभयो। यो चौरीमा घाँटे घाँट थियो, त्यो घाँटे घाँटको बीचमा पनि हामीले उहाँको पानी झरेका बीचमा गिरा गरेका थियौँ, अनिवार्य अवकाशको गिरा गरेका थियौँ। तर पनि उहाँ बिहा भएर पनि स्कुलमा निरन्तर अहिलेसम्म 90 वर्षको भएपछि उहाँ स्कुलमै हुनुहुन्छ। यो हामी शिक्षा क्षेत्रमा लागेका मान्छेहरूलाई उहाँले देखाएको देन्सी यो अहिले पनि म बिर्सिन्न। आज त भेट हुँदैन कि भन्ने लागेको थियो, मैले हिजो बेलुकै सोधेको थिएँ उहाँ हुनुहुन्छ कि हुनुहुन्न, लजिस्टर हुनुहुँदो रहेछ, उहाँ यहीँ हुनुहुन्छ भन्ने आइसकेको थियो। अनि प्रेम सर पनि स्वास्थ्य क्षेत्रको यो ठाउँको धरोहर व्यक्तित्व, उमेरले पनि वृद्ध हुनुहुन्छ अहिले। यसमा मैले यो आउँदै गर्दाखेरि यहाँ यति बोलिरहँदाखेरि मैले अलिकति थोरै भावुक पनि भएको छु म, जसलाई देख्नुपर्ने त्यो मान्छे अहिले यहाँ हुनुहुन्न, एउटा त्यस्तो मान्छे हुनुहुन्थ्यो यहाँ अहिले हुनुहुन्न, उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। जो महेशलाल प्रधान मैले छोड्दै गर्दा यहाँको अध्यक्ष हुनुहुन्थ्यो, उहाँ पनि यो सामाजिक क्षेत्रको एउटा शिक्षा क्षेत्रमा लाग्ने, समाज परिवर्तनमा लाग्ने, सबैका सबै गुण राम्रा हुँदैनन् तर धेरै गुणहरू उहाँका सामाजिक क्षेत्रमा राम्रा थिए, त मैले त्यो पनि यहाँ व्यक्त गर्न चाहेँ। अब यो म 17 वर्ष 3 महिना यहाँ बसेर प्रगति माविमा जाँदै गर्दा यही धेरै समूहहरू त्यो विदाई कार्यक्रममा थियो, सबैले मलाई शुभकामना दिने क्रममा के भन्नुभएको थियो भने यहाँ सहायक प्र हुनुभएको थियो भाव सर, त्यहाँ गएर प्र हुने गरीको शुभकामना व्यक्त गर्छौ भन्ने भिडियोहरू अहिले पनि मेरा मोबाइलहरूमा छन्, सायद यहाँहरूकै आशीर्वाद लाग्यो होला। 81 पुष 3 गते मैले त्यहाँको प्रधानध्यापक सम्हाल्न पुगेँ, अहिले चल्यो आज। हामीसँग अहिले 45 जनाको टिम छ प्रगति नारीमा, 45 जना हामी 8 जना त्यसमा नन टिचिङ छौँ, 37 जना टिचिङ स्टाफ छ हाम्रो, त्यसमध्ये अहिले हामी यहाँ 30 जना टिचिङ स्टाफ छौँ, 1 जना कर्मचारी, 1 जना व्यवस्थापन सचिव, हामी 32 जना यहाँ उपस्थित छौँ। अरू हाम्रो स्वास्थ्यका कारण, पारिवारिक समस्याका कारण यो टुरमा समावेश हुन सक्नु भएन। प्रगति नारी विद्यालय अब योभन्दा अलिक नयाँ हो, यो अलिक पुरानो विद्यालय हो, यो 1995 इतिहास बोकेको विद्यालय, 9 सालमा दर्ता भयो, 13 सालमा निमावी भयो, 21 सालमा मावी भयो, अनि 62-63 म सहित पनि त्यसमा सहभागी छु, उच्च मावी 11-12 यो विद्यालय ल्याएको, 65 सालमा क्याम्पस साल 2 मल्टिपल क्याम्पस दर्ता गर्ने क्रममा पनि एउटा सर्टिफिकेट मेरै राखियो हो, 74-75 मनुना विद्यालय बन्दै गर्दाखेरि पनि रातिभरि बसेर हामी यहाँ गुरु योजना बनाउने क्रममा यहाँ विश्व सर अहिले तल झर्नुभएको छ, विश्व सर हामी लागेका थियौँ, हामी सबै बसेर नमुना मावी विद्यालयकै दर्ता गर्न पनि तपाईँहरू। यो हिसाबले प्रगति माविमा अलिक नयाँ छ, प्रगति मावि 2018 सालमा स्थापना भएर 21 सालमा कानुनी रूपमा दर्ता भएर चाहिँ अगाडि बढेको विद्यालयले 44 सालमा माध्यमिक तह, 29 सालमा निमावी, 44मा चाहिँ माध्यमिक तह, र 66 सालमा उमावि कक्षा 11-12 सञ्चालन भएको विद्यालय हो। त्यहाँ क्याम्पस चलेको छैन, क्याम्पस तिन नजिकै गोबरा मल्टिपल क्याम्पस भएकाले त्यहाँ क्याम्पस चल्ने अवस्था अलिक कम भयो, त्यो सुरु भएको छैन। अहिले विद्यार्थीका हिसाबले अब झन्डै 1100 हारी विद्यार्थीहरू त्यहाँ पठन पाठन गर्छन्, अलिकति आदिवासी जनजातिहरूको बाहुल्यता भएको विद्यालय छ, गुणस्तरमा हामीले भने जस्तो परिवर्तन गर्नलाई त्यहाँ पहिलेदेखि नै कसरत गर्दा गर्दै पनि हामी सकिराखेका छैनौँ, ठाउँ भूगोलले पनि गर्दछ, झन्डै हुलाकी बोर्डरबाट 7-8 किलोमिटरको नजिकमा छ, झापाको पुच्छरमा पर्छ त्यो विद्यालय। र पनि मैले शारदा नदीमा रहँदाखेरिको हाम्रो टिम जुन थियो, हामी शिक्षकहरूको टिम, अनि शिक्षक र व्यवस्थापन समितिको नजिकता, अनि यहाँका राजनीतिक दल र शिक्षकहरूको एउटा जुन हेलमेल, त्यही वातावरण, त्यही खालको सहकार्य त्यो प्रगतिमा यहाँ पनि छ, त्यो मानेमा मलाई मैले कसैलाई बिर्सिन नसक्ने एउटा आधार त्यहाँ देख्छु, प्रगतिमायामा पुगेर त्यहाँ हाम्रो अहिलेसम्म त्यही खालको वातावरणले पनि चलिरहेको छ। म पुरा हुनुभन्दा अगाडि पनि त्यही वातावरण थियो, त्योभन्दा अगाडिको इतिहास हेर्दा पनि त्यस्तै छ र अहिले पनि त्यही अनुसार चलिरहेको छ। त्यो भएकाले हामी त्यहाँ पनि लागेका छ प्रगति मावि पनि, यो यस्तै नै प्रकृतिको विद्यालय छ, यही खालको भूगोलले गर्दा यहाँ अलिक सहज छ, सानो एरिया छ, हाम्रो अलिक बढी क्षेत्रफलमा फैलिएको विद्यालय छ। विद्यालयका बारेमा मैले यति जानकारी यहाँहरूलाई गराउँदै समय हामीलाई परेछ, आज हामीले झापा पुग्नु पनि छ, यसमा यहाँ वडाध्यक्षज्यूको व्यस्तता आज बिहानदेखिको मैले बिहान 2-3 चोटि ढाटे पनि हामी हिँड्दै नहरी हिँड्यौँ, यहाँ आइपुग्यौँ पनि भयो मैले केशवरलाई, त्यो वर्ष मैले उहाँसँग भेट्ने खोजिहालेँ, होइन उहाँले पनि यस्तो प्रक्रिया हुन्थ्यो नि भन्ने थियो। अब यो विद्यालय आज लागेको छ भन्ने लागेको थिएन, विद्यालय पनि लागेको रहेछ, हामी त्यसमा पनि भाग्यमानी नै खाने छौँ, कमसेकम विद्यार्थी सहित यसो सर हेर्न पाउने भएको छ। अब हामी ढिलो नगरिकन एउटा छिटै फर्किनुपर्ने भएकाले प्रगति मावि तिनैको तर्फबाट यो शारदा माविसँगको एउटा भगिनी सम्बन्ध, मैत्रीपूर्ण सम्बन्ध अथवा अरू के सम्बन्ध हुन्छ यी सबै गाँसिने छ, हामी नजिकता हुनेछौँ र यहाँको सहकार्य त्यहाँको सहकार्य यहाँ पनि हुनेछ भन्ने एउटा विश्वासका साथ अघि नै व्यवस्थापन समितिको सदस्यले, म त 15 गतेसम्मको मात्रै हो भन्नुभयो, 13 गते व्यवस्थापन समिति गठनका लागि पत्रचार गरेर हामी हिँडेका छौँ, चाहे 13 गते गठन भयो भने 15 गते नै पुग्नुहुन्छ कि हुन्न होइन, तर पनि उहाँको स्कुलप्रतिको चासो, उहाँ आफ्नो प्रति जुन लगाव छ त्यही भएर पनि शिक्षाको टिममा सँगसँगै हिँड्नु भएको छ। यी सबै उहाँले अघि नै निम्त गरिसक्नु भएको थियो, यसमा मैले फेरि पुनः पनि दोहोऱ्याएँ, यहाँहरूको पूर्वी भ्रमण हुँदा अवश्य नै प्रगति माविमा पस्नुहुनेछ। हामीले पनि आज हामीले जसरी स्वागत गर्नुभएको छ त्यसरी नै स्वागत गर्न पाऊँ भन्ने एउटा विश्वासका साथ यहाँहरू जुन हामी प्रगति माविलाई स्वागत गर्नु यस्तो बुढौली उमेर आफ्नो व्यस्तताका बीच पनि यहाँ आइदिनुभयो, बसिदिनुभयो। विशेष गरी श्याम सर कति उमेरले 90 वर्ष पुगिसक्नु भएको है, म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।
0: श्रोता, भर्खरै हामीले सुन्यौं शारदा माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक एवं झापाको प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डेको अनुभव। अब पालो भएको छ किसानहरूको अनुभव सुन्ने। आज हामीसँग हुनुहुन्छ नामाडीका किसान बाबुराम श्रेष्ठ र ठोसेका किसान दावा लाक्पा शेर्पा। आउनुहोस् सुनौ उहाँहरूको कृषि अनुभव।
3: हजुर, 30 लिटर जति छ सर, मेरो बेङ्गलका आएर

0: हामी टिचरहरूको भाउ आउने पर्खालहरू जस्तो के गर्ने जग्गा व्यवस्था पनि अभावले गर्दाखेरि अलिक टाढा पर्छ म अब फेरि तर मेरो चाहिँ यस्तो छ कि शारीरिक अस्वस्थताको कारणले साधनहरू चलाउन पनि सक्दिनँ टाढा बेच्ने नभएको पनि अनि त्यही कारणले अलिक गाह्रो छ म तर यता गाउँघरतिर हल्का फुल्का अलिअलि डल्छ यसो साथीभाइको लागि कसैले लोन काका मलाई अलिक एक लिटर थिए अलिअलि एक लिटर थिए कहिले यस्तो गर्ने जहिले त्यस्तो गर्ने भनेर खाइरहेको हुन्छ नि नर्त भने त्यति कहिले मै पनि घिउ बनाउने यस्तो जहाँ त्यो गाडी अनि सामुदायिक वनीकरण सामुदायिक वन भएको छ अनि हाम्रो के गरे रोक्यो भने आफ्नै खेतबारीमा घाँस चाहिँ रोप्छ घाँस चाहिँ घाँस तोकेको हुँदो रहेछ त्यसको लागि उत्पादन गर्दै त्यो खुवाउने गरेर यो चाहिँ सर मेरो खास गरी भने वर्षैदेखि हो मेरो शारीरिक चाहिँ अलिकति अपाङ्गता भएको कारण चाहिँ हामी सानै चार महिनाकै खालतिर है त्यो आज त्यो भएर चाहिँ त्यो त्यतिकै नचल्ने अवस्थामा चाहिँ बल्ल हल्का फुल्का छ नि तर सबै फ्री काम गर्दैन अरू चार महिनाको हुँदाखेरि घाउ घटेर आउँदैन त्यसरी अरूमा के नै गरेको छ नि हामी चाहिँ यसो त्यो कृषिमै जस्तो मारा बाउ बाजे बारे फुर्को डिग्री गर्नु अनि त्यही भएर हामीले पनि सिकेर यही काम त सहयोग गरिराखेको मात्रै हामी मेरो चारजना हो तिनवटा छोरी एउटा छोरा यही पढ भन्दै चाहिँ पढाउँदै थियो हजुर अब एउटाले ब्याचलर क्लियर गरियो अर्कोले एउटा बाह्रमा पढ्दैछ एउटा अहिले नौमा पढ्दैछ छोरो सानो छ मैले चाहिँ फेरि बिहा गरेर गए पनि पढ्न पनि बना बिहा पढेछु हजुर बोध सुधारको लागि सहयोग गरेको छ यस्तो सर उहाँले चाहिँ हामीलाई सम्झौता गर्दाखेरि चाहिँ कस्तो गरेर आउँछ भन्ने कुराहरू सोच्नुभयो गर्नुभयो त्यो क्लासको आदि छुट्टी कसैले गर्ने फेमिलीले गर्ने भनेको सर होइन अनि मैले चाहिँ के गरेँ भने व्यवस्था अलिक पाखाले कारणले गर्दाखेरि अब घटो भनेर चाहिँ 35,800 त 84 रुपियाँ 88 पैसा कति पैसाले मात्रै गर्ने भयो भनेर कुरा गर्ने हो यहाँको प्रयास त्यसैले घटाएर गरिदिनु अनि त्यही हो सर यसपालि त्यो बजेट चाहिँ त्यही गरेको पैसाको आज भुक्तानी पठाइदिन्छु भनेर भन्नुहोस् पठाएको तयार गरिसकेर हामीले काउहरू भित्रै बानीभरि अब सबै व्यवस्थित गरेको छ त्यो त आफ्नो रिक्को अशक्तको कारणले गर्दा अर्काले गरेर त्यो तयारको लागि गाडी खाँदा हामीले पनि गाडी खानु लाग्छ होला तर अर्काले गर्दा गर्नु लाग्छ होला सबै कुराहरू आफ्नो मन आफ्नो शारीरिकको अशक्तको कारणले गर्दाखेरि अर्काले गरेर मनमा लागेर के गर्नु सबै गर्न सकिँदो रहेछ सकिन्छ त तर हामीलाई त्यो मनोबल चाहिँ कस्तो लाग्छ भने चाहिँ तर अपाङ्गता भए पनि अपाङ्गता जस्तो छोइने र विगत टाइममा केही गर्न सक्दैन त त्यस्तै निकाल्थ्यो सर म चाहिँ खासै आमदानी चाहिँ धेरै छैन सर होइन बच्चा बढी हिसाब गर्ने हो भने त्यति यति यति हिसाब चाहिँ छैन पहिले दुध दिन जाने हो भने सर महिनामा 20,000-25,000 आमदानी हुन्थ्यो फेरि छैन क्या तर हाम्रोमा कारणले गर्दा खसी बोकाएको दिँदैन बच्चामा चाहिँ 1.5-2 लाख रुपियाँ त्यति होला रोगको लागि चाहिँ हामीले के गर्छौँ भने सर अब भेटनेरीहरू के अरे त्यहाँ पालिकाबाट रेगोडामा बसेको छ उनीहरूलाई समन्वय गर्ने हुन्छ अनि उहाँहरूलाई चाहिँ आएर यस्तो रोग लाग्यो के गर्ने त्यो लागि उपाय के छ औषधि उपचार कसरी गरिदिनुहुन्छ भन्ने कुरा सरको सल्लाह र सुझाव लिइरहने
1: हजुर हुन्छ मेरो नाम चाहिँ यतालक्ष्मा शेर्पा यता गोलजङ्गा 2 छोसीमा हो मेर्नु अब कृषि पेसा त मेरो अब बाउ बाजेदेखि नै कृषिकै पेसा नै हो हजुर अहिले चाहिँ अलि आधुनिक टाइपको गरिरहेको छु मैले कस्तो भने अब अलि पहिलाको भन्दा अलि आमदानीमूलक भनौँ न जस्तै अब पहिलाको रैथाने बारीहरूलाई पनि जोस नयाँ नयाँको त छैन अलि अलि नयाँ नयाँ बारीहरू पनि यसो खोजीनीति गरेर लगाउने प्रक्रियाहरू चाहिँ भइरहेको छ लगानी त अब खास त्यस्तो एकैचोटि भत्तै लागिहालेको त होइन तैपनि अलिअलि त्यसलाई सुधार गर्ने क्रममा धेरै थोर त लागिहाल्छ नि त्यस्तो धेरै लागेको भन्न पनि मिल्दैन